0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: مرسنگ دی پیم 95 MHz
1: Extreme energy drink
2: Time check अहिले ठीक 6 बजेको छ
3: Extreme energy drink Taste the difference Feel the energy
4: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
5: आज 2083 साल असार 15 गते सोमबार सन् 2026 जुन 29 तारीख जेठ शुक्ल पक्षको पूर्णिमा तिथि आज राष्ट्रिय धान दिवस रोपाई महोत्सव दही चिउरा खाने दिन
6: काया कैरन का साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्रको शान किसान
7: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
4: आज वार्षिक उत्सव मनाउँदै गरेका शंखुवा सभाको सुनाखरी रेडियो 91.4 मेगाहर्ज र रेडियो अरूण 102.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
5: केही ठाउँमा रातिदेखि नै वर्षा भोलि र पर्सि अझै ठूलो पानी पर्ने सम्भावना बाढ़ी पहिरोबाट बस्नको लागि पूर्व तयारी र सतर्कता अपनाउन आग्रह
4: धान दिवस मनाउँदै गर्दा किसानलाई सिंचाई र मलको अभाव नेपालीको भान्सामा अरू परिकार भन्दा चामलको भातको महत्व आज पनि उस्तै
5: यो आर्थिक वर्षमा 12.60 अर्ब रूपियाँ भन्दा धेरै राजस्व नउठ्ने आर्थिक वर्ष सकिन दुई हप्ता मात्रै बाँकी रहँदा विकास बजेट 35% मात्रै खर्च
4: युरोपमा गर्मीका कारण एक हप्तामा 1300 भन्दा धेरैले ज्यान गुमाए वर्षेनी युरोपको तापक्रम दोब्बरले बढ्दै गएको डब्ल्यूएचओको भनाई
5: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश
8: प्राविधिक शिक्षा आजको आवश्यकता
9: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रुरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेसन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
8: प्रवेश परीक्षा असार 25 गते बिहिबार
9: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
8: फोन 01-5121-5200 97418-2096
9: वेबसाइट www.nec.edu.np
10: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
11: हिमस्टार फर अ कम्प्लिट होम
12: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
10: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला
4: काया कैरनमा अब खबरको सिलसिला गएराति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ पछिल्लो 4 घण्टामा लमजुङको भोरेटारमा सबैभन्दा बढी 114 मिलिमिटर पानी परेको छ चितवन दाङ बाँके बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा कोशी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसत वर्षा भइरहेको हो आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सी अझै ठूलो पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन भनेको छ। यस्तै पहिरोको जोखिममा रहेका ठाउँ तथा खोला नदी किनारामा बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। भोलि र पर्सी मधेस तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मुसलधारे पानी पर्ने सम्भावना छ। मनसूनी गतिविधि बढ़ेका बेला अकस्मात बाढ़ी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारी गर्न आग्रह गरेको हो। प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्ना साथ उँचो र सुरक्षित ठाउँमा जान तथा तीनवटै सुरक्षा निकाय पालिका स्वयंसेवक लगायतका सबै निकायलाई प्रतिकारका लागि तयारी अवस्थामा रहन भनेको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सड़कमा डोजर एक्सकभेटर लोडर लगायतका साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी पूर्व कार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणले आग्रह गरेको छ।
5: असार पन्ध्रमा किसानले दही चूरा खाँदै धान रोप्नुपर्ने हो, तर सिंचाई र मलको अभावमा किसानले यस वर्ष धान रोप्नै पाएका छैनन्। ब्याडको धानको बिउ सुक्दै जाँदा किसान थप चिन्तामा छन्। सरकारी आँकड़ा अनुसार यो वर्ष देशभर 15.6% मात्रै रोपाई भएको छ। कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ अर्थ कृषि विज्ञ तिलकराज चौलागाईका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 45.5% रोपाई भएको छ। सबैभन्दा कम मधेस प्रदेशमा 3.9% मात्रै रोपाई गरिएको छ। कोशी प्रदेशमा 14.3%, बागमतीमा 20.5%, गण्डकी प्रदेशमा 13.8%, लुम्बिनीमा 20.8% र कर्णाली प्रदेशमा 39.1% रोपाई सकिएको कृषि विभागले जनाएको छ। सरकारी तथ्याङ्कले मल पर्याप्त देखिए पनि वास्तविक किसानले भने मल पाउन सकेका छैनन्। मन्त्रालयका प्रवक्ता मनिष पालले मलखादको अभाव हुन नदिने गरी मन्त्रालय लागि परेको जानकारी दिनुभयो। धान दिवस मनाइँदै खेत भने बाँझे शीर्षकको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच मनसूनले झरीसँगै खेतमा पानी जम्न थालेपछि नेपाली गाउँ बस्तीको मुहार फेरिन्छ। हिलोमा टेकिएका खुट्टा, रोपाईमा व्यस्त किसान, टाढासम्म गुन्जने असारे भाका र घर घरमा जोहो गरिने दही चूराले असार पन्ध्रलाई विशेष बनाउँछ। मानव रोपेर मुरी फलाउने उखानले चिनिने यो दिवस नेपाली कृषि संस्कृति श्रम र आशाको उत्सव हो। नेपालीको भान्सामा कोदो मकै गहुँका परिकार भन्दा चामलको भातको महत्व आज पनि उस्तै छ। बिहान बेलुका भात नखाए खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन जीवनशैलीको समेत हिस्सा हो। कृषि विभागका अनुसार देशका झण्डै 27,65,000 कृषक परिवार प्रत्यक्ष रूपमा धान खेतीमा संलग्न छन्। कुल खाद्यान्न उत्पादनको आधा हिस्सा धानले ओगटेको छ भने कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा यसको योगदान झण्डै 13% छ। धानसँग जोड़िएको अर्को रमाइलो पक्ष दही चिउरा हो। असार पन्ध्रमा दही चिउरा खाने परम्परा यति लोकप्रिय बनेको छ कि खेतमा नपुगेका शहरी नागरिकले पनि यो दिन दही चिउरा खाएर पर्व मनाउँछन्। आजको गोर्खापत्रमा खबर छ।
4: कानून कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै देशको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन्। रासोपाका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढ़ी 18 वर्ष मुनिका बालबालिका पार्टी सदस्य रहेको उल्लेख छ। पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिएका बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार रासोपामा 18 वर्ष मुनिका 35,257 सदस्य रहेका छन्। रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन आजको कान्तिपुरमा खबर छ।
5: वामपन्थी दलका शीर्ष नेताहरूले लोकतान्त्रिक उपलब्धि र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि तत्काल सहकार्य गरेर एउटै मोर्चामा उभिए पनि पार्टी एकीकरण गर्ने हतारमा नरहेको बताएका छन्। मदन भण्डारीको 75औं जन्मजयन्तीका अवसरमा हिजो आयोजित कम्युनिष्ट आन्दोलन र मदन भण्डारीको व्यक्तित्व केन्द्रित विमर्शमा एउटै मञ्चमा सहभागी भएका उनीहरूले तत्काल सहकार्य र आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता गर्नुपर्ने बताएका छन्। 2075 एकताको अगुवाई गर्ने एमाले अध्यक्ष केपी ओली सहित माधव कुमार नेपाल र झलनाथ खनाल तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 3 वर्ष नपुग्दै पार्टी एकता टुट्नुको कारणहरू पहिल्याएर आत्मसमीक्षा नगरी तत्काल सहकार्य गरे पनि एकता नगरिहाल्ने धारणा राखेका छन्। नेपालमा भदौ 23 र 24 घटना मार्फत कम्युनिष्टहरू विरूद्ध गम्भीर षड्यन्त्र भएका कारण आफूहरू तत्काल यस्तो देशी विदेशी षड्यन्त्र परास्त गर्न कार्यरत एकता मार्फत एकजुट हुँदै दिगो एकीकरणका पक्षमा सक्रिय हुने नेताहरूको भनाई छ। सबै वाम पार्टीहरूमा नेतृत्व हस्तान्तरण पुस्तान्तरण गरेर पुनर्गठन गर्न दबाव बढ़िरहेका बेला उनीहरूले कम्युनिष्ट एकता गराएर आफूहरू नै राजनीतिमा सक्रिय हुने कि नयाँ अनुहारलाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा मौन रहे। सबै वाम शीर्ष नेताहरूलाई एउटै मञ्चमा उभ्याएर कार्यगत एकताको सन्देशसहित पार्टी एकताको सम्भाव्य दिशा पहिल्याउने कामको संयोजन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
4: कायाकैरनमा किशोरा अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले केही ठाउँमा रातिदेखि नै वर्षा, भोलि र पर्सि अझै ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोबाट बच्न पूर्व तयारी र सतर्कता अप्नाउन आग्रह, धान दिवस मनाइँदै गर्दा किसानलाई सिंचाई र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामल भातको महत्व आज पनि उस्तै, रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन, तत्काल सहकार्य र आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता हुनुपर्ने वाम शीर्ष नेताहरूको साझा निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चालू आर्थिक वर्षमा भएका आन्तरिक घटना र सुस्त अर्थतन्त्रमा सुधार नआउँदा यो वर्ष 12 खर्ब 60 अर्ब रूपियाँ भन्दा धेरै राजस्व नउठ्ने देखिएको छ। चालू आर्थिक वर्षको जेठसम्मको राजस्व असुली, यो वर्षको राजस्व वृद्धि दर र अन्तिम महिना असारमा उठ्न सक्ने राजस्वलाई अनुमान गर्दा यो वर्ष 12 खर्ब 60 अर्ब रूपियाँसम्म राजस्व उठ्ने देखिएको हो। सरकारले यो वर्ष 14 खर्ब 80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। वर्षका 11 महिना अथवा जेठसम्म 10 खर्ब 86 अर्ब मात्र राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको 73% मात्रै हो। यो वर्षको जेठसम्म राजस्व वृद्धि दर झण्डै 7% छ। वर्षको अन्तिम महिनामा असारमा गएको वर्ष 1 खर्ब 63 अर्ब रूपियाँ राजस्व उठेको थियो। यो वर्षको राजस्व वृद्धि दरलाई समेत जोडेर हेर्दा यो अनुसार 1 खर्ब 75 अर्ब रूपियाँसम्म राजस्व उठ्न सक्ने देखिएको छ। यो सबैलाई हेर्दा यो वर्षको कुल राजस्व 12 खर्ब 60 अर्ब हाराहारी मात्र हुने देखिन्छ। अर्थ मन्त्रालयका अधिकारीहरू यो वर्ष राजस्व लक्ष्य फेला नपर्नुलाई भदौको नवयुवा आन्दोलन र यसले पारेको प्रभावलाई सबैभन्दा ठूलो कारण मान्छन्। आजको कारोबार दैनिकले खबर छापेको छ। यसैबीच चालू आर्थिक वर्ष सकिन झण्डै 2 हप्ता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको 1/3 पनि खर्च गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 13 गतेसम्म सरकारले पूँजीगत बजेटको 34.87% अर्थात 1 खर्ब 42 अर्ब 23 करोड़ 68 लाख रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख रूपियाँ पूँजीगत बजेट विनियोजन गरेको थियो। पूँजीगत बजेटलाई विकास बजेटको रूपमा लिइन्छ। पूर्वाधार आयोजनाहरूको निर्माणदेखि बजेट विनियोजनसम्म पर्याप्त तयारी नगरी बजेट राख्ने परिपाटीले पनि खर्च प्रभावित हुने गरेको अर्थविदहरूको भनाई रहेको खबर आजको नागरिक दैनिकले छापेको छ।
1: पछिल्लो समय किशोर किशोरीमा मनोसामाजिक समस्या बढ़दै गएको छ। बढ़दो मानसिक समस्याको बेलैमा पहिचान गरी समाधानमा सहयोग नपुग्दा वर्षेनी 800 किशोर किशोरीले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रति 1,000 किशोर मध्ये 7 जनाले जीवनमा कम्तीमा एकपटक आत्महत्याको प्रयास गर्ने गरेका छन्। किशोर अवस्थामा मानसिक समस्या र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका परामर्शकर्ता सुदीपा ढुङ्गानासँग कुरा गर्नुभएको छ।
3: जतिखेर पनि यो उमेरको बच्चालाई हरेक कुराको खुल्दुली हुन्छ, त्यो बेलामा चाहिँ हामीले उसलाई एड्रेस गर्न सकेनौँ भने ऊ त्यही स्टक भएर अनि उसले केही काम गर्दा पनि उसलाई हिचकिचाउने, पछाडि हट्ने, आफ्नो आइडेन्टिटी खोजिरहने गर्दाखेरि यसलाई उसले बेलैमा हामीले यसलाई बुझेर उसलाई बुझेर हामीले अगाडि काम हामीले कुराहरू गरेनौँ भने चाहिँ उसलाई बिस्तारै एन्जाइटी माइल्ड डिप्रेसनबाट सुरु हुँदै हुँदै गर्दा विकट रूपमा पनि जान सक्छ।
4: उनीहरूले कस्ता खालका समस्याहरू चाहिँ सामना गरिरहेको चाहिँ पाउनु भएको छ यहाँले?
3: अब अहिलेको बालबालिकाहरूमा चाहिँ एक्लोपन छ, सोसल मिडियाहरूले गर्दाखेरि चाहिँ उनीहरूमा कम्पेरिजन छ, अनि स्कूलको दबाव छ, एकाडेमिक प्रेसर छ, अब स्कूलको कम्पेरिजन, बुवाआमाको कम्पेरिजन, पियर प्रेसर, उनीहरूको साथीभाइहरूबाट पनि प्रेसरहरू हुन्छ, ऊ हुर्केको वातावरण, त्यो सबैको तालमेल गर्दापछि बच्चाहरूमा चाहिँ यो समस्या आउन थाल्छ। र अब हामी एज अ पेरेन्ट्स या स्कूलको टिचरहरूले चाहिँ त्यो बच्चामा आएका परिवर्तन समयमै ठम्याउन नसक्दाखेरि चाहिँ यो साधारण कुरालाई पनि यो विकट रूपमा जान सक्छ। मैले देखेको चाहिँ यो डिजिटल एज भएको हुनाले बढी बच्चा सोसल मिडियामा बढी एक्टिभ छन् र त्यो कम्पेरिजन बढी छ बच्चाहरूमा र पियर प्रेसर स्कूलहरूमा चाहिँ अहिले यो भेप अनि त्यसपछि यो रक्सीहरू, रक्सीजन्य अल्कोहल जस्ता कुराहरू स्कूलमा लिएर जाने,
4: एनर्जी ड्रिङ्कहरू
3: लिएर जाने, त्यो नलग्दाखेरि अनि साथीहरूको ग्रुपबाट उसलाई कसरी आइसोलेट गर्ने, त्यस्ताले गर्दा उसलाई त्यो किसिमको हीनता बोध हुन्छ, आत्मविश्वासमा कमी हुन्छ, उसलाई हामी बुझ्ने कोशिश गरिदैन, अझ उल्टै हामी उसलाई दोष गरेर चाहिँ यो कुरालाई चाहिँ ठूलो बन्ना हुन्छ। हाम्रो संसार चाहिँ त्यो मोबाइल भित्र नै हुन थालेको छ, बच्चाको संसार पनि त्यही, हाम्रो संसार पनि त्यही, अनि त्यसले गर्दाखेरि हाम्रो चाहिँ आपसी दूरी आइरहेको कारण र अहिलेको केसमा चाहिँ एकदमै धेरै चाहिँ बच्चाहरूमा यस्तो हुनु भनेको चाहिँ हाम्रो व्यस्तता र यो सोसल मिडियाले गर्दाखेरि चाहिँ अहिले किशोर किशोरीमा चाहिँ यस्तो समस्याहरू बढ़िरहेछन्। यसमा चाहिँ अवेरनेस चाहिँ एकदमै चाहिन्छ, स्कूल लेभलदेखि नै एउटा यो शिक्षा नै राखेर चाहिँ लग्यो भनेदेखि चाहिँ केही हदसम्म चाहिँ अलिकति सबैजना सचेत हुन्छन् कि भन्ने मेरो धारणा छ।
4: के सुझाव दिनुहुन्छ बाल बालिका किशोर किशोरीलाई चाहिँ,
3: यदि उसलाई एउटै कुराले लामो दुई हप्ताभन्दा माथि त्यही कुराले समस्या भएको छ, सुत्नलाई खानलाई आफ्नो दैनिकीमा परिवर्तन आएको छ भने मेरो नजिकको मान्छे को हो त मैले जसलाई सेयर गर्न सकौँ, छिटो भन्दा छिटो उसलाई सेयर गर्ने, उसँग कुरा गरेर हल्का भएर तपाईँको व्यवस्थापन हुन सक्ने अवस्थामा व्यवस्थापन भयो, नभएको ठाउँमा हामी जस्ता काउन्सिलरसँग परामर्श लिने र तपाईँहरूको हातमा ग्याजेट छ राम्रो प्रयोग गर्नुहुन्छ त्यसलाई प्रयोग गरेर टोल फ्री नम्बरहरू कहाँ कहाँ छन् त के छन् त त्यस्ता टोल फ्री नम्बरहरू पत्ता लगाएर तपाईँले आफ्नो परिचय दिन पनि पर्दैन, तपाईँले के भन्छ मलाई यस्तो समस्या भएको छ म कसरी अगाडि बढ्ने भनेर चाहिँ तपाईँले सोधेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ र तपाईँको आफ्नो स्क्रिन टाइमलाई पनि तपाईँले घटाउने अनि तपाईँलाई गाह्रो लागेका कुरा छ भने मलाई यो कुरा गाह्रो लागेको छ भनेर चाहिँ अगाडि आएर भन्न नहिचकिचाउने, किनभनेदेखि सबै मान्छे सबै कुरामा एक्सिलेन्ट हुँदैन, हामी नर्मल हो, त्यस कारणले हामी जस्तो छौँ पेनमा पनि निलो पेन लेख्नेलाई रातो पेन जबरजस्ती लेख भनेर चाहिँ त्यो रातो पेनले निलो लेख्दैन, निलो पेनले रातो लेख्दैन, आफ्नो भित्रको क्वालिटी र आफ्नो स्ट्रेन्थ हेरेर अनि त्यसै मनमा कुरा नराख्ने भेन्टिलेट गर्नै पर्छ।
1: किशोर अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनको विषयमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुङ्गानासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायर्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
6: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। हपहपी गर्मी हुँदा तपाईँ के गर्नुहुन्छ? कतै रूखको छहारीमा बस्नुहुन्छ होला, पंखा कूलर र एसीको सहारा लिनुहोला। तर धानलाई गर्मी भए के गर्ने? पानी नपरेर खडेरी लागेका बेला धान फलाउन सकिन्छ त? वैज्ञानिकहरूले यिनै समस्यालाई सम्बोधन गर्न अत्यधिक गर्मी र खडेरीका बेला समेत धान फलाउने उपाय पत्ता लगाएका छन्। जापानको नेशनल एग्रीकल्चर एण्ड फूड रिसर्च अर्गनाइजेशन नारो र अन्य जापानी अनुसन्धान संस्था तथा इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्यूट इरीका वैज्ञानिकहरूले धानलाई अत्यधिक गर्मीबाट जोगाउन सक्ने नयाँ जीन पत्ता लगाएका छन्। अन्तर्राष्ट्रिय रूपमै चर्चित प्लान्ट बायोटेक्नोलोजी जर्नलमा प्रकाशित अनुसन्धानत्मक लेखमा वैज्ञानिकहरूले उच्च तापक्रमबाट हुने क्षति कम गरी धान फुलाउन मद्दत गर्ने जिनका बारेमा उल्लेख गरेका छन्। वैज्ञानिकहरूका अनुसार धानको फूल फुल्ने प्रक्रिया निकै छिटो र संवेदनशील हुन्छ। बालाभित्रका साना फूलहरू परिपक्व भई प्राय बिहान केही समयका लागि फुल्छन्। फूल खुले लगत्तै पराकोष फुटेर पराकरण बाहिर निस्कन्छ र अधिकांश धानमा आफ्नै पराकरण परिवर्तिका पुगेर परागण हुन्छ। परागण सम्पन्न भएपछि फूल केही मिनटदेखि एक दुई घण्टाभित्र पुनः बन्द हुन्छ। यही छोटो समयमा अत्यधिक गर्मी वर्षा र हावाहरूले परागणमा असर पुर्याउँदा दाना राम्रोसँग फस्टाउँदैन। धान कति बेला फुल्छ भन्ने कुराले दाना कस्तो लाग्ने कति लाग्ने भन्ने कुरा निर्भर हुने वैज्ञानिकहरूको भनाइ छ। पछिल्लो समय एल निनो लगायत मौसमी प्रणालीमा देखिएका फेरबदलले अत्यधिक गर्मी र लामो समय खडेरी पर्दा किसानले बाली उत्पादनमा पनि चुनौती भोगिरहेका छन्। अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार ईएमएफ तीन जिनले धानलाई सामान्य अवस्थामा भन्दा धेरै डेढ घण्टा छिटो फुल्न सहयोग गर्छ। चर्को घाम लागेर धेरै तातो हुनु अघि नै परागसेचनका लागि यस जिनले सहयोग गर्ने भएकाले दाना लाग्ने प्रक्रिया सुरक्षित हुने अध्ययनले देखाएको छ। यसले उत्पादन पनि नघटाउने वैज्ञानिकहरूले बताएका छन्। कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मी हिट वेभका कारण एक हप्ताको अवधिमा 1300 भन्दा धेरैको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। युरोपभर तापक्रमले नयाँ नयाँ कृतिमान कायम गर्दा स्वास्थ्य संकट समेत गहिरिँदै गएको छ। डब्ल्यूएचओका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो। त्यहाँ तापक्रम विश्वको औसत भन्दा झण्डै दोब्बरका दरले बढ़िरहेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको बुधबार यता मात्रै झण्डै 1000 जनाको ज्यान गएको छ। तीमध्ये धेरै 65 वर्षभन्दा माथिका नागरिक रहेका छन्। फ्रान्सका गृहमन्त्रीका अनुसार गर्मीबाट राहत खोज्ने क्रममा नदी ताल र पोखरी जस्ता असुरक्षित जलाशयमा पौडी खेल्ने क्रममा डुबेर कम्तीमा 74 जनाको ज्यान गएको छ। चरम गर्मीका कारण विभिन्न युरोपेली देशहरूले विशेष सावधानी अप्नाएका छन्।
2: अब खेल खबर। सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम स्वरमा पुगेको छ। लस एन्जलसमा गैराती स्टेफेन एउस्ताकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जीत हात पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि दुई पटक समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनल पुग्ने अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता भन्दै नकआउटमा पुगेको थियो। अब अन्तिम स्वरमा क्यानाडाले मोरक्को वा नेदरल्याण्ड्स मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले समूह एकको उपविजेताका रूपमा अन्तिम स्वर पुगे पनि आजको खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन। क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग एक एक गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गर्दै क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको थियो। विश्वकपमा आज नेपाली समयअनुसार राति पौने 11 बजे अमेरिकाको वेस्टर्न स्टेडियममा ब्राजिल र जापानले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण प्राप्त लगाउने गर्ने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको खबर गोर्खापत्रले लेखेको छ।
2: सरकारले किसानलाई लक्षित सेवा सुविधा तथा अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत अहिलेसम्म देशभरका 26 लाख किसान सूचीकृत भएका खबर नागरिक दैनिकमा छ।
1: उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएका शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रियता बढ़ाएको हो।
2: अर्थमन्त्री डाक्टर सोनिम वाग्ले विश्व बैंक र एसियाली विकास बैंक एडीबीले भन्दा दुई छिमेकी देशले दिने ऋणको ब्याजदर महँगो हुने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा हिजो बोल्दै वहाँले छिमेकी देश चीन र भारतबाट आउने ऋणमा पनि साधन स्रोत र विशेषज्ञता लिनुपर्ने शर्त हुने जानकारी दिनुभयो।
1: सरकारले आउँदो आर्थिक वर्ष 2083-84 झण्डै 3 अर्ब रूपियाँ बराबरको गाड़ी खरिद गर्ने तयारी गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: चिया आयातमा भारतले खुकुलो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कड़ा गुणस्तर परीक्षण व्यवस्थाका कारण 2 महिनादेखि नेपाली चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको थियो।
1: सुकुम्बासीलाई सरकारले गएको मंगलबार नै उर्दी गरेको थियो 5 दिनभित्र होल्डिङ सेन्टर छाड्नु अन्यत्र आफै व्यवस्था गरेर बस्नु, तर त्यसअघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको एकमुष्ट 25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम आएको थियो। अझ त्यो 5 दिन सकिँदासम्म पनि राहत वितरण नगरेपछि होल्डिङ सेन्टर छान्ने अल्टिमेटमहरू 7 दिन थपिएको छ। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गएको 28 जेठमा पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ।
1: काया कैरनमा अब पालो उखानको
2: असारको खडेरी पुसको झरी
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: केही ठाउँमा रातिदेखि नै वर्षा, भोलि र पर्सि अझै ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोबाट बस्नको लागि पूर्व तयारी र सतर्कता अपनाउन आग्रह।
1: धान दिवस मनाउँदै गर्दा किसानलाई सिंचाई र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामल भातको महत्व आज पनि उस्तै।
2: यो आर्थिक वर्षमा 12,60,000,000,000 रूपियाँ भन्दा धेरै राजस्व नउठ्ने, आर्थिक वर्ष सकिन 2 हप्ता मात्रै बाँकी रहँदा विकास बजेट 35% खर्च।
1: युरोपमा गर्मीका कारण 1 हप्तामा 1300 भन्दा बढ़ीले ज्यान गुमाए, वर्षेनी युरोपको तापक्रम दोब्बरले बढ़दै गएको डब्ल्यूएचओको भनाई।
2: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। रासोपा महाधिवेशनमा गुटबन्दी हुँदैन भनिए पनि कतिपय नेताहरूले देखिने गरी नै गुटबन्दी गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घण्टी चिन्ह भएको पार्टी कार्यालयको ढोका उभिमा उभिरहेका एकजना नेता पत्रकारसँग भन्दैछन्, होइन होइन त्यस्तो होइन, म त सधैँ गुटबन्दीको राजनीति गर्नुहुन्न भन्ने मान्यता राख्छु, क्या नपत्या मेरो गुटकोलाई सोध्नु त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसार नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसार आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैठाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसार नगरपालिका आठ, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज धन दिवस सहित दही चिउरा खाएर असार 15 मनाइदै मध्यनेपाल नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट 65 करोड़ 83 लाख, बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी तथा सहयोगी कर्मचारीको पारिश्रमिकमा 15% वृद्धि। लमजुङमा आगामी आर्थिक वर्षमा कृषितर्फ गण्डकी प्रदेशको 18 शीर्षकमा बजेट। पानीको बहाव बढ़ेसँगै गाईखुरी झरनामा आन्तरिक पर्यटकको चहल पहल बढ़्यो र राष्ट्रिय वृक्षरोपण दिवसमा बाहुन डाँडामा वृक्षरोपण कार्यक्रम। अब समाचार विस्तारमा। हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा लिइन्छ। खेतीपाती बाहेक अरू पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। 2062 सालदेखि असार 15लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो। कृषि प्रधान देश भएकोले नेपालका धेरै मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरिका लागि छाक जुटाउने यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजदत रहेको जनाएको छ। लमजुङको मध्यनेपाल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 65 करोड़ 83 लाख 72 हजार 623 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको अनुमानित आय व्यय सहितको कुल बजेटमा नगरपालिकाले चालू तथा पूँजीगततर्फ तलब भत्ता लगायतका प्रशासनिक खर्चका लागि 10 करोड़ 99 लाख विनियोजन गरेको छ। त्यस्तै नेपाल सरकारबाट प्राप्त हुने सशर्ततर्फका चालू तथा पूँजीगत कार्यक्रम सञ्चालनका लागि रू 35 करोड़ 86 लाख रूपियाँ छुट्याइएको छ। समपूरक अनुदानतर्फ बांग्रे नेटा ओडा कार्यालय जोड्ने सड़क निर्माणका लागि संघीय सरकार र नगरपालिकाको साझेदारीमा रू 2 करोड़ 26 लाख विनियोजन गरेको छ, जसमध्ये नगरपालिकाले मात्र 1 करोड़ 13 लाख छुटाइएको छ। प्रदेश समपूरक कार्यक्रम अन्तर्गत थापा गाउँ तथा थापा गाउँ वडा कार्यालय जोड्ने सड़कका लागि गण्डकी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा 1 करोड़ 20 लाख बजेट व्यवस्था गरिएको छ। बांग्रे बेसी शहरी स्वास्थ्य केन्द्र निर्माण योजनाका लागि 40 लाख बहुप्राविधिक विद्यालय बहुप्राविधिक शिक्षालयका लागि 13 लाख विनियोजन गरेको छ। वडा स्तरीय योजना तथा कार्यक्रमका लागि प्रत्येक वडाहरूलाई 35 लाखको दरले 3 करोड़ 50 लाख छुट्याइएको छ भने विभिन्न क्षेत्रगत योजना कार्यक्रम तथा नगर स्तरीय योजना तथा विपद व्यवस्थापन कार्यका लागि 10 करोड़ 52 लाख 87 हजार 623 रूपियाँ विनियोजन गरेको छ। नगरपालिकाले सामुदायिक विद्यालयका बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी तथा सहयोगी कर्मचारीहरूको पारिश्रमिक श्रमिकमा 15% वृद्धि गर्ने घोषणा गरेको छ। सोको लागि नगरपालिकाले रू 17 लाख 75 हजार बजेट विनियोजन गरेको जनाएको छ। यसै गरी स्वास्थ्यतर्फ सेवा करारमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकका लागि 39 लाख 10 हजार विनियोजन गरेको छ। सो बाहेक पालिकाले यसई परीक्षामा पालिकाभर सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई वार्षिक 2 लाख प्रदान गर्ने, शैक्षिक प्रोत्साहन छात्रवृत्तिका लागि बजेट विनियोजन गरेको छ। नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूलाई अत्यावश्यक औषधि तथा उपचार व्यवस्थापनको लागि समेत बजेट विनियोजन गरिएको नगर प्रमुख रमेश कुमार पाण्डेले बताउनुभयो। गण्डकी प्रदेश सरकारले लम्जुङका लागि आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने गरी कृषितर्फ 20 शीर्षकमा बजेट विनियोजन गरेको छ। कृषि विकास कार्यालय मार्फत लम्जुङका लागि विभिन्न प्रकृतिका 18 कार्यक्रमका लागि करिब 3 करोड़ रूपियाँ बजेट विनियोजन गरेको हो। प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा योजना अनुसार लम्जुङका लागि 2,95,00,000 रूपियाँ बजेट विनियोजन गरेको हो। रातो किताबमा उल्लेख भए अनुसार जिल्लामा कृषि विकास कार्यालय मार्फत सबैभन्दा धेरै बजेट सामुदायिक स्तरमा प्रशोधन योग्य खायल आलु उत्पादन तथा प्रवर्धन कार्यक्रमका लागि रहेको छ। सो कार्यक्रमका लागि मात्रै आगामी आर्थिक वर्षमा 60,00,000 रूपियाँ विनियोजन गरिएको रातो किताबमा उल्लेख छ। त्यसै गरी आगामी आर्थिक वर्षमा कृषि विकास कार्यालय मार्फत फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रमका लागि 45,00,000 रूपियाँ बजेट व्यवस्था गरिएको छ भने खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रमका लागि 33,00,000 रूपियाँ व्यवस्था गरिएको छ। सोबाहेक निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रमका लागि 20,00,000 रूपियाँ र ग्रामीण पोषण सुरक्षण कार्यक्रमका लागि पनि 20,00,000 रूपियाँ विनियोजन भएको छ। त्यसै गरी व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रमका लागि 15,00,000 रूपियाँ विनियोजन भएको छ भने कृषि उद्यम विकास कार्यक्रमका लागि पनि 15,00,000 रूपियाँ विनियोजन भएको छ। त्यस्तै जलवायु मैत्री कृषि प्रविधि प्रवर्धन कार्यक्रम, प्रांगारिक मल वितरण, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम र आकस्मिक सेवा टेवा तथा राहत कार्यक्रमका लागि 10,00,000 रूपियाँ व्यवस्था गरिएको रातो किताबमा उल्लेख छ। सोबाहेक प्रदेश सरकारले आत्मनिर्भरताको लागि बिउ उत्पादन कार्यक्रमका लागि 7,50,000 र आईपीएम कृषक पाठशाला सञ्चालनका लागि पनि 7,50,000 रूपियाँ व्यवस्था गरिएको छ। त्यसै गरी स्थानीय तहमा कृषि शिविर सञ्चालनका लागि 6,00,000 रूपियाँ विनियोजन भएको छ भने फलफूल नर्सरी स्थापना तथा सुदृढीकरण र माटो सुधारका लागि कृषि चुन वितरण कार्यक्रमका लागि 5,50,000 रूपियाँ व्यवस्था गरिएको प्रदेश सरकार सार्वजनिक गरेको विकास कार्यक्रम पुस्तिकामा उल्लेख छ। लम्जुङको बेसीसह नगरपालिका एक दलाल स्थित गाईखुरी झरनामा वर्षायाम शुरू भएसँगै पानीको बहाव बढ़ेको छ भने आन्तरिक पर्यटकको चहल पहल पनि उल्लेख्य रूपमा बढ़ेको छ। झण्डै 70 मीटर भन्दा माथिबाट खस्ने मनमोहक झरनाले वर्षायाममा थप आकर्षक रूप लिने भएकोले दैनिक 100 आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्। डुम्री बेसीसहर सड़क खण्डको छेउमै रहेको यो झरना सहज पहुँचका कारण पनि पर्यटकको रोजाईमा पर्ने गरेको हो। स्थानीय सम्झना परियारका अनुसार केही दिन अघिसम्म सुनसान जस्तै रहेको झरनामा अहिले पानीको बहाव बढ़ेसँगै दैनिक 50-100 जनासम्म पर्यटक आउने गरेका छन्। झरनाको चिसो पानीमा रमाउने, पौड़ी खेल्ने, तस्वीर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने युवा युवतीको विशेष भीड़ लाग्ने गरेको उहाँले बताउनुभयो। हाल गर्मी र वर्षसँगै झरनाको बहाव अझै आकर्षक बनेको छ। झरनाको फेदीमा बनेको प्राकृतिक पोखरीमा नुहाउने, परिवार तथा साथीभाइसँग रमाइलो गर्ने र प्राकृतिक दृश्यको आनन्द लिने पर्यटकको संख्या दिन प्रतिदिन बढ़िरहेको छ। स्थानीयको अनुसार पर्यटकको आगमनले आसपासका होटल, रेस्टुरेन्ट तथा साना व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ। पर्यटकको बढ़दो चहल पहलले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगेको स्थानीयको भनाई छ। हरियाली जंगलको बीचमा अवस्थित उचाईबाट झर्ने मनोरम झरना, प्राकृतिक पोखरी र सड़कसँगै रहेको सहज पहुँचका कारण गाईखुरी झरना वर्षायाममा लम्जुङकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये एकका रूपमा परिचित हुँदै गएको छ। स्थानीयले यसको संरक्षण र आवश्यक पूर्वाधार विकासमा थप ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन्। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम। नेपाली कथानक चलचित्र आयम जित बहादुर।
3: तो एक्टिंग गर्न गएको कि सिकाउन गएको भाइ?
4: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउनेछु।
1: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितू नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा गाली, घरमा गाली।
4: नाटक मजाको हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97 4 97 38 798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
0: सूचना बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको 5 तहको लेखापाल आवश्यकता परेकोले निम्न बमोजिमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध गरिन्छ। तपसिल आवश्यक पद संख्या सहायक स्तर लेखापाल 1 जना, दरखास्त दस्तुर ₹1,000, नियुक्तिको प्रकार अस्थायी, योग्यता स्नातक तह उत्तीर्ण, लेखा वाणिज्य शास्त्र व्यवस्थापन संकाय, उमेर 21 वर्ष पूरा भई 35 वर्ष ननागेको। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 20 गते सम्म। सम्पर्क मिति 2083 साल असार 21 गते। परीक्षाको किसिम लिखित, मौखिक र प्रयोगत्मक। तलब स्केल आपसी सहमतिमा हुने। आवश्यक कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट, सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो। दरखास्त दिने स्थान बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय। थप जानकारीका लागि सम्पर्क नम्बर 0665520073 र 0665520104।
6: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
6: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
7: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
6: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
7: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
6: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
7: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
6: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
7: मासिक एकाइ परीक्षाको व्यवस्था,
6: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
7: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
6: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
7: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
6: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
7: थप जानकारीका लागि
6: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560045875, 9460085791 र 9460083862।
8: मर्सेङ एफएम 95 मेगाहर्ज।
9: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा सगरमाथा वृक्षरोपण महाअभियान अन्तर्गत लमजुङको मर्सेङ्गे गाउँपालिका 6 बाहुन डाँडा स्थित चिसापानी सामुदायिक वनको हरित उद्यानमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। डिभिजन वन कार्यालय लमजुङले आयोजना गरेको उक्त कार्यक्रममा धुबी, धोपी, जामुन, लालीगुराँस, लालुपाते लगायत पार्कलाई थप आकर्षक बनाउने विभिन्न प्रजातिका बिरूवा रोपिएको थियो। डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपक प्रसाद पण्डितले वृक्षारोपण मानव जीवनको आधार भएकोले यसको संरक्षण र वृक्षारोपण अपरिहार्य रहेको बताउनुभयो। रूख बिरूवालाई प्रदूषण नियन्त्रण गर्ने प्राकृतिक माध्यमको रूप रूपमा उल्लेख गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण भूचाई नियन्त्रण तथा वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपणको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो। नेपालको करिब 46% भूभाग वनले ढाकिएको भए पनि औद्योगिक राष्ट्रबाट उत्सर्जित प्रदूषणको असर नेपाल जस्ता मुलुकले पनि भोग्नु परेको भन्दै वहाँले वातावरण संरक्षणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। मर्सङ्गी 6 का वडाध्यक्ष मीनराशि गुरूङले जन्मदिनमा वृक्षरोपण गर्ने अभियान निकै सन्देशमूलक र प्रेरणादायी रहेको उल्लेख गर्दै हरित उद्यान निर्माणको पूर्वाधारका कामलाई छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार वासुदेव सेडाईले अभियानको उद्देश्य र महत्वबारे जानकारी गराउनु भएको थियो भने सामाजिक व्यक्तित्व विष्णु घिमिरेले स्थानीयवासीका तर्फबाट कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो। डिभिजन वन कार्यालय लमजुङका वन अधिकृत सन्तोष खनालले सहजीकरण गर्नुभएको कार्यक्रममा चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर घिमिरे, बाहुनडाँडा प्रहरी चौकीका इन्चार्ज सोमबहादुर थापा मगर, जन्मदिनमा वृक्षरोपण अभियान नेपालका नर्सरी व्यवस्थापक अमृत पाण्डे, वन उपभोक्ता समूहका पदाधिकारी तथा स्थानीय वासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यका साथ रायनस नगरपालिका 6 धमिलीकुवाका सुदीप मल्ल र रेखा मल्लले सर्वोदय सेवा आश्रममा सहयोग गरेका छन्। मल्ल दम्पतिले छोरा श्रेय मल्लको जन्मदिनको अवसरमा 14,655 रूपियाँ सहयोग प्रदान गरेका हुन्। हजुरआमा सीता मल्ल तथा परिवारका अन्य सदस्यहरूको उपस्थितिमा रायनस नगरपालिका आठमा रहेको सर्वोदय सेवाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई फलफूल जूस चाउचाउ बिस्कुट वितरण गर्नुको साथै भोजन सेवा र अन्य व्यवस्थापनका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। कार्यक्रममा आश्रमका तर्फबाट श्रेय मल्ललाई टीका र माला लगाई दीर्घायु सुस्वास्थ्य तथा उज्जवल भविष्यको शुभकामना सहित आशीर्वाद प्रदान गरिएको थियो। सेवाश्रमका प्रचार प्रसार संयोजक मिश्रले परिवारप्रति आभार व्यक्त गर्दै मानवीय सेवा भावका साथ सहयोग गर्ने दाताहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। गैराती र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ। पछिल्लो 4 घण्टामा लमजुङको भोरलेटारमा सबैभन्दा बढ़ी 114 मिलिलिटर पानी परेको छ। त्यस्तै चितवन, दाङ, बाँके, बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मधेस प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि अझै ठूलो मुसलेधार पानी पर्ने सम्भावना छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
10: मुख्य समाचारका प्रायोजक
11: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी

बिहान 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी बिदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495940 र 98130949532।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
0: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452013236 र 98400058261।
5: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: सुंदर र समृद्ध गंडकी प्रदेश
1: यो हो समुन्नत गंडकी रेडियो कार्यक्रम।
2: नमस्कार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि नीति योजना कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाईँ यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
3: आदरणीय श्रोता, आजको कार्यक्रम समुन्नत गण्डकीमा हामी कुराकानी गर्न लागेका छौं हाम्रो अतिथिको रूपमा तथ्याङ्क समन्वय कार्यालय पोखरा कास्कीका कार्यालय प्रमुख नन्दलाल सापकोटाजी हाम्रो स्टुडियोमा हुनुहुन्छ। प्रमुखजी, स्वागत छ यहाँलाई।
4: धन्यवाद म्याडम, नमस्कार।
3: अहिले चाहिँ आर्थिक गणना जो चलिरहेको छ देशभरि नै, हामी आज यसैको बारेमा केन्द्रित रहेर कुराकानी गर्छौं। यो आर्थिक गणना भनेको कस्तो गणना हो?
4: यो आर्थिक गणना भन्नाले देशमा भइरहेका आर्थिक क्रियाकलापहरूको समग्र आर्थिक क्रियाकलापहरूको विवरणहरू संकलन गर्ने, जहाँ त्यस्ता व्यवसायहरू सञ्चालन भएका छन् ती व्यवसाय अथवा आर्थिक क्रियाकलापहरू सञ्चालन भएका स्थलमा गएर हाम्रा तालिम प्राप्त गणक तथा सुपरभाइजर कर्मचारी जानुहुन्छ र उहाँहरूले ती ठाउँहरूमा ती व्यवसायहरूमा ती आर्थिक क्रियाकलापहरूको बारेमा विवरण संकलन गर्नुहुन्छ। यसलाई नै हामी आर्थिक गणना भनेर भन्छौँ। सामान्यतया गणना भन्दाखेरि निश्चित समयावधि हुने हुन्छ र यस गणनाको लागि चाहिँ हामीले वैशाखको 2 गतेदेखिबाट असारको 7 गतेसम्मलाई समयावधि तोकेका छौं।
3: यो चाहिँ आवश्यकता चाहिँ किन रहेछ भन्ने कसरी बुझ्ने? सबैजनाले बुझ्ने कुरा भनिदिनुहोस् न।
4: यसको आवश्यकता किन छ भनेर भन्दाखेरि जहिले पनि हामीलाई कुनै पनि काम गर्दाखेरि सूचनाहरू आवश्यक पर्दछन्। जस्तो यसका 3 पक्षबाट हेर्न सकिन्छ र एउटा पक्ष चाहिँ के हुन्छ भने सरकारलाई कस्तो खालको आर्थिक क्रियाकलापहरू देशभरिमा सञ्चालन भइरहेका छन्, हाम्रो आर्थिक वृद्धि चाहिँ आर्थिक गतिविधि कस्तो छ, आर्थिक वृद्धि कसरी हासिल गर्न सक्छौं र अर्थतन्त्रलाई कुन दिशामा चलाउन सक्छौ भन्ने एउटा सरकारले नीति योजना बनाउनको लागि चाहिने भयो। दोस्रो, व्यवसाय आफैलाई पनि कुनै पनि व्यवसाय सञ्चालन गर्दै गर्दाखेरि व्यवसायको वातावरण कस्तो छ, व्यवसाय प्रतिस्पर्धी व्यवसायहरू कति छन् अथवा योभन्दा अगाडि कस्ता व्यवसायहरू सञ्चालन भएका छन्, उहाँहरूलाई पनि यी विवरणहरूले सहयोग पुग्छ, उहाँहरूलाई पनि चाहिन्छ एउटा व्यवसायहरूलाई। तेस्रो, नागरिक समाजलाई चाहिँ नागरिक समाजले अथवा विद्यार्थी अध्यापक अनुसन्धानकर्ता उहाँहरूलाई पनि आर्थिक विवरणहरू भयो भने त्यसले चाहिँ आगामी दिनमा उहाँहरूलाई अध्ययन अनुसन्धान को लागि पनि अथवा समाजको कस्तो छ त भनेर थाहा पाउनलाई यी सूचनाहरू चाहिँ आवश्यक पर्दछन्।
3: अब यो सूचनाहरू यहाँले जो उपलब्ध गराउनुहुन्छ होइन, त्यो पछि चाहिँ योजना र नीति तर्जुमा गर्न सहज हुन्छ भनेर बुझ्ने हो सरकारले त्यसरी काम गर्नलाई?
4: निश्चित रूपमा त्यही नै हो। तथ्याङ्कको पहिलो उद्देश्य भनेकै नीति तथा योजनाका लागि आधार तयार गर्नु नै हो। हामी कहाँ छौं भन्ने थाहा पाउने र अब हामी कुन गन्तव्यमा पुग्नको लागि त्यो गन्तव्यका लागि चाहिँ के के पूर्वाधारहरू तयार गर्नुपर्छ, के के माध्यमहरू तयार गर्नुपर्छ भन्ने हिसाबले नै तथ्याङ्क चाहिँ आवश्यक पर्दछ।
3: राष्ट्रिय तथ्याङ्क कार्यालय त्यस अन्तर्गत रहेर 18 तथ्याङ्क समन्वय कार्यालयहरू छन् भनेर यहाँले अघि हाम्रो कुराकानीमा थियो।
4: हजुर,
3: अब यसले देशैभरि यो 18 सहित राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरिकै आर्थिक गणना अहिले गरिरहेको छ।
4: हामी राष्ट्रिय तथ्याङ्क कार्यालय चाहिँ नेपालको तथ्याङ्कीय क्रियाकलापको लागि चाहिँ आधिकारिक निकायको रूपमा चाहिँ तथ्याङ्क 2079 परिकल्पना गरेको छ। यसबाहेक अन्य निकायहरूले पनि तथ्याङ्कीय क्रियाकलापहरू गर्नुहुन्छ र मुख्य रूपमा चाहिँ राष्ट्रिय स्तरका गणना सर्वेक्षणहरू राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने गर्दछ र यस क्रममा पहिलो आर्थिक गणना 2075 सालमा भएको थियो अनि दोस्रो आर्थिक गणना अहिले हामीले सञ्चालन गर्दैछौं र यो सञ्चालन गर्ने क्रममा हामीसँग 84 कार्यालयहरू आर्थिक गणना कार्यालयहरू आयोजनाको रूपमा चाहिँ स्थापना भएका छन्। यहाँसँग अघि कुरा भयो जस्तो 18 कार्यालयहरूले अन्य नियमित तथ्याङ्कीय क्रियाकलापहरू गर्ने गर्छौं हामी र यस्ता गणनाहरूका लागि चाहिँ आयोजनाहरू चाहिँ स्थापना भएका हुन्छन् र कास्की जिल्लामा पनि जिल्ला आर्थिक गणना कार्यालय कास्की भनेर चाहिँ स्थापना भएको छ। यसले नै समग्र आर्थिक गणनाको क्रियाकलापहरूलाई हरेक देख सञ्चालन गर्ने गरेको छ।
3: राज्यले गर्ने काम भयो, सामान्य अब जनताले बुझ्ने गरेर आर्थिक गणना भइरहेछ। अब यति बेला चाहिँ गणकहरू चाहिँ प्रत्येक व्यवसायसँग पुग्ने गर्छ नि त होइन, उहाँलाई हामीले अब यही सूचना मार्फत त कतिले जानकारी पाउनु पनि भयो होला, सभापतिले पाउनु पनि भएको छैन होला, उहाँहरूलाई चाहिँ हामीले के भन्ने?
4: उहाँहरूलाई चाहिँ विवरण दिँदाखेरि दुई तिनवटा कुरामा चाहिँ हामीले देखिरहेका छौँ। एउटा चाहिँ उहाँहरूले चाहिँ हामीले दिएको तथ्याङ्क चाहिँ गोपनीय रहन्छ कि रहँदैन भनेर चाहिँ उहाँहरू अलिकति चिन्तित हुनुहुन्छ। त्यस हिसाबले उहाँहरूलाई चाहिँ यो तथ्याङ्क एकदम गोप्य रहन्छ र यसको चाहिँ विवरण कहीँ पनि सार्वजनिक हुँदैन, कुनै पनि प्रमाणका रूपमा पनि ग्राह्य हुँदैन भनेर उहाँहरूलाई चाहिँ एउटा आश्वस्त गरिरहेका छौँ हामीले। दोस्रो, यो विवरणबाट सञ्चालन भइसकेपछि सरकारले गर्ने नीतिले पनि उहाँहरू नै प्रत्यक्ष लाभान्वित हुनुहुन्छ र त्यस पछाडि उहाँहरूले आफैले पनि व्यवसायहरू सञ्चालन गर्दा पनि उहाँहरूलाई पनि त सूचनाहरू आवश्यक पर्छ। त्यसको हिसाबले पनि उहाँहरूलाई चाहिँ सही सूचना दिनुहोला। हामी कहाँको खडिएर आउने चाहिँ गण कर्मचारीहरू आफ्नै स्थानीय भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सहयोग गरिदिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु।
3: गणकको रूपमा जानु भएको जो हुनुहुन्छ उहाँले चाहिँ सामान्य के सोध्नुहुन्छ, केही त्यस्तो फर्म्याट हुन्छ यहाँको?
4: निश्चित रूपमा हामीले कुनै पनि कार्यक्रम सञ्चालन गर्दाखेरि हामी प्रश्नावली चाहिँ तयार गर्छौँ। त्यो प्रश्नावलीमा चाहिँ के विवरण संकलन गर्ने भनेर गरिएको हुन्छ र यस्ता राष्ट्रिय स्तरका गणनाहरू गर्दाखेरि नेपाल सरकारले तथ्याङ्क 2079 नेपाल सरकारले सूचित आदेश जारी गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ त्यो सूचित आदेशमा हामी के विवरण संकलन गर्छौँ भनेर प्रकाशनै पनि गर्छौँ, सार्वजनिक गर्छौँ, नेपाल राजपत्रमा प्रकाशन पनि भएको छ। त्यस हिसाबमा चाहिँ हामी शुरूमा उहाँहरूको चाहिँ भौगोलिक स्थितिको बारेमा चाहिँ परिचयात्मक विवरण सोध्छौँ। त्यस पछाडि संलग्न जनशक्तिका बारेमा, कतिजना महिला पुरूष स्वदेशी विदेशी भनेर हामी संलग्न व्यवसायको बारेमा सोध्छौँ। वार्षिक रूपमा चाहिँ औसतमा चाहिँ कति कारोबार हुन्छ र कति खर्च हुन्छ भन्ने सोध्छौँ र अनि त्यस पछाडि उहाँहरूलाई व्यवसाय सञ्चालनको क्रममा कुनै अप्ठ्याराहरू छन् भने ती अप्ठ्याराहरूलाई चाहिँ प्राथमिकता क्रममा चाहिँ 1-3 हामीले विभिन्न क्षेत्रहरू पहिचान गरेका छौँ। ती मध्येमा चाहिँ 1-3 भनेर प्राथमिकता, तीनवटा प्राथमिकताका क्रममा चाहिँ समस्याहरूलाई चाहिँ प्राथमिकता क्रममा सोध्छौँ भने उहाँहरूको सुझावहरू पनि संकलन गर्छौँ हामीले।
3: यो काम गरिरहँदा हामीले एकचोटि 75 पनि सम्झनु पर्ला होइन, त्यहाँको पृष्ठपोषण, त्यहाँको समीक्षात्मक कुराहरू पनि त यसमा समेटिएका होला नि होइन?
4: समेटिएका, निश्चित रूपमा समेटिएका छन्। 2075 हामीले पहिलो आर्थिक गणना गर्दै गर्दा त्यो पहिलो थियो, त्यस हिसाबमा चाहिँ हामीलाई जापान सरकारले प्राविधिक सहयोग पनि गरेको थियो। जापान सरकारको लामो 2075 यसपालि चाहिँ विशुद्ध रूपमा हामीले आफै गरेका छौँ। 2075 पनि आर्थिक व्यवसायहरूको हकमा चाहिँ हामीलाई चाहिँ के छ भने व्यवसायहरू अलिकति विवरण दिनलाई चाहिँ अलिकति हिचकिचाउने, अलिकति गोपनीयता रहँदैन कि भन्ने हिसाबको संशय चाहिँ पाएका छौँ। यो संशयलाई हामीले निराकरण गर्नको लागि तथ्याङ्क ऐनको दफा 10 चाहिँ हामीलाई एकदम स्पष्ट रूपमा कुनै पनि विवरणहरू चाहिँ गोप्य रहने व्यवस्था गरेको छ। त्यो छ। अर्को, पछिल्लो समयमा हामीलाई व्यवसायहरू चाहिँ विभिन्न समस्याका कारणले चाहिँ व्यवसायहरू राज्यप्रतिको असन्तुष्टिका हिसाबले पनि विवरण दिन चाहिँ हिचकिचाएको पाएका छौँ। उहाँहरूलाई चाहिँ हामीले जानकारी नै गराउने हो, उहाँहरूले आश्वस्तै गराउँछौँ हामीले। त्यो हिसाबमा चाहिँ
3: यसपालि त्यसले अलिकति फरक पार्ला त्यसो भए होइन, सहज होला कि?
4: अपेक्षा गरेका छौँ हामीले यसपालि सहज होला भनेर, तर पनि अहिले सुरुवातमा हाम्रो 2 गणना शुरू भएको हुनाले उत्साहजनकै पाएका छौँ हामीले।
3: कतिजनाको संख्यामा चाहिँ गणकहरू खटिनु भएको छ अहिले?
4: कास्की जिल्लाको लागि चाहिँ 110 गणक चाहिँ हामीले परिचालन गरेका छौँ। 110 चाहिँ पोखरा महानगरपालिकामा 101 गणक हुनुहुन्छ भने, अनि गाउँपालिकामा अन्नपूर्णमा 4, माछा पुछ्रेमा 2, मादीमा 2 र रूपा गाउँपालिकामा 1 गणक चाहिँ परिचालित हुनुभएको छ र उहाँहरू यो 110 गणकहरूलाई चाहिँ उहाँहरूको कामलाई अनुगमन सुपरिवेक्षण गर्नको लागि चाहिँ 14 सुपरिवेक्षक पनि हामीले लिएका छौँ, परिचालन गरेका छौँ र उहाँहरू यो सुपरिवेक्षकलाई फेरि हामीले कार्यालयको तर्फबाट सुपरिवेक्षण गर्छौँ।
3: जुन अहिले खटिएको कर्मचारी गणकहरू हुनुहुन्छ नि, उहाँहरू चाहिँ यहाँले कुनै हायर गर्नुहुन्छ अर्थात सरकार निजामती कर्मचारीहरूलाई नै ल्याउने के हो त्यो चाहिँ?
4: यसमा यसपालि सरकारले चाहिँ विगतमा हाम्रो अभ्यासहरूमा चाहिँ जनगणना अथवा कृषि गणनाहरूमा सरकारी कार्यालयकै कर्मचारीहरूलाई प्रयोग गर्ने गर्थ्यौं अथवा शिक्षकलाई प्रयोग गर्ने गर्थ्यौं भने पछिल्लो 2078 सालको जनगणनादेखिबाट हामीले बजारमा भएका फ्रेस जनशक्तिबाट नै करारमा चाहिँ लिएर निश्चित अवधिमा करारमा लिएर गर्ने गर्छौँ। यसपालि पनि हामीले करारमै जनशक्ति आह्वान गरेका थियौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले माघ 2 चाहिँ विज्ञापन गरेको थियो, करारको जनशक्तिको आह्वान गरेको थियो। यस क्रममा हामीसँग देशभरि चाहिने 5,000 जनशक्तिको लागि करिब 1,45,000 व्यक्तिको चाहिँ आवेदन परेको थियो।
3: यो भनेपछि अलि चाहिँ फ्रेस हुनुहुन्छ सबैजना, त्यो भएपछि त यहाँले उहाँलाई तयार पनि पार्नु पर्ला नि त अझ बढी होइन? उहाँ त्योभन्दा जो फिल्डमा जानुभन्दा अगाडि के तालिमहरू उहाँलाई दिइन्छ?
4: दिइन्छ, यसमा चाहिँ हामीले प्रत्येक गणना कार्यक्रम गर्नुभन्दा अगाडि उहाँहरूलाई चाहिँ तालिम दिने गर्छौँ र यसै क्रममा पनि उहाँहरूलाई पनि अहिले जुन आर्थिक गणनामा खटिएर जाँदै हुनुहुन्छ उहाँहरू त झन् बिल्कुल नयाँ मान्छे हुनुहुन्थ्यो, उहाँहरूको लागि चाहिँ 5 दिनको तालिम चाहिँ सञ्चालन गरेका थियौँ हामीले। त्यसका लागि चैत्र 26 देखिबाट 30 गतेसम्म जनप्रिय क्याम्पसमा हामीले 5 दिने तालिम गर्यौं, उहाँहरूलाई कक्षागत अभ्यासहरू पनि गराएर फिल्डमा चाहिँ पठाएका छन्।
3: गणकहरूले ल्याउने चाहिँ यहाँलाई एकमुष्ट बुझाउनुहुन्छ अथवा डेली बुझाउनु पर्ने, त्यस्तो चाहिँ के हुन्छ?
4: उहाँहरूले बुझाउनु पर्ने त हामीले कार्यक्षेत्र तोकेर पठाएका छौं, अनि यो कार्यक्षेत्र पठाइसकेपछि उहाँहरूले बुझाउने त एकमुष्ट बुझाउने हो हामीले कार्यालयलाई। तर यस क्रममा चाहिँ के छ भने यसपालि चाहिँ सुपरिवेशक उहाँहरूले एक लेभलको विवरणहरू संकलन गर्नुहुन्छ, त्यो संकलन गरिसके पश्चात त्यो विवरण फारमहरू चाहिँ सुपरिवेक्षकलाई चेक गर्नको लागि दिनुहुन्छ, होइन परीक्षणको लागि दिनुहुन्छ। सुपरिवेक्षकले त्यो विवरणहरू परीक्षण गरे पश्चात एकैचोटि असारको 7 गते पछाडि उहाँहरूले चाहिँ हामीलाई फारमहरू चाहिँ बुझाउनुहुन्छ।
3: यो जुन वैशाख 2 गतेदेखि असार 7 गतेसम्म यो समय अवधि र यहाँले जनसंख्याको आधारमा त्योलाई एउटा निर्धारण गर्नुभएको होला होइन? तर लाग्छ तपाईँलाई सबै व्यवसायीहरू यसमा समावेश हुन्छन् भन्ने लाग्छ?
4: नागरिकको कर्तव्य पनि हो, अघि हामीले भनेको जस्तो उत्साह भेटेका छौँ, त्यो उत्साह भेट्ने क्रममै पनि अथवा नागरिक तर्फबाट व्यवसायको तर्फबाट सहयोग भेटिराख्दाखेरि अपवाद चाहिँ केही न केही अपवादहरू हुन सक्छन्, एउटा दुईटा चाहिँ घटनाहरू चाहिँ हुन सक्छन् उहाँहरूले, र उहाँहरूलाई पनि हामीले यसको उद्देश्य महत्वको बारेमा बुझाइसके पछाडि विवरणहरू प्राप्त गरेका छौँ। यस क्रममा के चुनौतीहरू चाहिँ छन् हामीसँग भएका चुनौतीहरू कस्ता चाहिँ छन् भने अब हामीलाई पहिचान गर्नलाई सम्बन्धित स्थानमा पुगिसके पछाडि त त्यो विवरणहरू चाहिँ हामीले संकलन गर्न सक्छौँ, तर अहिले पछिल्लो समय प्रविधिको विकासले गर्दाखेरि अब अनलाइन बिजनेसहरू अनलाइन चाहिँ अब यो कम्प्युटरका सफ्टवेयरका इन्जिनियरिङका कुराहरू हुन्छन्, ती चाहिँ कुनै पनि एउटा निश्चित कोठामा थोरै जनशक्तिबाट पनि सम्पन्न हुन सक्ने भएको हुनाले त्यस्ता व्यवसायहरू सञ्चालन भएको नभएको चाहिँ हामीलाई यकिन गर्न चाहिँ अलिक गाह्रो भएको छ, र यदि ती व्यवसायहरू सञ्चालन भएको हामीले चाहिँ जानकारी भयो भने त हामी त्यसलाई चाहिँ विवरणहरू संकलन गर्न सक्छौँ, हाम्रा गणकलाई हामीले प्रशिक्षित पनि गरेका छौँ विवरण कसरी संकलन गर्ने भनेर। र यसमा मेरो आह्वान अथवा अनुरोध पनि के छ भने यदि हजुरहरूको घर परिवार नजिकै अथवा हजुरहरूको बसोबास नजिकै यस्ता व्यवसायहरू छन् र यदि यहाँहरू आफैले पनि व्यवसाय सञ्चालन गर्नुभएको छ भने हामीलाई जानकारी दिनुहोला। राष्ट्रिय तथ्याङ्क कार्यालयको यो आर्थिक गणनाको लागि भनेर नै 1178 हाम्रो टेलिफोन नम्बर चाहिँ टोल फ्री 1178 नम्बर 1178 हामीले चाहिँ सञ्चालनमा ल्याएका छौँ। यहाँहरूले यो जानकारी दिनुभयो भने पनि हामी गणक कर्मचारीहरू नपुग्नु भएको रहेछ भने पनि पठाउँछौँ।
3: प्रमुख सर, एउटा कुरा चाहिँ के हुन्छ भने यहाँले भन्नुभएको जस्तो काम गरिरहेको छ उहाँले चाहिँ बाहिरबाट इन्कम गरिरहनु भएको छ, देशमा पैसा पनि भित्रिएको छ, विदेशी मुद्रा पनि आएको छ होइन, तर ट्याक्स नतिरेको हुन सक्ला, मेरो इन्कमको फेरि ट्याक्स खोज्ला, यो कुराहरू पनि रहन्छ होला कि?
4: हुन सक्छ उहाँहरूको तर्फबाट, तर हामीले चाहिँ तथ्याङ्कीय क्रियाकलाप गर्दै गर्दाखेरि हामी तथ्याङ्कलाई हामीले के पनि भनेका छौँ भने यो चाहिँ डायग्नोसिस रिपोर्ट हो, ल्याब रिपोर्ट हो जस्तो भन्छौँ हामीले। त्यो हिसाबमा चाहिँ उहाँहरूको चाहिँ ट्याक्सको बारेमा हामी कुनै पनि विवरणहरू सोध्दैनौँ अहिले। हामीले
3: रेकर्ड हुन सक्छ भन्ने कुरा होला नि त,
4: उहाँहरूको चाहिँ संशय चाहिँ हुन सक्छ, तर हामीले चाहिँ प्रश्नावलीमा हेर्दा पनि हामीले उहाँहरूले हेर्न सक्नुहुन्छ, हामीले करका बारेमा कुनै पनि कुराहरू विवरणहरू सोधेका हुँदैनौँ। सोध्नलाई हामी के गर्छौँ भने अर्थतन्त्र हाम्रो औपचारिक अर्थतन्त्र छ कि अनौपचारिक अर्थतन्त्र छ भनेर उहाँहरू चाहिँ कुनै सरकारी निकायमा दर्ता हुनु भएको छैन भनेर मात्र सोध्छौँ होइन, तर उहाँहरूको चाहिँ कर सम्बन्धी विवरणहरू सोध्दैनौँ। त्यो कर सम्बन्धी विवरणहरू नसोध्ने भएको हुनाले यहाँहरूले मेरो अनुरोध चाहिँ फेरि पनि व्यवसायहरूलाई के छ भने ढुक्क भएर दिँदा हुन्छ, र यदि यहाँहरूले दिनुभएको विवरणहरू पनि पुनः दोहोऱ्याउन चाहन्छु, कुनै पनि अदालतमा पनि अदालतीय प्रक्रियामा पनि हामीलाई तथ्याङ्क संकलनका क्रममा अवरोध भयो, गोपनीयता हनन भयो भने त्यसलाई चाहिँ त्यही क्रममा चाहिँ अब यसलाई प्रमाणको रूपमा चाहिँ ग्राह्य हुन सक्ला होइन, नभए भने अरू कुनै पनि प्रयोजनका लागि चाहिँ तथ्याङ्क प्रयोजनका लागि दिएको विवरणहरू अदालतमा पनि प्रमाणका रूपमा पनि ग्राह्य भएको छैनन् अहिलेसम्म। हामी ऐनले चाहिँ त्यो प्रत्यावृत्ति गरेको छ,
3: सरकारले यसको लागि बजेटकै कुरा भनौँ, जनशक्तिकै कुरा, धेरै लगानी पनि गरेको छ नि त,
4: हजुर
3: लगानी गरिरहँदा भन्दाखेरि हुन त आफ्नो योजना छ, त्यो योजना अनुसार देशको चाहिँ कुल ग्रास सुदृढीकरणको कुराहरू पनि रहेको छ होइन, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्ने विभिन्न कुराहरू पनि मैले देखेँ हजुरहरूको साइडमा। तर यहाँनिर चाहिँ एकदमै जनताले पाएको जस्तो 75 पछि पनि त ती कुराहरू भयो होला नि, त्यसपछिका परिवर्तन जनताले यो उपलब्धि भयो है यो आर्थिक गणना गरेर भन्ने त्यस्तो केही पोइन्टहरू
4: ठ्याक्कै हजुरले एकदम जल्दबल्दै प्रसंगलाई चाहिँ उजागर गर्नुभयो। हामीलाई के छ भने तथ्याङ्कले देखिने गरी केही पनि दिँदैन, केही पनि प्राप्त गर्दैनौ हामीले, अनि केही अब यसका जे जति प्रतिफल आउँछन् त्यो चाहिँ नीतिगत रूपमा चाहिँ आउने गर्छन्, व्यक्तिगत रूपमा चाहिँ कुनै पनि व्यक्तिलाई चाहिँ लक्षित गरेर आउँदैन। जस्तो हामीले यो 9 योजनामा गरिबी निवारणका लागि भनेर चाहिँ जस्तो योजना बनिसके पछाडि देशमा गरिबी कति रहेछ त भनेर मापन गर्यौं, मापन गर्ने क्रममा चाहिँ 41% गरिबी करिब करिब 41% हाराहारीमा गरिबी देखिए पछाडि सरकारले गरिबी निवारणका लागि लक्षित कार्यक्रमहरू लिएर आयो, त्यसैका हिसाबमा चाहिँ 20% चाहिँ गरिबीमा अहिले हामी झार्न सफल भयौं होइन। त्यसै गरी आर्थिक गणनाको हिसाबले पनि के हुन्छ भने यो विभिन्न घटना परिघटनाले चाहिँ यसलाई चाहिँ असर गरेको हुन्छ। 2075 हाम्रो चाहिँ अर्थतन्त्रको अवस्था यस्तो छ है भनेर हामीले नतिजाहरू प्रकाशन गरिसके पछाडि सरकारले त्यस पछाडिका 15 योजना 16 योजनामा त्यसलाई चाहिँ सम्बोधन गरेर कस्तो हिसाबको चाहिँ नीति गर्ने त नीतिगत व्यवस्था गर्ने भनेर गरेको छ, सञ्चालन गरेको छ, त्यसको प्रतिफल ठ्याक्कै अहिले नै चाहिँ अब तपाईँको यो 5 वर्षकै अवधिमा अथवा 6 वर्षको अवधिमा नदेखिन सक्छ। तर सरकारले त्यसैका आधारमा रहेर अर्थतन्त्रलाई चाहिँ कुन दिशामा मोड्ने भनेर योजनाहरू बनाएको छ, जुन चाहिँ हामीले 16 योजनामा पनि प्रतिबिम्बित भएको पाउन सक्छौ। र यो बीचमा फेरि हजुरसँग यो जोड्न पनि चाहे 75 पछाडि हामीलाई यो विभिन्न विश्वव्यापी महामारीहरूको पनि सामना गर्नु पर्यो, त्यो सामना गर्दा पनि सरकारले लिएका अपेक्षित नीतिहरूले अपेक्षित नतिजा नदिएका पनि हुन सक्छन्।
3: यो आर्थिक गणना ठ्याक्कै यति यति वर्षमा गर्ने भनेर त्यस्तो
4: खासमा हाम्रो चाहिँ यो पेरियोडिक प्लान तथ्याङ्क क्यालेण्डरमा आर्थिक गणना चाहिँ 5-5 वर्षमा गर्ने भन्ने चाहिँ छ नीतिगत रूपमा। जस्तो जनगणनालाई संवैधानिक रूपमै हामीले चाहिँ 10-10 वर्षमा भनेर संवैधानिक रूपमै संविधानमा विभिन्न 10-10 वर्षमा हुने जनगणनाबाट प्राप्त नतिजाका आधारमा अपडेट गर्ने भनिएको छ भने आर्थिक गणनाको हकमा त्यसरी बोलिया त छैन। तर हाम्रो नीतिगत रूपमा चाहिँ हाम्रो डकुमेन्टहरूमा चाहिँ के छ भने 5-5 वर्षमा गर्ने भनेका छौं, तर 5 वर्षमा भन्दै गर्दाखेरि 2075 भएपछि 80 हुनुपर्ने हो। 80 हुँदाखेरि हामीसँग तिनी अघि मैले भने विश्वव्यापी महामारीहरू त्यस्ता भए र सरकारको प्राथमिकता त्यो बेलामा अन्य क्षेत्रमा भएको हुनाले पनि
3: अहिले देशभरि नै आर्थिक गणना सञ्चालन भइरहेको र यति बेला कास्कीमा पनि सञ्चालन भइरहेको छ। हामीले कास्कीकै कुरा गरिरहेका छौं, यति बेला तथ्याङ्क समन्वय कार्यालय कास्कीका प्रमुख नन्दलाल सापकोटाजीसँग हामी कुराकानी गरिरहेका छौं। यो आर्थिक गणना गर्दा जो जनताहरू समक्ष व्यवसाय समक्ष पुग्ने गणकहरू हुनुहुन्छ उहाँहरूलाई यदि कसैले दिन चाहन्न भन्न पाइन्छ
4: पाइँदैन, यसलाई कसैले पनि विवरण चाहिँ दिन्न। नेपाल सरकारले राजपत्रमा सूचित आदेश जारी गरिसके पछाडि कुनै पनि नागरिकले चाहिँ विवरण दिन्न भन्न पाइँदैन, नागरिकको कर्तव्य पनि हो, हामीले संविधानमा पनि नागरिकका कर्तव्यहरू उल्लेख गरेका छौं। त्यस्तै गरेर तथ्याङ्क ऐन 2079 पनि नागरिकलाई चाहिँ राज्यले मागेका सूचनाहरू दिने प्रावधान गरेको छ, उहाँहरूको गोपनीयता सुनिश्चित गरेका छौं र उहाँहरू दिन्न भन्न पाइँदैन। यदि दिन्न भन्नुभयो भने अटेरी भन्नुभयो भने तथ्याङ्क ऐनले कार्यवाहीको व्यवस्था पनि गरेको छ।
3: व्यवसाय भनेपछि त हरेक तरकारी पसलदेखि लिएर सबैसँग पुग्नुहुन्छ होइन, त्यो पुग्दाखेरि चाहिँ यो आर्थिक गणनामा आर्थिक भनेको पैसाकै आउने जाने कति यस्तै कुराहरू रहन्छन् होला, वार्षिक सोधिन्छ कि होइन दैनिक सोधिन्छ कि के हुन्छ त्यो चाहिँ?
4: यसमा अरू भन्दा पनि हामी उहाँहरूको तलब ज्याला र कारोबारको कुराहरू सोध्छौ, अनि खर्च हामीले जुन यहाँले अघि बीचमा प्रसंग पनि उठाउनु भएको थियो, यो राष्ट्रिय लेखाको मापन हाम्रो अर्थतन्त्र हामीले पनि कुनै पनि विश्वका मुलुक चाहिँ कतिको समृद्ध छ भनेर हेर्दाखेरि दुईटा कुराले हेर्ने गर्छ, एउटा चाहिँ उसको सामरिक अथवा फौजका आधारमा हेर्ने गरिन्छ भने उसको अर्को चाहिँ आर्थिक हिसाबले हेर्ने गरिन्छ, दोस्रो सामाजिक फौजको कुरो पनि यो आर्थिक रूपमा समृद्ध भयो भने हुने रहेछ। त्यस हिसाबमा चाहिँ हाम्रो अर्थतन्त्रको आकार कति हो त भनेर मापन गर्नको लागि चाहिँ हामी कुल ग्रास उत्पादन मापन गर्ने गर्छौ। अब त्यसका लागि आधार तयार गर्ने चाहिँ यो आर्थिक गणनाबाट प्राप्त विवरणहरूले त्यो आधारहरू तयार हुन्छ एउटा, त्यसले गर्दा हाम्रो अर्थतन्त्रमा सामान्य फुटपाथमा बसेर व्यवसाय गर्ने अथवा जुत्ता पलिस गर्नेदेखिबाट सोल्टी होटल अथवा कर्पोरेट हाउससम्म गएर विवरणहरू संकलन गर्छौं, त्यसले हाम्रो अर्थतन्त्रको चाहिँ स्थिति कस्तो छ भनेर झल्काउँछ होइन। अनि यहाँबाट प्राप्त सूचकहरू त्यो हिसाबले चाहिँ अर्थतन्त्र कस्तो छ भनेर हामीलाई चाहिने आधारहरू पछि विस्तृत रूपमा अध्ययनहरू गर्ने गर्छौं। त्यो भएको हुनाले हामीलाई उहाँहरूको चाहिँ स्याम्पलिङ गर्नुपर्ने भएको हुनाले चाहिने वार्षिक रूपमा उहाँको खर्च कति हुन्छ र उहाँहरूले वार्षिक रूपमा चाहिँ आमदानी कति गर्नुहुन्छ त्यति मात्र सोध्छौं। हामी मुनाफा कर आदि इत्यादि केही सोध्दैनौं र त्यसलाई चाहिँ वार्षिक रूपमै सोध्ने गर्छौं।
3: कास्कीको कुरा गर्दा कास्कीमै स्थायी रूपमा सबै बसेको त हुँदैन होइन, व्यवसाय गर्नको लागि अर्थात अस्थायी रूपमा पोखरामा बस्ने पनि हुनुहुन्छ नि त कास्की जिल्लामा, त्यसले केही फरक पार्दैन?
4: त्यसले केही पनि फरक पार्दैन। हामीले जनगणनामा पनि यो जहाँ बसेको छ त्यहीँबाट लिने गर्थ्यौं भने यसमा पनि हामी के गर्छौं भने व्यवसाय जहाँ सञ्चालन भएको छ त्यहीँबाट हामी विवरण संकलन गर्छौं। कतिपय ठाउँमा यसमा अहिले मैले यहाँसँग फेरि जोड्न के खोजेँ भने हामी जुन ठाउँमा व्यवसाय सञ्चालन आर्थिक क्रियाकलाप भएको छ त्यहाँ गएर त्यसको बारेमा विवरण संकलन गर्छौं। कसै कसै व्यवसायहरूको के हुन्छ भने मेरो मुख्य कार्यालय चाहिँ एक ठाउँमा छ, जस्तो महेन्द्रपुलमा मुख्य कार्यालय छ, पृथ्वी चोकमा चाहिँ मेरो सोरुम छ, मैले सोरुमबाट दिने कि नदिने भन्ने पनि जिज्ञासा हुन सक्छ। त्यस हिसाबमा चाहिँ हामीले सोरुममा गएर हामीले त्यो सोरुमको परिचयात्मक विवरण र केही आंशिक विवरणहरू मात्र सोध्छौं भने आर्थिक विवरणदेखिबाट जनशक्तिका विवरणहरू हामी के गर्छौं त महेन्द्रपुलमा भएको मुख्यालयमा गएर सोध्ने गर्छौं। त्यो भएर दुवै ठाउँमा हाम्रा गणक कर्मचारीहरू जानुहुन्छ र त्यहाँबाट निश्चित विवरणहरू सोध्नुहुन्छ।
3: यहाँसँग कुराकानी गर्दा चाहिँ कडकहरूको चाहिँ काम अलिक धेरै नै होला जस्तो लाग्यो कि होइन, महसुस चाहिँ अब लगभग दुई महिना अलिकति बढी टाइम रहेछ, यो टाइममा 101 जनाले पोखरा महानगरपालिका भ्याउन सम्भव होला कि नहोला जस्तो पनि लाग्दो रहेछ। हुन त यहाँहरूको केही होला होइन
4: छ, हामीले निश्चित यसलाई चाहिँ अनुमान गरेका छौँ र विगतमा 2075 प्राप्त तथ्याङ्क र अहिले चाहिँ बढेका व्यवसायहरूको चाहिँ अनुमान गरिकन त्यो आधारमा हामीले गणकलाई चाहिँ 2.5 महिनामा पूर्ण रूपमा भ्याउन सक्नुहुन्छ भन्ने हिसाबले चाहिँ कार्यक्षेत्र विभाजन गरेर दिएका छौं। उहाँहरूलाई कसैलाई चाहिँ क्षेत्र हेरिकन आर्थिक क्रियाकलापको सघनता हेरिकन कसैलाई चाहिँ 2 गणना क्षेत्र, कसैलाई चाहिँ 4-5 गणना क्षेत्र पनि छन्, कसैलाई 12-13 गणना क्षेत्र पनि परेका छन्। तर ती 12-13 गणना क्षेत्र पर्ने ठाउँमा चाहिँ सानो भूगोल र अनि त्यस पछाडि आर्थिक क्रियाकलापको सघनता चाहिँ कम छ।
3: यदि भनौँ न निश्चित टाइममा सकिएन भने थप्ने पनि प्रावधान हुन्छ?
4: थप्ने प्रावधान चाहिँ छैन। हामीले यसलाई चाहिँ के गरेका छौँ भने अनलाइन मोनिटरिङ पनि गरेका छौँ। गण कर्मचारीहरूले के गर्नुपर्छ भने बेलुका गएर दिनभरि जति कार्य गर्नुहुन्छ उहाँहरूले बेलुका गएर अनलाइन रिपोर्टिङ गर्नुपर्ने हुन्छ। त्यो अनलाइन रिपोर्टिङका आधारमा प्रोग्रेस मोनिटर गरिरहेका हुन्छौँ र यदि कुनै ठाउँमा चाहिँ कार्य सम्पन्न भइसक्यो र कुनै ठाउँमा सम्पन्न हुन सकेन, हामीले अनुमान गरेका भन्दा बढी व्यवसायहरू भेटियो भने त्यो ठाउँमा चाहिँ कार्य सम्पन्न भएका ठाउँका गणकहरूलाई चाहिँ त्यता लगेर पनि गर्छौँ हामीले। तर असार 7 भन्दा पछाडि चाहिँ हामी यो कार्यक्रम चाहिँ सञ्चालन गर्दैनौँ।
3: हामी कार्यक्रमको अन्तिममा छौँ, यहाँहरू आर्थिक गणनाको काममा लागिरहनु भएको छ होइन, हुन त यहाँले तथ्याङ्क समन्वयकारले पोखरा भनेर कास्की तनहु र नवलपरासी बर्दगाछ पुस्तापूर्वलाई कार्यक्षेत्र बनाउनु भएको छ होइन, तर यो गणनाको बेलामा चाहिँ कास्कीलाई मात्र हेर्ने कुरा भयो यहाँ होइन। अब यो सबै जिल्लाहरूमा समन्वयात्मक भूमिका हुनु आवश्यक पर्ला नपर्ला त्यो आफ्नो ठाउँमा होला, तर कामकाजीको हिसाबले तपाईँहरू एकअर्कामा व्यक्तिगत रूपमै भए पनि कार्यालयको कामले समन्वयात्मक भूमिकामा रहनुहुन्छ कि नै?
4: रहन्छ, हामी यसमा गण्डकी प्रदेशका सबैसँग र देशैभरि अहिले सूचना प्रविधिको ल्याइदिएको सहजताले पनि हामी 84 कार्यालयका कार्यालय प्रमुखहरू र केन्द्रमा रहने यसका चाहिँ कोर टिमका चाहिँ यो आर्थिक गणनालाई सञ्चालन गर्ने प्रमुख शाखाका व्यक्तिहरू पनि जोडिएर एउटा व्हाट्सएप ग्रुपहरू पनि छन्। ती ग्रुपहरू मार्फत पनि हामीले चाहिँ अन्तर्क्रिया विचार आदान प्रदान गरिरहेका हुन्छौँ। त्यहाँ समस्याहरू भयो भने त्यहाँ चाहिँ व्यक्त पनि गर्छौँ हामीले, त्यसका समाधान पनि त्यहीँबाट निकाल्ने पनि गर्छौँ र वरिपरिका जिल्लाहरूमा पनि अथवा प्रदेशमा पनि हामीले यसलाई चाहिँ समन्वयात्मक रूपमा बेला बेलामा हामी भर्चुअल मिटिङहरू पनि गर्छौँ, अनलाइन मिटिङहरू मार्फत पनि यसलाई चाहिँ हामीले हाम्रो चाहिँ मुख्य चासो के हुन्छ भने कुनै पनि व्यवसाय नछुटुन् र नदोहोरिउन् भनेर हामीले त्यसलाई चाहिँ सुनिश्चित।
3: यहाँले केही दिन अगाडि मात्रै सार्वजनिक गर्नुभएको विषयमा पनि प्रकाश पारिदिनुहोस् न।
4: हामीले यो केही दिन अस्ति मात्र हामीले आर्थिक नेपालको चाहिँ आर्थिक वृद्धि दर भनेर प्रकाशन गरेका छौँ, जुन प्रत्येक आर्थिक वर्षमा हुने गर्छ। यसपालि पनि हामीले चाहिँ 3.5 आर्थिक वृद्धि दर हुने भनेर अनुमान चाहिँ प्रकाशन गरेका छौँ। यसले चाहिँ के हुन्छ भने हाम्रो आर्थिक क्रियाकलापको चाहिँ कति कुन हिसाबले चाहिँ बढोत्तरी भएको छ भन्ने हुन्छ। जस्तो सरकारले बजेट ल्याउने बेलामै एउटा लक्ष्य राखेर लिएर आएको हुन्छ, 7% आर्थिक वृद्धि दर हासिल गर्ने कि अथवा 8% अथवा 9%। जस्तो यहाँले सम्झाउनु भयो भने केही समय अगाडि निर्वाचन गताका चाहिँ विभिन्न राजनीतिक दलका घोषणा पत्रहरूमा चाहिँ आर्थिक वृद्धिका कुराहरू वृद्धि दरका कुराहरू पनि आएका थिए र नागरिक समाजमा चाहिँ यो सम्भव हुन्छ हुन्न भन्ने एक हिसाबको बहस पनि भएको थियो। राजनीतिक नेतृत्वले सरकारले के गर्छ भने त्यो आर्थिक वृद्धि दर चाहिँ तोक्छ र त्यो अनुरूपका क्रियाकलापहरू गर्छ भने त्यो हासिल भयो कि भएन भनेर मापन चाहिँ हामीले गर्छौं, राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्छौं। र यो मापन गर्दै गर्दा अनुमान हामीले चाहिँ यो आर्थिक वर्ष 82-83 लागि चाहिँ अनुमान सार्वजनिक गर्दै गर्दाखेरि 6 महिनादेखिबाट 9 महिनासम्मका तथ्याङ्कहरूको आधारमा चाहिँ यो वर्षभरिमै अघिल्लो वर्षको तुलनामा 3.5% आर्थिक वृद्धि दर हासिल हुने हामीले चाहिँ अनुमान गरेका छौं।
3: यो अनुमान विगतमा पनि गर्दै आउनु भएको छ यहाँले,
4: हजुर,
3: कतिको नजिक पुग्छ
4: यो अनुमान चाहिँ? जस्तो यो तीन वर्ष यो हामी अघि मैले भनेको जस्तो 6-9 महिनाको विवरणमा आधारित भएर गर्ने गर्छौं र बाँकी 3 महिनाको जस्तो अधिकतम हामी चाहिँ के गर्ने भयो भने 9 महिनासम्मको डेटाको आधारमा गर्ने र बाँकी 3 महिनाका अरूको हकमा केही साना व्यवसायहरूको हकमा चाहिँ 6 महिनाको आधारमा गर्ने भएको हुनाले कहिलेकाहीँ यी तथ्याङ्क तथ्य तथ्याङ्कहरू फरक पनि पर्ने गर्न सक्छन्। 3 महिनामा अब जस्तो विपदहरू आइपुगे होइन, अनि त्यस्तै गरेर आर्थिक क्रियाकलापमा चाहिँ अहिले पनि देखिरहेको ग्लोबल सिनारियो जस्तो तेलका हिसाबले मूल्य वृद्धि भयो भने त्यसले चाहिँ प्रभाव पार्छ, त्यसले गर्दाखेरि केही चाहिँ संशोधन हुन्छ गर्छौं नै हामी। अहिले हामीले चाहिँ अघिल्लो ट्रेन्ड चाहिँ 6-9 महिनाको ट्रेन्ड चाहिँ वर्षैभरि हुन्छ भन्ने आधारमा गरेको हो, यदि यसलाई नै फलो गरेन भने त फेरि परिवर्तन हुन्छ, त्यो परिवर्तनलाई हामी चाहिँ अर्को आर्थिक वर्षमा चाहिँ त्यसलाई हामी के गर्छौं त परिमार्जन गर्छौं। र जहिले पनि हामीले यस्ता अनुमान सार्वजनिक गर्दा शुरूको वर्ष चाहिँ हामी चालू आर्थिक वर्षमा चाहिँ प्रारम्भिक अनुमान भन्छौं, अहिले यो 3.5 चाहिँ प्रारम्भिक अनुमान हो र 81-82 लागि हामीले संशोधित अनुमान गर्छौं भने 80-81 लागि चाहिँ हामी के गर्छौं त अन्तिम अनुमान भनेर सार्वजनिक गरेका हुन्छौं। 3 वर्ष परिमार्जन नीति पनि छ हाम्रो, त्यसरी चाहिँ हामी अनुमानहरू सार्वजनिक गर्ने गर्छौं।
3: यो आज विशेष गरी तथ्याङ्क आर्थिक गणनाको बारेमा केन्द्रित रहेर कुराकानी गर्यौं, यो समय पनि यहाँले उपलब्ध गराउनुभयो, यो सबैको लागि प्रमुखज्यूलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौं। अन्तमा केही भन्न चाहनुहुन्छ?
4: रेडियो नेपाल परिवारलाई पनि यो अवसरका लागि चाहिँ म धेरै धेरै हार्दिक धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूमा र व्यवसायी नागरिक समाजमा मेरो अपील चाहिँ पुनः अनुरोध के गर्न चाहन्छु भने हामीले दिएकै सूचनाका आधारमा सरकारले नीति नियम योजना बनाउने हो र हामीले गर्ने कार्यक्रम पनि यसैका आधारमा सञ्चालन हुने गर्दछ। कुनै पनि गन्तव्य पुग्नका लागि जस्तो हामीलाई यात्रा तय गर्नका लागि यहाँबाट काठमाडौँ जाँदै गर्छौं भने कति समय लाग्छ, कति दूरी छ, मौसम कस्तो छ भनेर हामीले सूचना लिने गरे जस्तै गरेर राज्यले पनि कुन नीति लियो भने कुन योजना बनाउँदाखेरि हामीले यो आर्थिक वृद्धि दर हासिल गर्न सक्छौं अथवा हाम्रो अर्थतन्त्र सुदृढ हुन सक्छ र नागरिकलाई चाहिँ हामी सर्वसुलभ रूपमा सार्वजनिक सेवा चाहिँ प्रदान गर्न सक्छौं भन्ने चाहिँ सरकारको ध्येय हुन्छ। त्यसका लागि चाहिँ सरकारलाई चाहिँ सूचनाहरू आवश्यक पर्छ, यो सूचना हामीबाटै संकलन गरेर सरकारलाई दिने हो। सरकार भनेको नागरिककै कलेक्टिभ रूप भएको हुनाले सम्पूर्ण म अपील चाहिँ मेरो के छ भने विवरणहरू ढुक्क रहेर दिनुहोला। हामी यसमा वैधानिकताको आधारमा धेरै हेर्दैनौं, हामीले यहाँहरूलाई अघि पनि मैले भने करका अथवा अन्य संशय छ भोलि हामी चाहिँ कुनै झमेलामा पर्छौं भन्ने चाहिँ त्यो कुनै पनि झमेलामा चाहिँ यी विवरणहरूले गर्नु पर्दैन, ढुक्क भएर विवरण दिनुहोला र राज्यलाई सहयोग गरिदिनुहोला भन्ने पुनः अनुरोध गर्न चाहन्छु।
3: यहाँलाई धेरै धेरै धन्यवाद। आदरणीय श्रोता, आजको कार्यक्रम समुन्नत गण्डकीमा हामीले तथ्याङ्क समन्वय कार्यालय पोखरा कास्कीका प्रमुख नन्दलाल सापकोटाजीसँग कुराकानी गर्यौं। आजको लागि हामी बिदा हुन्छौं।
0: अबको क्रममा राख्दैछौ केही सन्देशमूलक सामग्रीहरू।
5: के को हल्ला हल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्छ भन्ने डर छ, रातभरि सुत्न सके होइन। होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्र होइन, हाम्रो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टाढी खेतमा पहिरो जान थाले, पल्टिराको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
5: हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश नमिम्त्याउ,
0: रेडियो नेपाल पोखरा र गण्डकी प्रदेश सरकारद्वारा जनहितमा जारी सन्देश।
8: चट्याङबाट आफू पनि बचाउ र अरूलाई पनि बचाउ।
9: चट्याङ पर्ने सम्भावना भएको बेला घर बाहिर हुनुहुन्छ भने अग्लो र एक्लो रुखमुनि नबस्ने,
8: पौडिने, माछा बाँध्ने तथा राफ्टिङ जस्ता क्रियाकलाप नगर्ने,
9: खुल्ला मैदानमा नबस्ने,
8: धातुबाट बनेका तारबार नजिक नबस्ने,
9: घरभित्र हुनुहुन्छ भने विद्युतीय सामग्रीहरू जस्तै टिभी, कम्प्युटर, फ्रिज, वासिङ मेसिन, मोबाइल फोन नजिक नबस्ने र प्रयोग नगर्ने,
8: तार सहितको टेलिफोन ल्यान्डलाइन प्रयोग नगर्ने,
9: घरबाट बाहिर ननिस्कने,
8: धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम नगर्ने।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

अवस्था यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। आउँदो साता यही समयमा भेट्ने बाचाका साथ यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा यहाँलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीलाई विशेष धन्यवाद दिँदै हामी सबै बिदा हुन्छौं। नमस्कार।

0: सूचना सूचना सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
0: रोजगार सेवा केन्द्र बेसी सहर 98-470-14-549।

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार।
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सिङ दी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र मर्सिङ FM 95 मेगाहर्ज।

0: सामुदायिक रेडियो मर्चेन्टी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
1: र म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिकको सहकार्य शान्त र सुरक्षित समुदायको लागि आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरिएको हो।
0: कार्यक्रम सुरक्षा सरकार एफएम ब्यान्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्सेङ्गी र रेडियो मर्सेङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरकार हरेक सोमबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्सेङ्गी मार्फत प्रसारण हुँदै आएको छ।
1: समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सभ्य समाज निर्माणका लागि कार्यक्रम सुरक्षा सरकार मार्फत हामीले विभिन्न सचेतनामूलक विषय सामग्री प्रस्तुत गर्दै आएका छौं।
0: नागरिकको व्यक्तिगत सुरक्षासँगै समाजमा हुने विभिन्न घटना अपराध न्यूनीकरणका लागि प्रहरी समुदायको सहकार्य र जिम्मेवारीलाई प्रभावकारी बनाउन सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार, सरकारवालाहरूको सुझाव एवं प्रतिक्रिया लगायतका विषयवस्तुहरू प्रसारण गर्दै आएका छौं।
1: गत साता हामीले कार्यक्रममा लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि प्रहरी र समुदायको भूमिका सम्बन्धी विषयवस्तु राखेका थियौं। आजको कार्यक्रममा भने हामी बालमैत्री स्थानीय शासन र बाल अधिकारका विषयमा छलफल गर्नेछौ।
0: बालमैत्री स्थानीय शासनको अवधारणा, संवैधानिक बाल अधिकार र बाल विवाह मुक्त समाजका लागि प्रहरी समुदायको भूमिका लगायतका विषय नै आजको कार्यक्रमको मुख्य विषय रहेको छ। आजको कार्यक्रममा बाल अधिकारसँग सम्बन्धित विषयमा बालबालिकाको प्रतिनिधित्व गर्दै पैरवीको भूमिका निर्वाह गर्दै आएका बाल सञ्जालका प्रतिनिधिसँगको कुराकानी पनि समावेश गर्नेछौ।
1: बालबालिका कुनै पनि राष्ट्रका अमूल्य सम्पत्ति, भविष्यका कर्णधार तथा विकासका आधार स्तम्भ हुन्। उनीहरूको सुरक्षित, स्वस्थ, शिक्षित र सम्मानित जीवन सुनिश्चित गर्नु राज्य, परिवार, समुदाय तथा सम्पूर्ण समाजको साझा दायित्व हो। नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन 2075 तथा विभिन्न राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय प्रतिबद्धताले बाल अधिकारको संरक्षण, प्रबन्धन र परिपूर्तिलाई विशेष प्राथमिकता दिएका छन्।
0: स्थानीय तहमा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी सेवा प्रवाह गर्ने बालमैत्री स्थानीय शासनको अवधारणा विकास गरेको हो। साथै बाल विवाह जस्तो सामाजिक कुरीतिलाई अन्त्य गर्ने प्रहरी स्थानीय सरकार, विद्यालय, अभिभावक, नागरिक समाज र समुदाय बीचको समन्वय अत्यन्त आवश्यक मानिन्छ।
1: बालमैत्री स्थानीय शासन भन्नाले स्थानीय सरकारले आफ्ना नीति, योजना, बजेट, कार्यक्रम र सेवा प्रवाहमा बालबालिकाको अधिकार, आवश्यकता र सर्वोत्तम हितलाई प्राथमिकतामा राखी सञ्चालन गर्ने शासन प्रणालीलाई जनाउँछ। यसको मुख्य उद्देश्य बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण गर्न पाउने र सहभागिता जनाउने अधिकारको प्रभावकारी कार्यान्वयन गर्नु हो।
0: बालमैत्री स्थानीय शासनका प्रमुख विशेषताहरू भनेको बालमैत्री नीति तथा योजना निर्माण, बालबालिकाको सहभागितालाई प्रोत्साहन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण तथा सरसफाईको सुनिश्चितता, हिस्सा, शोषण, दुर्व्यवहार तथा बालश्रमबाट संरक्षण लगायत पर्दछन्। त्यसै गरी जन्मदर्ता लगायत कानूनी पहिचानको सुनिश्चितता, बालमैत्री पूर्वाधार र सार्वजनिक सेवा, बाल अधिकार सम्बन्धी नियमित अनुगमन तथा मूल्यांकन पनि बालमैत्री स्थानीय शासनका प्रमुख विशेषतामा पर्छन्।
1: स्थानीय सरकारले बाल क्लब गठन, बाल सभा सञ्चालन, बालमैत्री विद्यालय निर्माण, जोखिममा रहेका बालबालिकाको संरक्षण, बालमैत्री बजेट विनियोजन तथा बाल अधिकार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरी बालमैत्री शासनलाई व्यवहारमा उतार्न सक्छ।
0: नेपालको संविधान 2072 धारा 39 बालबालिकाका मौलिक अधिकारको व्यवस्था गरेको छ। संविधानले प्रत्येक बालबालिकालाई सम्मानपूर्वक बाँच्ने, शिक्षा प्राप्त गर्ने, स्वास्थ्य सेवा पाउने तथा शोषण र हिंसाबाट सुरक्षित रहने अधिकार सुनिश्चित गरेको छ।
1: संवैधानिक बाल अधिकारका मुख्य पक्षहरूभित्र मुख्यत नाम र पहिचानको अधिकार पर्छ। प्रत्येक बालबालिकाले जन्मदेखि नै नाम, पहिचान र जन्मदर्ता प्राप्त गर्ने अधिकार राख्छ। त्यस्तै प्रत्येक बालबालिकाले निशुल्क तथा आधारभूत शिक्षा प्राप्त गर्ने र आवश्यक स्वास्थ्य सेवा पाउने अधिकार राख्छ।
0: बालबालिकालाई बाल श्रम, बाल विवाह, बेचबिखन, अपहरण, यौन शोषण, घरेलू हिंसा तथा अन्य कुनै प्रकारका हिंसाबाट सुरक्षित राखिनुपर्छ। आफ्नो जीवनसँग सम्बन्धित विषयमा बालबालिकाले आफ्नो विचार व्यक्त गर्न र उनीहरूको विचारलाई सम्मान गर्नुपर्ने व्यवस्था गरिएको छ।
1: पोषण, खेलकुद, मनोरञ्जन, संस्कार, संस्कृति तथा व्यक्तित्व विकासका अवसर प्राप्त गर्नु बालबालिकाको अधिकार हो। अनाथ, अपंगता भएका सडक बालबालिका, द्वन्द पीड़ित तथा जोखिममा रहेका बालबालिकालाई विशेष संरक्षण र सहयोग प्रदान गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
0: अब चर्चा गरौं बालबालिकाको अवस्था र प्रभावका विषयमा। बालबालिका भन्नाले कानूनले तोकेको उमेर नपुगी विवाह गर्नु वा गराउनु हो। नेपालमा विवाहका लागि न्यूनतम उमेर 20 वर्ष तोकेको छ। यसभन्दा कम उमेरमा गरिने विवाह कानून विपरीत र दण्डनीय अपराध हो।
1: बालविवाह कानून विपरीत दण्डनीय अपराध भए पनि हाम्रो समुदायमा अझै पनि बालविवाह रोकिएको छैन। हाम्रो समाजमा गरिबी, अशिक्षा, सामाजिक तथा सांस्कृतिक परम्परा, लैङ्गिक विभेद, दाइजो प्रथा, अभिभावकमा चेतनाको कमी आदि कारणले बालविवाह हुने गरेको छ।
0: विभिन्न दृष्टिकोणबाट बालविवाहका नकारात्मक प्रभावहरू पर्छन्। जस्तै विद्यालय छोड्ने अवस्था, मातृ तथा शिशु मृत्युको जोखिम, घरेलु हिंसा बढ्ने, आर्थिक आत्मनिर्भरता घट्ने, मानसिक तनाव, गरिबीको चक्र निरन्तर रहने, महिला सशक्तिकरणमा बाधा पुग्ने जस्ता मानसिक, सामाजिक, आर्थिक र भावनात्मक असरहरू देखिन्छन्। बाल विवाहले व्यक्तिको मात्र नभई समग्र समाज र राष्ट्रको विकासमा समेत नकारात्मक असर पुर्याउँछ।
1: बालविवाह मुक्त समाज निर्माणमा परिवार, समुदाय र प्रहरीको भूमिका विशेष महत्वपूर्ण रहेको छ। नेपाल प्रहरी शान्ति सुरक्षा र कानून कार्यान्वयन गर्ने प्रमुख निकाय हो। बालविवाह नियन्त्रणमा प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण छ। जस्तै बालविवाह सम्बन्धी सूचना प्राप्त भएपछि तत्काल अनुसन्धान गर्दछ। जानकारी पाए लगत्तै हुन लागेको बालविवाह पनि प्रहरीले रोक्न सक्दछ।
0: कानून उल्लंघन गर्ने व्यक्तिलाई पक्राउ गरी कानूनी कार्यवाही गर्ने काम पनि प्रहरीले गर्दछ। पीड़ित बालबालिकाको उद्धार तथा संरक्षण गर्ने विद्यालय, समुदाय र स्थानीय तहसँग समन्वय गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने, बाल अधिकार सम्बन्धी कानूनी परामर्श तथा सुरक्षा प्रदान गर्ने, बालमैत्री प्रहरी सेवा सञ्चालन गरी बालबालिकामा विश्वासको वातावरण सिर्जना गर्ने, स्थानीय बाल अधिकार समिति, महिला समूह तथा सामाजिक संस्थासँग सहकार्य गर्ने काम नेपाल प्रहरीले गर्दै आएको छ।
1: प्रहरीको सक्रियता र संवेदनशील व्यवहारले बालविवाहका घटनामा उल्लेखनीय कमी ल्याउन सहयोग पुग्न पुगेको विश्वास गरिएको छ। प्रहरीको भूमिकाले मात्रै बालविवाह रोकिँदैन, बालविवाह अन्त्य गर्न समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। जस्तै समुदायले बालविवाह विरूद्ध जनचेतना फैलाउने काम गर्न सक्छ।
0: विद्यालय भर्ना र निरन्तर अध्ययनलाई प्रोत्साहन गर्ने, अभिभावकलाई कानूनी जानकारी दिने, शंकास्पद बालबालिकाको सूचना प्रहरी वा स्थानीय सरकारलाई दिने, बाल क्लब तथा युवा समूह परिचालन गर्ने जस्ता कामहरू समुदाय स्तरमा हुन सक्छन्।
1: त्यो बाहेक लैंगिक समानताको प्रवर्धन गर्ने, दाइजो तथा अन्य कुरीति विरूद्ध अभियान सञ्चालन गर्ने, गरीब तथा जोखिममा रहेको परिवारलाई सहयोग गर्ने जस्ता क्रियाकलाप सञ्चालन गरी समुदाय सचेत र सक्रिय भएमा बालविवाह नियन्त्रण अझ प्रभावकारी बन्न सक्छ।
0: बालविवाह नियन्त्रण कुनै एक निकायको मात्र जिम्मेवारी होइन। प्रहरी, स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, महिला समूह, धार्मिक अगुवा, संचार माध्यम तथा नागरिक समाजबीच प्रभावकारी साझेदारी आवश्यक हुन्छ।
1: प्रहरी समुदाय साझेदारीबाट अपराधको समयमै सूचना प्राप्त हुन सक्छ, जसले गर्दा बालविवाह रोक्न सजिलो हुन्छ। कानूनप्रति जनविश्वास बढ्छ, बाल अधिकारको संरक्षण प्रभावकारी हुन्छ र बालमैत्री समाज निर्माणमा सहयोग पुग्छ। स्थानीय तहमा नियमित अन्तर्क्रिया विद्यालय स्तरीय सचेतना कार्यक्रम, अभिभावक शिक्षा तथा युवा परिचालनले बालविवाह मुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ।
0: कार्यक्रम सुरक्षा सरकारमा आज हामीले बाल अधिकारका विषयमा बालबालिकाको बुझाइ र विशेष गरी बाल विवाह रोकथामका लागि बालबालिकाले के भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा सानो कुराकानी पनि समावेश गरेका छौं। विशेष गरी बालबालिकाले संगठित गर्दै बाल अधिकारका विषयमा पैरवी गर्दै आएको विशेषहर नगरपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष दीपशन भुजेलसँग सहकर्मी देवकुमारीले गर्नुभएको कुराकानी राख्न चाहन्छौं।
2: मेरो नाम बिपसन घरती भुजेल र म विश्वर नगर स्तरीय बाल सञ्जालको अध्यक्ष र अहिले अर्ली प्याराडाइज बोर्डिङ स्कुलमा कक्षा 10 पढिरहेको छु।
3: बिपसन, तपाईँले बाल अधिकार भन्नाले के बुझ्नुहुन्छ?
2: बाल अधिकार भन्नाले मैले बाल बालिकालाई जन्मिएपछि नमरिन्जेलसम्म पाउने एउटा अधिकारको रूपमा लिन्छु, जुन हाम्रो देश नेपालमा अनिवार्य रूपमा चाहिन्छ बाल बालिकालाई। किनभने बाल बालिका भनेको देशको गहना हो, बाल बालिकाले नै देशलाई बनाउने हो। यदि बाल बालिका राम्रो भयो भने देश आफै राम्रो हुन्छ। अहिले जति बाल बालिका सानो छन्, भोलि एक दुई दिनमा उनीहरू बढ्दै जान्छन्, उनीहरू देशको एउटा सक्षम नागरिक हुन्छन् र आफ्नो देशलाई राम्रो बनाउन ठुलो भूमिका खेल्दछन्।
3: दिपसन, तपाईँको समुदायमा बाल बालिकाको विवाह अर्थात् बाल विवाह हुँदैछ भने तपाईँ के गर्नुहुन्छ?
2: सर्वप्रथम म आफ्नो भूमिकामा, म विश्वर नगर स्तरीय बाल सञ्जालको अध्यक्ष भएको कारणले म त्यहाँ उपस्थित हुन्छु र उनीहरूलाई जो बाल विवाह गर्न लागेको छ उनीहरूलाई सम्झाउँछु, उनीहरूको अभिभावकहरूलाई सम्झाउँछु। बाल विवाह एउटा खराब कुरीति हो। बाल विवाहले बाल बालिकाको भविष्य मात्र नभएर सिङ्गो देशलाई बिगार्छ भनेर उनीहरूलाई जनचेतनामूलक कुराहरू सिकाउँछु र यदि बाल विवाह भइसकेको छ भने उनीहरूलाई सक्दो रूपमा कानुनी कारवाहीको प्रक्रिया सुरु गर्न लगाउँछु।
3: बाल विवाह रोकथामको लागि बाल क्लब, बाल सञ्जाल अनि समुदायका भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ?
2: मेरो विचारमा बाल विवाह रोक्नको लागि महत्त्वपूर्ण भूमिका भनेको एउटा बाल क्लब, बाल बालिका नै एउटा महत्त्वपूर्ण भूमिका हो। किनभने जसले विवाह गर्न लागेको छ उनीहरूले त अभिभावकको कारणले विवाह होइन, आफ्नै लैलैमा लाएर विवाह गर्ने हो। उनीहरूमा जनचेतनाको कमी भएर विवाह गर्ने हो। र बाल क्लबले कसरी ठुलो भूमिका खेल्छ भन्दा बाल क्लबमा बाल बालिका नै हुन्छन् र जो बाल विवाह गर्न लागेको छ उनीहरू पनि बाल बालिका हुन्छन् र एउटा साथीले अर्को साथीलाई सबैभन्दा धेरै विश्वास गर्छ। आमा बाउलाई भन्न नसकेको कुरा उसले साथीलाई भन्छ, म यस्तो गर्न लागेको छु, म यता भाग्न लागेको छु, मेरो विवाह हुन लागेको छ, म त्यसलाई मन पराउँछु, यसलाई मन पराउँछु। र एउटा साथीले अर्को साथीलाई भनेपछि जुन साथी बाल क्लबमा छ ऊ एउटा सक्षम बाल बालिकाको भूमिकामा बाल क्लबमा रहेको कारणले उसले उपयुक्त ठाउँमा गएर त्यो कुरा भन्छ, सम्झाउँछ, बुझाउँछ आफ्नो साथीलाई, आफूले सक्ने जति बुझाउँछ अथवा उसको अभिभावकलाई भनेर एउटा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले बाल क्लबले बाल विवाह रोक्नलाई ठुलो भूमिका खेल्छ जस्तो लाग्छ मलाई।
3: बाल अधिकार सुनिश्चितताको लागि बाल बालिकाले नेपाल प्रहरीबाट के अपेक्षा राख्न सक्छ?
2: बाल बालिकाले नेपाल प्रहरीबाट अपेक्षा राख्ने भनेको प्रहरी एउटा साथी हो। प्रहरीले नै देशलाई राम्रो बनाएको छ। प्रहरी भएन भने देशमा विभिन्न नराम्रा गतिविधिहरू घट्छन्, बाल बालिकाहरू खराब कुराहरूमा फस्दै जान्छन्। प्रहरीले यस्तो भूमिका खेलेको छ, प्रहरीले डर पनि देखाउँछ, प्रहरीले माया पनि गर्छ, प्रहरीले सुरक्षा पनि प्रदान गर्छ। एउटा बाल बालिकाले समाजमा केही नराम्रो काम गर्न लागेको छ भने पहिलोचोटि उसको दिमागमा के आउँछ भने कानुन आउँछ। नेपालको कानुन कस्तो छ, नेपालको कानुनले के गर्छ, मैले यो गलत काम गरेँ भने मलाई प्रहरीले के गर्छ, प्रहरीले जेल हाल्छ कि हाल्दैन, प्रहरीले मलाई कस्तो सजाय दिन्छ भनेर एउटा बाल बालिकाको दिमागमा आउने कुरा सामान्य नै हो। त्यसैले प्रहरीले केही नराम्रो काम गरे सम्झाउने, बुझाउने अथवा कानुनी प्रक्रियामा लैजाने भएकाले बाल बालिका सुनिश्चितको लागि प्रहरीको पनि ठुलो भूमिका रहेको छ।
3: दिपसन, तपाईँको समयको लागि धेरै धेरै धन्यवाद।
1: बालमैत्री स्थानीय शासन संवैधानिक बाल अधिकारको प्रभावकारी कार्यान्वयन तथा बाल विवाह मुक्त समाज निर्माण एक अर्कासँग अन्तर सम्बन्धित विषय हुन्। नेपालको संविधानले बाल बालिकालाई व्यापक अधिकार प्रदान गरेको भए पनि ती अधिकारको पूर्ण कार्यान्वयनका लागि स्थानीय सरकार, प्रहरी, समुदाय विद्यालय, अभिभावक तथा नागरिक समाजको सक्रिय सहभागिता आवश्यक छ। बाल विवाह अन्त्य गर्ने कानूनको कडाईका साथ कार्यान्वयन गर्नका साथै शिक्षा, जनचेतना, आर्थिक सशक्तिकरण र सामाजिक व्यवहार परिवर्तनमा जोड़ दिनुपर्छ। प्रहरी समुदाय साझेदारीलाई अझ सुदृढ बनाउँदै प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानित र अवसरयुक्त वातावरणमा हुर्कने अवस्था सिर्जना गर्न सके मात्र समुन्नत, सभ्य र समृद्ध नेपालको निर्माण सम्भव हुनेछ। सुरक्षित जीवनयापन, सामुदायिक सुरक्षा र शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकलाई सचेत बनाई जिम्मेवार बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ। हामी यो कार्यक्रममा दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीका विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी सत्ता पुनः नयाँ र थप विशेषसहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलीलाई विशेष धन्यवाद। सचेत रहौं, सुरक्षित रहौं। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवमाया
4: र म देवकुमारी विदा माग्छौ। तपाईँको साता शुभ रहोस्। जय नेपाल।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त।

0: रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
0: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आया मरे नि आमा,
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
5: सम्पर्क फोन 98490 68924, 98450 86780।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098260।
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
2: छात्रवृत्तिको व्यवस्था,
3: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
2: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
5: एक्सट्रीम इनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: पनि छ र भनौँ न किशोरावस्था बाल बालिकाको उनीहरूका समस्याहरू बुझि नदिँदाखेरि उनीहरूले त्यो तनावको व्यवस्थापन गर्न नसकेर चाहिँ गलत कदमहरू चाहिँ उठाइरहेको उदाहरण यहाँले पनि दिनुभयो होइन। हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र बदलिदो नेपालमा आज हामी किशोरावस्थाको मानसिक स्वास्थ्यका बारेमा चर्चा गरिरहेका छौं मनोपरामर्शकर्ता सुदीपा ढुंगानासँग। उहाँ चाहिँ किशोरावस्थाको मनोपरामर्शकर्ता नै हुनुहुन्छ र धेरै ठाउँमा तपाईँले चाहिँ जिल्ला जिल्लामा गएर परामर्श दिने पनि गरिरहनु भएको छ। विशेष गरेर यो ग्याजेट मोबाइलले गरेर चाहिँ जुन खालका समस्याहरू मानसिक समस्याहरू निम्त्याइरहेको छ नि के पाउनु भएको छ यो पछिल्लो समयमा चाहिँ
1: ग्याजेटले गर्दाखेरि चाहिँ बच्चाहरूको निन्द्रा खानपान व्यवहार दैनिकमा चाहिँ धेरै परिवर्तन भएको छ। उनीहरू मोबाइल धेरै हेरिसकेपछि उनीहरूको सुत्ने प्याटर्नहरू पनि बिग्रिन्छ त्यो अनि सुत्ने प्याटर्न बिग्रिएपछि त्यो पढ्ने उमेरको बच्चाहरूको एजुकेसन पनि बिग्रिन्छ उनीहरूको मानसिक स्वास्थ्यमा किनभने सुत्ने खाने अरू व्यवहार मिलेन भने त यो रोग त सिधै नै आउँछ र अहिलेको बच्चाहरूमा यो ग्याजेटमा चाहिँ उनीहरू राति अब स्कूलबाट आउँछन् 4-5 बजे आफ्नो सर्टन होमवर्क गरेपछि उनीहरू राति हामी आमा बुवाहरू सुतिसकेपछि उनीहरू 1 बजे सुत्छन् कि 2 बजे सुत्छन् कि हामीलाई थाहै हुँदैन र त्यहाँ के हेर्दैछन् पनि थाहा हुँदैन कि हामीलाई उनीहरूले क्राइमको हेरिरहेछन् कि उनीहरूले अब यौनजन्य कुराहरू हेरेर किनभने यति बेला त उसलाई हरेक कुराले गल्तो कौती हल्ता भइरहेको हुन्छ। हामीले यस्ता कुराहरू अझ विशेष गरी चाहिँ बच्चाहरूले चाहिँ सेक्स एजुकेसन हामीले स्कूलमा पनि दिन्छौँ नदिने होइन तर घरमा पनि हामी दिँदैनौँ हिचकिचाउँछौँ स्कूलमा विद्यालयमा पनि त्यो टपिक पढ्ने दिन पनि राम्रोसँग टिचरले पनि कहिले यो टपिक सिद्धाएर चाहिँ भागौँ जस्तो गरेर पढाउनुहुन्छ र विद्यार्थीलाई पनि त्यो लाजको विषय यो चिजलाई चाहिँ मान्छेले लाजको विषय बनाएको छ अनि त्यसले गर्दाखेरि बच्चाहरू लुकेर यस्ता कुराहरू हेर्ने अनि जस्तो अब भिडियोहरूमा त्यो एग्रेसिभ हुने चुरोट खाने बच्चाहरूको त्यो एग्रेसन गरेको त्यो एकदम त्यो एग्रेसिभ टाइपको भिडियोहरू हेरेर चाहिँ आफूलाई त्यो अनुसार सेभ गर्ने आफूले त्यसलाई कपी गर्न खोज्ने त्यो अनुसार गर्न सकेन भनेदेखि हीनता बोध गरेर उसको त्यो मोरलै डाउन हुँदै जाँदाखेरि उसले केही कुरामा पनि अगाडि बढ्न नसक्ने अनि त्यसबाट ओभरकम हुन चुरोटको सहायता लिने। अहिले त झन् गभर्मेन्ट स्कुलमै मैले अस्ति भर्खर मेरो रिसर्चको क्रममा सरकारी यो 13-14-15 वडाको सबै सरकारी स्कुलमा भिजिट गर्दाखेरि त्यहाँको टिचरहरूले के भन्नुभयो भने आजकल त बच्चाहरू ब्यागमै भेप ल्याएर राखेर आउँछ भन्नुभयो। सम्झाएर के गर्ने म्याडम, आज सम्झाए भोलि उसले अर्को कदम लिइदियो भनेदेखि फेरि दोष हाम्रो स्कुलमा आउँछ भने टिचरहरूलाई पनि त्यस्ता बाध्यता रहेछन्। त्यस कारण टिचरहरूले सम्झाउनुहुन्छ बुवा आमालाई राखेर सम्झाउनुहुन्छ तर चुरोट खानेदेखि लिएर यो 6 क्लास 7 क्लासदेखिको बच्चामा चाहिँ यो सबै यो यस्तो खाने भनेको मान्छेहरूले चाहिँ यो पियर प्रेसर जस्तो चुरोट खाने भने उसको साथीहरूले खाने भनेर उसले खाएन भने उसलाई त त्यो ग्रुपबाट आउटै गर्ने हुनाले त्यो डरले खान्छ उसलाई नमनलाई पनि खाने साथीले भनेर खाएको भन्ने चाहिँ मैले रिसर्च चाहिँ यो पियर प्रेसरले गर्दा यो एज समूहकोले चाहिँ के गर्छ भन्दाखेरि अहिले मेरो रिजल्टमा के आएको छ भने पियर प्रेसरले गर्दा चाहिँ यस्ता कुराहरू चाहिँ यो बच्चाहरूमा चाहिँ बढ़िरहेको छ। यो रक्सी खाने यस्तो नचाहिने काम गर्ने बढेको छ अनि मोबाइलमा गेम खेल्ने अनलाइन गेम पैसा चोरेर हुन्छ कि के गरेर हुन्छ त्यो अनलाइन गेम खेल्ने त्यसले गर्दाखेरि यिनीहरूलाई चाहिँ अब एक किसिमको तनाव त भइरहेछ नि त आमा बुवासँग लुकाउनु पर्ने स्कूलसँग लुकाउनु पर्ने साथीले के भन्ला भने सोच्नु पर्ने पढाइमा चाहिँ उसको ग्रेडिङ तल लो ग्रेड हुँदै गइरहेको त्यस्ता समस्याले चाहिँ बच्चाहरूलाई चाहिँ मानसिक रूपमा अस्वस्थ बनाउँछ र यो अस्ति भर्खरै 2-4 दिन अगाडिको यो डीएभी स्कूलमा पनि भर्खरै 12 कक्षामा पढेर बच्चाले आत्महत्या गर्नुभयो उहाँको सुसाइड नोटमा पनि साथीहरूको प्रेसरको कारण भन्नुभएको छ उहाँले। अब त्यस्तो हुन्छ यो उमेरको बच्चामा चाहिँ विद्यालय र अभिभावकले चाहिँ एकदमै चनाखो हुनुपर्छ।
0: अब सुसाइडहरू गर्ने कदमहरू भनेको त्योभन्दा अगाडि धेरै कदममा रोक्न सक्ने स्थितिहरू पार भइसकेको हुन्छ होइन। त्यो विशेष गरेर त्यो बढ़ावा गर्नमा चाहिँ यो साइबर बुलिङ अनलाइन दुर्व्यवहार ठगी यिनीहरूले चाहिँ कतिको असर पारिरहेको हुँदो रहेछ मानसिक स्वास्थ्यमा
1: किशोर किशोरीको मानसिक स्वास्थ्यमा त्यो साइबर बुलिङले त एकदमै ठूलो इम्प्याक्ट पारेको छ मेरो अनुभव अनुसार चाहिँ। अब यो साइबर ठगी गर्दाखेरि पनि उनीहरूको पैसा ठगी हुने अहिले चाहिँ अहिले सुन्नमा आउँछ यो के ज्याकपटहरू पनि छ अरे हाम्रो नेपालमा मलाई चाहिँ त्यसको बारेमा मलाई अध्ययन पनि गरेको छैन मलाई थाहा छैन होइन मैले भएको मान्छेले मलाई भनेको मैले सुनेको होइन अनि यति पैसा अनि त्यसमा चाहिँ कस्तो हुँदो रहेछ भने त्यो फेक पाँच दस आना बीस आना मान्छे राखेर चाहिँ ओहो मैले त पैसा पाएँ यति पैसा पाएँ उति पैसा पाएँ भनेर फेक टेस्टिमोनियलहरू पनि राखेका हुँदो रहेछन्। अनि त्यसले गर्दा फसेर चाहिँ आफ्नो भएको नभएको मान्छे पैसा चाहिँ यो किशोर अवस्थाको बच्चाहरूले चाहिँ लगाउँदो रहेछन् त्यस्तोमा। अनि त्यो उसको पैसा पनि गयो, उसले कतैबाट लिएर या ऋण लिएर कसैसँग मागेर गरेको हुन्छ, त्यो पैसा पनि डुब्ने। त्यसले गर्दा अब न उसले घर परिवारमा भन्न सक्छ, अनि उसले त्यो कतै पनि वे आउट नगरेपछि यो अनि उसले बाध्य भएर चाहिँ यस्ता कदमहरू चलाउँछन्।
0: लामो समयसम्म अनलाइनमा बसिरहँदा चाहिँ यो किशोरहरूको किशोरावस्थामा चाहिँ यो आत्मविश्वास उनीहरूको व्यवहारमा चाहिँ कस्तो प्रभाव चाहिँ पार्दो रहेछ उनीहरूलाई?
1: मानिसको सुत्ने खाने प्याटर्न बिग्रिन्छ, दैनिक व्यवहार बिग्रिन्छ भने मानसिक रोग त 100% आउँछ। त्यसमा पनि यो किशोर अवस्थाकोमा त एक त पढाइको बोझ हुन्छ, उनीहरूको यो जिउ बढ्दै जाँदाखेरि उनीहरूको हार्मोनल चेन्जेसहरू भइरहेको हुन्छ, यसै पनि उनीहरूलाई त्यो ठ्यारोपन भइरहेको बेलामा चाहिँ यस्ता कुराहरूले गर्दाखेरि चाहिँ त्यो बच्चाहरूलाई चाहिँ अब लामो समयसम्म त्यो मोबाइल चलाउँदा जुन सुत्ने उनीहरूको रिदम हाम्रो जिउको रिदम हुन्छ नि, त्यो रिदम अनुसार त्यो ब्लू लाइटले गर्दा त्यो हाम्रो मेलाटोनिन भन्ने एउटा जुन हर्मोन हाम्रो सुत्नको लागि हुन्छ त्यो निस्किँदैन र ऊ सुत्न सक्दैन। नसुतेपछि त्यो ब्रेनले त फङ्सन गर्नै सक्दैन र बिस्तारै उसको त्यो सोच्न सक्ने क्षमता, उसको त्यो सम्झिन सक्ने क्षमतादेखि लिएर उसको पढाइदेखि लिएर सारा सबै कुरामा इभन उसको सोसल लाइफमा पनि उसको घर परिवारसँग साथीभाइसँग पनि त्यो टाढिँदै गएर एक्लोपन फिल हुँदै अनि यस्ता समस्यामा परेको देखिएको छ। ग्रामीण भएको बच्चाहरूमा चाहिँ त्यो तनाव चाहिँ जिउमा आउँछ कि धेरै तनाव भइसक्यो त्यो जिउमा आउँछ। तपाईँले सुन्नुभयो होला कन्भर्सन डिसअर्डर जुन एकजना बच्चा ढल्यो भने सबैजना ढल्छ भन्ने, भने त्यो कुनै रोग त होइन नि त। त्यो बच्चाहरूमा त्यो यो सबै व्यवहारले गर्दा उनीहरूमा त्यो अथवा कुनै एउटा आघात पर्या हुन सक्छ, त्यो जब निकाल्न सक्दैनन् बच्चाले अनि शरीरले त्यो रिलिज गर्ने उपाय चाहिँ उनीहरूमा आउने यो जुन कन्भर्सन डिसअर्डर जुन पहिले हिस्टेरिया भनेर यो वर्डिङ दिइन्थ्यो त्यो चाहिँ गलत हो, अहिले चाहिँ कन्भर्सन डिसअर्डर भन्छ यसलाई होइन। त्यो जब त्यो तनाव बच्चाहरूले निकाल्ने ठाउँ पाउँदैन अनि शारीरिक रूपमा चाहिँ निस्किन्छ, यो सुत्ने भनेको पनि उसको निन्द्रा पुग्दैन, उसलाई तनाव हुन्छ त उसको ब्रेनले त काम गर्न सक्दैन, त्यसपछि चाहिँ उसले दिउँसो सुत्ने यो चाहिँ स्वाभाविकै हो।
0: अब विभिन्न खालका लक्षणहरू अवस्थाहरू चाहिँ देखिन सक्छ, अभिभावक र शिक्षकहरूले कस्ता संकेतहरू देखेपछि चाहिँ अलिकति सचेत हुनुपर्छ त?
1: अब अहिले हामीले किशोर किशोरीकै कुरा गरिरहेका छौँ होइन, यदि आफ्नो नानी बाबु पहिले गरिरहेको व्यवहार भन्दा पनि एक्लो बस्ने, धुपधुम्ती बस्ने अथवा बिना कारणै हाँस्ने, रिसाउने त्यस्तो कुराहरू स्कूलमा पनि शिक्षकले हेर्नु पर्यो, त्यो बच्चा अरू नर्मलै भइरह बच्चा क्लासमा बढी सुत्छ, होमवर्क गरेर लिएर आउँदैन, चिडचिड गर्छ भने के भएको छ त यसलाई भनेर चाहिँ अभिभावकको रोल घरमा के हुन्छ भने उसलाई वाच गरेर उसले मानसिक रोग यसै एकै दिनमा हुने कुरा होइन, त्यो उसलाई केही कुरा मानसिक रूपमा अस्वस्थ हुनुहोला, उसलाई सानो कुराले न आफ्नो घरमा चाहिँ श्रीमान श्रीमतीको बीचमा झगडा भइरहेछ कि घरको अवस्था हाम्रो राम्रो छैन कि हाम्रै व्यवहारले उसलाई गाह्रो भइरहेछ कि, अथवा हामीले चाहिँ एउटा घरमा दुईटा बच्चा छ, एउटा बच्चा चाहिँ एकदमै पढाइमा राम्रो छ या सबै कुरामा राम्रो छ, एउटा बच्चा चाहिँ तल छ भनेदेखि त्यो हामीले अभिभावकले र स्कूलले पनि कम्पेरिजन गरिदिन्छ नि त। अनि यो किशोर किशोरीकोलाई चाहिँ कम्पेरिजन सबैभन्दा ठूलो रोग चाहिँ कम्पेरिजन गरेपछि यो बच्चाहरू स्वाटै मनोबलले गिर्छ यो बच्चाहरूको, अनि त्यो मनोबल गिरेपछि त्यो माथि आउन त धेरै उनीहरूको त्यो अहिले यसै पनि आइडेन्टिटी भर्सेस रोलमा उनीहरू जुधिरहेको बेलामा चाहिँ झन् हाम्रो तेरो अब भनौँ दाइले यति राम्रो गरेछ त त केहीमा अगाडि बढ्न सक्दैनस्, त त कामै नलाग्नेस, भोलि गएर के गरेर खान्छस् भनेपछि उसको मनमा चाहिँ हो म त कामै नलाग्ने भनेर एभरेज भए पनि हाम्रो कम्पेरिजनले गर्दा ऊ झन् त्यो भन्दा पनि तल तल तल तल हुने गएर उनी उसलाई चाहिँ यो डिप्रेसन एन्जाइटी जस्ता चाहिँ बिहेभियर इस्युजहरू चाहिँ बढ्दै जान्छ।
0: भनेपछि उसले आफूले गर्न सक्ने उसमा जुन क्षमता भएका कुराहरू पनि पारिवारिक वातावरण, विद्यालयको वातावरण र साथीभाइको जुन खालको व्यवहार छ नि त्यसले चाहिँ उसलाई झन् कमजोर
1: बनाउँछ।
0: कस्ता खालका मानसिक समस्याहरू चाहिँ निम्त्याइरहेको छ भनेर अलिकति अवस्थालाई चाहिँ चित्रण गरिदिनुहुन्छ यतिखेर?
1: अहिलेको अवस्थामा चाहिँ मैले देखेको चाहिँ बच्चाहरू प्राय एन्सियस पनि हुन्छन्, डिप्रेस्ड पनि हुन्छन्, अनि त्यसपछि उनीहरूलाई फ्रस्ट्रेसन पनि हुन्छ, अनि त्यो फ्रस्ट्रेसन भएपछि उनीहरूले त्यो अनि पाउने जाने बाटो पाएन भनेदेखि धेरै गाह्रो भएपछि सुसाइड हुन्छ. एन्जाइटीमा चाहिँ त्यो बच्चा एक ठाउँमा बस्नै नसक्ने कि एक ठाउँमा बस्नै नसक्ने एकदम यताबाट उता उताबाट केही काम पनि उसले राम्रोसँग एउटा गर्दाखेरि अर्कोतिर हम्फाल्ने त्यस्ता त्यस्ताहरू पनि हुन्छन्. उसलाई चिन्ता कि अब जस्तो बच्चाहरूलाई चाहिँ ऊ एङ्सियस छ भनेदेखि उसलाई सोसल एन्जाइटी छ, उसलाई चाहिँ मासमा भेटेर चाहिँ कसैसँग कुरा गर्न गाह्रो छ र हामीले चाहिँ उसलाई त्यही मासमा उभाइदिउँ भने उसलाई प्यानिक एट्याक आएर ढल्न पनि सक्छ. अनि डिप्रेसनमा चाहिँ उसको आत्मविश्वास चाहिँ उसको कम हुँदै गएपछि चाहिँ उसले केही पनि गर्न सक्दैन, उसले खान पनि सक्दैन, सुत्न पनि सक्दैन, एक्लो हुँदाहुँदै भोलि पर्सि यति विकट हुन्छ कि उसले नचाहिँदो नचाहिँदो हुन्छ नि, हेलुसिनेसन भन्छ नि, उसले मलाई अहिले मारे मारे मारे, अब मलाई अहिले यसो गर्छ, अब म यस्तो भएँ भने त्यस्ता त्यस्ता एकदम विकट रूपमा पनि जान्छ. र त्यस बाहेकको त अर्को भने त यिनीहरूले यो सब्सटेन्स युज भनौँ न लागु पदार्थमा पनि यस्तो
0: दुर्व्यसनमा
1: पनि लाग्न त्यो त 100% लाग्छ नि. यो यस्तो भएपछि गाह्रो भएपछि बच्चाहरू अहिलेको बच्चाहरूमा देखेको त्यही एङ्गर इस्यु देखिन्छ, एन्जाइटी डिप्रेसन र यो बिहेभियर इस्युजमा एकदमै ढोका पड्काउने त्यो गर्ने, घरको मान्छेहरूसँग राम्रोसँग बोल्दै नबोल्ने, टिचर्सहरूलाई गर्ने व्यवहार उस्तै परेदेखि हात उठाएर पिट्न कुट्न सबै यस्ता यस्ता बिहेभियरहरू देखाउँछ. तर हामी चाहिँ त्यो बच्चालाई नै गलत ठान्छौँ, हामी अभिभावकले पनि टिचरले पनि ठान्छौँ. तर उसले यस्तो व्यवहार देखाएको छ भने पक्का पनि यसको जरा कहाँ छ त भनेर हामी पछाडि फर्केर उसलाई त्यो ठाउँमा पुगाएर उसलाई हामीले बिस्तारै उचित हेरचाह र उचित वातावरण स्कूलले घरले र साथीहरूले दिने हो भने समाजले दिने हो भने यस्तो कुरा त यो बच्चाहरूलाई त हामीले छिट्टै सम्झाउन सकिन्छ.
0: जस्तो पढाइमै अलिकति चर्चा गर्न मन लागेको, बाल बालिकामा चाहिँ यतिखेर पढाइको प्रेसर चाहिँ एकदमै छ, पढाइलाई बुझ्ने सिक्ने र लिन सक्ने क्षमता पनि फरक फरक छ होइन, उमेर अनुसार उसले सिक्नुपर्ने हो, त्योभन्दा क्षमता एकदम कम भएका बच्चाहरू पनि हुन्छन् होइन. त्यस्ता बच्चाहरूमा हुने मानसिक समस्या र उनीहरूलाई अभिभावक र विद्यालयले गर्नुपर्ने भूमिका चाहिँ के पाउनुहुन्छ यहाँले?
1: हजुर, एकदम राम्रो क्वेशन गर्नुभयो तपाईँले. अहिले बच्चाहरूमा चाहिँ अब देखिन्छ नि एडिएचडी, हुन त यो किशोर अवस्थामै देखिने हो, दस एघार वर्षमा देखिन्छ एडिएचडी. अटिजम त बच्चादेखि नै देखिएको हुन्छ. अनि त्यसपछि यस्तो बच्चाहरूलाई चाहिँ अर्ली हामीले आइडेन्टिफाई मेरो बच्चामा के छ भनेर नथापाएर उसलाई चाहिँ उसको न अब भनौँ न हरेक बच्चाको क्षमता फरक हुन्छ नि त, कोही एकदमै इन्टेलिजेन्ट हुन्छ, कोही त्यही कुरालाई चाहिँ कोही एकचोटिमा बुझ्छ भने त्यो कुरालाई कोहीले तीनचोटिमा बुझ्छ. त्यो बच्चाको क्षमतालाई चाहिँ हामीले हेरेर मेरो बच्चाको क्षमता यो छ भनेर उसलाई त्यसमा चाहिँ तैँले यो अगाडि बढ्नै पर्छ, तैँले यति पढ्नै पर्छ, तैँले यो गर्नै पर्छ भनेर प्रेसर दिनु सट्टा चाहिँ मेरो बच्चा यो बच्चामा चाहिँ यो कमी भए पनि के छ त स्ट्रेन्थ यो बच्चामा ताकि हामीले उसलाई मोटिभेट गर्न सकौँ भनेर चाहिँ हामीले उसको चाहिँ स्ट्रेन्थमा हेरेर चाहिँ सी ग्रेड आएर तिम्रो यसमा त हेर त तिमी आर्टमा राम्रो छौ कि म्युजिकमा राम्रो छौ कि डान्समा राम्रो छौ कि तिम्रो यो त एउटा राम्रो यो त एकदमै राम्रो छ नि हामी पढाइको साथसाथै यसलाई पनि अगाडि बढाउने तिमीलाई प्रेसर छैन भनेर स्कूलले पनि उसको के क्षमता छ त्यसलाई अभिवृद्धि गर्नु पर्यो. घरमा पनि त्यही अनुसारको इन्भाइरोमेन्ट दियो भने छन् मैले त कति बच्चाहरूलाई देखेको छ किनभने यो फेरि किशोर किशोरी अवस्थाको बच्चाहरूलाई केही पनि चाहिँदैन, उनीहरूलाई मोटिभेसन र उनीहरूलाई चाहिँ बुझिदिनु पर्यो कि उनीहरूको उनीहरूले भन्न खोजेको कुरालाई चाहिँ हामीले जज गरिदिनु भएन, उनीहरूकै भन्छ नि हामीले उनीहरूलाई सिम्पेथी गर्ने होइन कि एम्पेथी गरेर चाहिँ म तिम्रो ठाउँमा थिएँ यो हुँदाखेरि मलाई पनि यस्तै भएको थियो यस्तो हुँदा यस्तो हुन्छ भनेर टिचर र अभिभावकले भन्यो भने यस्तो यो जुन अलिकति भन्नुभयो नि तपाईँले पढाइ या उस बौद्धिकता यो किसिमको बच्चाहरूलाई पनि मेरो पढाइमा कमजोर भए पनि मेरो यो त तिम्रो यो भन्दा त मेरो पनि त यसमा यो राम्रो रहेछ नि त, फर्स्ट आउने केटाको भन्दा त ऊ त आर्टमा त म भन्दा कमै रहेछ नि त, हो त्यसरी चाहिँ हामीले चाहिँ बच्चालाई डेभलप गरिदिउँ भनेदेखि चाहिँ एकदमै यो कुरा किशोर किशोरी त हाम्रो भोलिका पिलरहरू हुन् नि त, अहिले नै हामीले यसमा काम गर्नुपर्छ.
0: हजुर, यहाँले भने जस्तै कतिपय बाल बालिकाहरूले चाहिँ यही तपाईँले भनेकै कुरालाई चाहिँ आफू अभिभावकले अथवा शिक्षक शिक्षिकाले म पनि त यसरी कमजोर थिएँ यस्तोमा कमजोर थिएँ आफू उदाहरण दिएर पछि मेरो यस्तो राम्रो भयो भनेर अथवा उसको यस्तो थियो उसलाई पनि यसो गरेपछि भयो भनेर उदाहरण दिएर चाहिँ पढाइमै राम्रो भएको उदाहरणहरू पनि धेरै छ होइन, यहाँले पनि यी कुराहरू चाहिँ भन्नुभयो.
1: उसको चाहिँ स्ट्रेन्थ हरेक कसैको यदि यो कोही मान्छे यो संसारमा छ भने उसको विकनेससँग उसको स्ट्रेन्थ पनि आउँछ. हामीले चाहिँ एकदम केलाउँदाखेरि चाहिँ पाँचवटा स्ट्रेन्थ छ र दुईटा चाहिँ उसको विकनेस छ भने चाहिँ हामी फोकस चाहिँ बढी विकनेसमा गर्छौँ कि त्यो स्ट्रेन्थमा चाहिँ गरिदिँदैनौँ. र यो किशोर किशोरीलाई चाहिँ दुईटा उसको विकनेसलाई पछाडि राखेर चाहिँ स्ट्रेन्थमा हामीले चाहिँ अगाडि गऱ्यौँ भने चाहिँ फरक किसिमले चाहिँ एकदमै त्यो बच्चा चाहिँ उभार भएर आउन सक्छ कि. अब भनौँ न अहिले मेसीले हेर्नु त अस्ति ह्याट्रिक गर्यो, ऊ बच्चादेखि अटिस्टिक मान्छे हो नि त, उसको फरक क्षमता के छ त, उसको पढाइमा नहोला केहीमा नहोला तर उसको गेममा त हेर्नु त फरक क्षमता भयो नि त. हरेक मान्छेको फरक क्षमता हुन्छ, यो कुरा चाहिँ अभिभावकले पनि बच्चैदेखि आफ्नो बच्चाको फरक क्षमता बुझ्नु पर्यो, विद्यालयले पनि मेरो यो स्टुडेन्टको चाहिँ एकदम स्पेसल केयर चाहिने अवस्था नभइकन अब सुस्थ मनस्थिति नै छ भने त त्यो स्पेसल केयरमा गयो होइन, तर उसले कोसिस गरेछ सी डी ग्रेड ल्याउँछ भनेदेखि उसको फरक स्ट्रेन्थ के छ, यसलाई कसरी मोटिभेट गरेर उसलाई चाहिँ हामीले गाइडेन्स माया ममता गरेर गर्यो भने यस्तो बच्चाहरूले चाहिँ सीबाट बीमा त पक्कै पनि आउँछ.
0: हजुर, अब विभिन्न खालका किशोर अवस्थामा बाल बालिकामा चाहिँ विभिन्न समस्याहरूको बारेमा त हामीले चर्चा गर्यौं के समस्याहरू आउन सक्छ भनेर. मानसिक समस्या नै निम्त्याउने अर्को भनेको आघातजन्य अवस्था पनि हो होइन, आघातजन्य अवस्थाले चाहिँ उसलाई लामो समयसम्म ती घटनाबाट बाहिर आउन चाहिँ गाह्रो भएर हुन्छ. अलिकति आघातजन्य अवस्था कस्तो खालको अवस्था हो र उसलाई त्योबाट बाहिर ल्याउन चाहिँ के गर्न सकिन्छ?
1: अब यो ट्रमा आघात होइन, यो यसमा चाहिँ कस्तो हुन्छ भने अब के चाहिँ उसलाई आघात परेको छ त्यसमा डिपेन्ड हुन्छ. अब एकदम सेक्सुअल अब्युज भएको छ भने त्यसको प्रकृति फरक हुन्छ, एक्सिडेन्ट भएको छ प्रकृति फरक हुन्छ, भुइँचालो हाम्रो देशमा अस्ति भुइँचालो आयो कतिजनाले ज्यान गुमाउनुभयो उसले त्यो एक्सपिरियन्स गरेको छ भने त्यो फरक हुन्छ होइन. त्यो फरक भए पनि तर सिम्टम चाहिँ एउटै हुन्छ कि, त्यही कुराले उसले बिर्सिन नसकेर उसको हात काप्ने चिटचिट गर्ने, ऊ अगाडि बढ्न नसक्ने, अनि त्यसपछि उसले ब्याक फ्ल्यासब्याकहरू बढी गएर चाहिँ केही कुरामा पनि त्यो बच्चाहरू अगाडि बढ्न सक्दैन. अब भनौँ न यदि कसैलाई चाहिँ सेक्सुअल घरबाट सेक्सुअल एब्युज भएको हाम्रो छोरी बच्चा छ भने पछि गएर भविष्यमा आफ्नो रिलेसनसिपमा कहिले पनि ट्रस्ट गर्दैन, त्यसले गर्दाखेरि उसको फ्यामिली लाइफ कहिले पनि राम्रो हुँदैन, त्यस्तो हुन्छ. अनि यदि कसैलाई चाहिँ कम्पेरिजन गरिएका छ, त्यो कुराले उसलाई आघात भएको छ, त्यो गरिएको छ भने त्यो बच्चाले कहिले पनि एउटा ठाउँमा दिगो भएर काम गर्न सक्दैन. एक्सिडेन्ट भएको छ, त्यो आघातले उसले कोही लुज गरेको छ भने ऊ केमा प्लेनमा एक्सिडेन्ट परेको छ कि गाडीमा एक्सिडेन्ट परेको छ भने ऊ त्यो चिजबाट सधैँ टाढिन्छ र एक किसिमको फोबिया हुन्छ उसलाई त्यो चिजको, त्यो चिजमा चाहिँ गएर ऊ स्टक भइदिन्छ कि. अनि हामीले चाहिँ यस्तो स्टक भएको बच्चाहरूलाई चाहिँ केमा छ, यो ट्रमामा भएको बच्चाहरूलाई हामीले काउन्सिलिङ गर्दा चाहिँ उनीहरूलाई चाहिँ त्यो कुरामा चाहिँ एक्सपोज गराइदिन्छौँ कि एक्सपोजर थेरापी उसलाई त्यो बारम्बार त्यो कुराहरूमा चाहिँ उसलाई उसले जुन कुराबाट भाग्छ त्यो कुरामा चाहिँ अगाडि एक्सपोज गराइदिएर उसलाई बिस्तारै तिम्रो यो गरेर उसलाई त्यही त्यस्तै वातावरण हामीले गराइदिएर चाहिँ यसबाट बाहिर निकाल्न सकिन्छ. तर जसले चाहिँ आघात कुन किसिमले उसले त्यो आघात फिल गरेको छ प्रकृति फरक हुन्छ, यसोहरूलाई चाहिँ फ्ल्यासब्याक आउने, राति सुत्न नसक्ने, केही कुरामा कन्सन्ट्रेट गर्न नसक्ने, जतिखेर पनि त्यही भयो जस्तो भूकम्पले गर्दा हाम्रो किशोर किशोरीलाई जुन बेला पनि हल्लेको फिल भयो नि त 6 महिनासम्म, त्यसले गर्दा स्कुल जान पनि डराउने, खान पनि डराउने, त्यस्तो भयो. तर हामीले यो आघातको प्रकृति हेरेर चाहिँ विभिन्न आघातहरू हुन्छन्, त्यो आघातबाट चाहिँ त्यही हिसाबले चाहिँ अगाडि बढ्नुपर्छ त्यो बच्चालाई कसरी सम्हाल्ने भनेर.
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी गरिरहेका छौं. ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुङ्गानासँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं.
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690.
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ. प्राविधिक शिक्षा आजको आवश्यकता.
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
2: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज, चाङ्गु नारायण चार, भक्तपुर।
2: फोन 01-5121-0000 97418-2096।
3: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बद्लिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुंगानासँग कुराकानी गरिरहेका छौं। फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: हजुर, धन्यवाद सम्झनाजी।
1: सामाजिक सञ्जाललाई चाहिँ जहिले पनि हामीले नकारात्मक रूपमा चाहिँ लिइरहन्छौ, सामाजिक सञ्जालको सकारात्मक रूपमा चाहिँ किशोरावस्थामा कसरी प्रयोग गर्न सकिन्छ?
2: अहिले त भनौँ न जल्दो बल्दो विषय नै सामाजिक सञ्जाल भइरहेको छ। त्यो सकारात्मक पनि छ, यसबाट बच्चाहरूले पढ्न सिकिरहेका छन्। कतिपय अवस्थामा घर परिवार बुवामा पढ्न नसक्ने अवस्थामा उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्सको हेल्पबाट उनीहरूले कति कुराहरू सल्भ पनि गरिरहेका छन् होइन। यो के हो भने प्रयोग कसरी गर्ने? सामाजिक सञ्जालले आफूलाई रुल गर्ने होइन कि आफूले चाहिँ सामाजिक सञ्जाल र मोबाइललाई रुल गर्न चाहिँ बच्चाहरूले सिक्नु पर्यो। त्यो बच्चाहरूले चाहिँ हामी अभिभावकले नै सिकाउनुपर्छ। हामी अभिभावकको तपाईँले याद गर्नुभयो होला, तपाईँ हामी आफैलाई निहालेर हेरौँ न। हामी आफ्नो कामको प्रेसरबाट गएपछि हामीले यहाँ अफिसमा हामीले सामाजिक सञ्जाल धेरै चलाइरहेका हुँदैनौँ, अनि घरमा गएपछि के भयो एकचोटि अपडेट हुनको लागि हामी चलाउन थाल्छौँ। तर अहिले तर त्यो चलाउन थालेपछि हामीले घण्टौं त्यसमा स्क्रल गरेर बसेर 3 घण्टासम्म बिताएको हामीलाई थाहा हुँदैन, अनि त्यसपछि हामीमा पनि त्यो अनि त्यसपछि हामी के पनि कामहरू भ्याउँदैनौँ, अनि नभ्याएपछि हामीमा पनि त्यो चिडचिडापन, त्यो काम भ्याउन नसकेको एउटा हितबोध, गिल्ट, त्यसले गर्दा हाम्रो पनि व्यवहारमा कति फरक परेर हुन्छ नि त होइन। बच्चाहरूमा पनि त्यही हो, उनीहरूले पनि त्यो आइसकेपछि लामो समयसम्म चलाइदिन्छन्। उनीहरूले अब हामीलाई भन्यो भने होमवर्क गरिरहेको पढिरहेको भनेपछि हामी अभिभावकले यो पढिरहेछ त, असाइनमेन्ट गरिरहेछ त, यो गरिरहेछ भने तर साँच्चीकै असाइनमेन्टै गरिरहेछ त, हामी गएर हेरिदिन्छौँ त कहिलेकाहीँ। त्यो बच्चाले असाइनमेन्टको नाममा हामी आउँदा असाइनमेन्ट थिच्ने अनि गेम खेलिरहेछ कि अरू नै केही भिडियो हेरिरहेका छ कि भनेर हामीले अभिभावक पनि चलाएको हुन आवश्यकता छ। अहिलेको बदलिदो परिस्थितिमा अभिभावकहरू पनि व्यस्त हुनुहुन्छ, त्यो व्यस्ततालाई पनि गरेर एउटा डिसिप्लिनमा यदि कसैलाई डिसिप्लिनमा ल्याउनु छ भने पहिले चाहिँ हामी अभिभावकले नै रोल मोडल भएर एउटा डिसिप्लिनमा बस्न सिक्नुपर्छ। त्यो बच्चाहरूको अगाडि चाहिँ हामी जुन बेला पनि तपाईँ आफै मोबाइल चलाएर बस्नुहुन्छ अनि के हामीलाई भन्नुहुन्छ भनेर बच्चाहरूकोबाट सुनेको छ धेरै नै। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ यो व्यवस्थापनको तरिका म भन्दैछु, हामीले चाहिँ हामी पनि कामको प्रेसरबाट जाँदाखेरि बच्चाहरू स्कूलबाट आएका हुन्छन्, आधी घण्टा चाहिँ हामीले हाम्रो बच्चालाई फोनलाई चाहिँ सेफ जोनमा राखेर आधी घण्टा 45 मिनट एउटा डिसिप्लिन बनाउनु पर्यो, उसलाई राख्नु पर्यो, उसँग सोध्नु पर्यो तिमीलाई आजको दिन कस्तो रह्यो, आज तिमीलाई कस्तो भएको छ, म छु है, तिमीलाई केही अप्ठ्यारो पर्यो भने हामी आमा बुवा दिदी भाइ को छ हामी सपोर्टमा छौँ, ल भन तिम्रो आज के भयो, मेरो त यस्तो यस्तो भयो, हामीबाट सुरुवात गर्ने। हामीलाई पनि अफिसमा तनावहरू हुन्छ, मलाई यस्तो भयो, मैले यसरी गरेँ, अनि आफूलाई केही बच्चामा डाउट लागिरहेछ भनेदेखि कहिलेकाहीँ हामीले रोल प्ले गर्दा पनि केही बिग्रिँदैन कि, हामीले रोल प्ले गरिदिएर मेरो साथीको छोरीलाई त छोरालाई त यस्तो यस्तो भएको रहेछ हेर न, अनि उसको बुवाहरूले त यसो गर्दाखेरि त यो त समस्या अब साइबरकै केस छ भने पनि यस्तो भएछ नि उसलाई त, हेर त तिमीलाई त त्यस्तो भएको छैन नि है, भयो भने बेलामै भन है हामी छौँ नि भनेर त्यो बच्चालाई अनि हामीले टाइम दिने, मेन कुरा यति बेला चाहिँ उसलाई टाइम दिने अनि उसलाई बाहिर लिएर घुमाउन लिएर जाने, हामीसँग उसले टाइम स्पेन्ड गरोस् बढी, एक्लोपन उसलाई फिल, मेन कुरा चाहिँ अहिलेको बच्चाहरूमा एक्लोपनले गर्दा बढी ग्याजेटमा छन् नि त। तपाईँ हाम्रो बेलामा चाहिँ कस्तो थियो भने हामी जोइन्ट फ्यामिलीमा बस्थ्यौँ, हामी घरबाट दाजुभाइ दिदीबहिनी एउटै फ्यामिलीमा हुन्थ्यौँ, खेल्थ्यौँ। अहिलेको बच्चाहरूमा त्यो छैन, टोटली उनीहरू ग्याजेटमा डिपेन्ड छन्।
1: परिवार त छ तर एउटै कोठामा एउटै परिवार भए पनि
2: दूरी छ
1: होइन, त्यो दूरीलाई चाहिँ मेटाउन परिवारले नै पहिला
2: पहल गर्नु पर्यो। अनि बच्चाहरूलाई चाहिँ यो हप्तामा एक दिन भए पनि यो ब्रिदिङ एक्सर्साइजहरू जुन उनीहरूलाई कामदाम मेडिटेसन आफै परिवार बसेर यस्तो गर्ने भने त्यो बच्चाहरूलाई पहिलेदेखि नै, किनभने हाम्रो ब्रिदिङले चाहिँ ब्रिदिङ र मेडिटेसन बच्चाहरूले गर्न सक्दैन, त्यही पनि हामीले त्यसलाई अभ्यास गरेर आफू नै बसेर 5 मिनटबाट 1 मिनटबाट ल है आज हामी लामो लामो सास फेर्ने भनेर बसेर त्यो गर्ने, अनि उनीहरूको सानो सानो हेबिटमा चाहिँ प्रशंसा गरिदिने, हामीले उसले गल्ती गरेका हुन्छन् गल्तीलाई औलाउनु भन्दा पहिले तिमीले त यो पनि राम्रो गरेछौ नि है, तिमी त यसमा कति राम्रो आहा तिमीले कति राम्रो गर्यो भनेर उसलाई सानो कुरामा पनि प्रेज गरिदिने, तिमीले यो गर्न सक्दैनौ नभन्ने के, कहिलेकाहीँ आफूलाई आउँछ त्यो गर्नलाई, उसँग हेल्प लिएर हामी सानो हुँदैनौँ नि त, उसँग हेल्प लिएर देख्दा ओहो म त मलाई आमा बुवाले हेल्प माग्यो त ओहो भनेर अनि त्यो बच्चाहरू क्युरियस हुन थाल्छ कि अनि अनि अनि उसको त्यो अब गलत अब रिसाउने ओर्ने बानी छ भने कहाँबाट यो रिस भनेको आफूमा मानसिक रोग होइन नि त त्यो रिस उसलाई कहाँबाट आइरहेछ त के कारणले उसलाई गाह्रो भएको छ बुवा आमाले बुझिदिएर स्कुलले बुझिदिएर यस्ता कुराहरू गर्यो भनेदेखि व्यवस्थापन आफै हुन्छ अनि उनीहरूलाई हुन्छ नि हबिजमा उसलाई के चाहिँ इन्ट्रेस्ट लाग्छ उसलाई गिटार बजाउने इन्ट्रेस्ट लाग्छ तर हामीले कति गिटार बजाएको तिमी नगर नभन्ने तिमी होमवर्क गर तिम्रो यो होमवर्क सिद्धाऊ तिम्रो आफ्नो काम सिद्धाऊ अनि मलाई पनि सिकाइदेऊ न दुई चारवटा तार तान्नलाई भनेर हामी नै अगाडि बस्नु पर्यो कि हामीले नै टाइम दिएको छैनौँ कि लुडो खेलाएछौँ हामीले अहिले बच्चासँग खेल्दैनौँ नि हाम्रो आमा बाबाले त हामीसँग लुडो खेलेर हुन्छ अनि अहिलेको बच्चाहरूमा चाहिँ कस्तो छ भने हाम्रो एउटै बच्चा हुन्छ दुइटै बच्चा हुन्छ अनि उसले बोल्नुभन्दा अगाडि नै हामीले टन्न उसलाई पुर्याइदिएको हुन्छौँ कि तपाईँ हाम्रो पालोमा त एउटा लुगा लगाउनलाई हामीले दसैँ कुर्नु पर्थ्यो हामीले कम्प्रोमाइज गर्न सिकेका हुन्थ्यौँ नि त अहिलेको बच्चाले त बोल्नुभन्दा अगाडि ग्याजेटदेखि लिएर सबै कुरा अप टु डेट हुन्छ टाइम हुँदैन बाउआमालाई सामान लिन रेडी हुन्छ अनि उसले त्यो सामानको युज गर्दा गर्दा उसले दुरुपयोग पनि गर्दा हुन्छ नि त अनि भोलि गएर कुनै मान्छेको सधैँ त एउटै आर्थिक अवस्था हुँदैन अनि कुनै बेला चाहिँ बुवाआमाले त्यो पुरा गर्न सकेन उसको साथीको अगाडि उसलाई लाज भयो भने अनि यस्ता बच्चाहरूलाई त यति छिटो मान्छे रोग लाग्छ त्यस कारणले चाहिँ हामीले बच्चाहरूलाई चाहिँ अलिकति लो लेभलमा राखेर पनि हामीले चाहिँ तिम्रो
3: आफै सङ्घर्ष गरेर आफै केही गर्नुपर्छ
2: सिकाउनु पर्छ एकचोटिमा भन्नुभन्दा पहिले दिने चलन छ अहिले यस्तो व्यवस्थापन गर्न घरबाटै सुरु गर्नु
3: हजुर अलिकति अब यहाँले भनिहाल्नुभयो कि उनीहरूलाई सानो सानो कुरामा चाहिँ तनाव पनि हुन थाले हुन्छ चिन्ता पनि बढ़िरहेको हुन्छ र त्यसको व्यवस्थापन पनि गर्न नसकिरहेको अवस्था पनि हुन सक्छ होइन विशेष गरेर किशोरा अवस्थामा हुने तनाव चिन्ताको व्यवस्थापन गर्न चाहिँ के उपायहरू हुन सक्छन् जुन चाहिँ अभिभावक र शिक्षक दुवैबाट चाहिँ सहयोग चाहिँ पुर्याउनु पर्यो उसलाई
2: अब यस्तो बच्चाहरूले तनाव पहिले सुरुमा त यो तनावबाट स्टार्ट हुन्छ तनाव चाहिँ कस्तो हुन्छ नि तपाईँको राम्रो तनाव पनि हुन्छ नि भोलि एक्जाम छ या भोलि उसलाई स्कूलमा चाहिँ एउटा पुरा केही फंक्शनमा चाहिँ एउटा प्रेजेन्टेशन गर्नु छ त्यसको लागि उसले चिन्ता लिएर उसले एक दिन दुई दिन चिन्ता लिएर त्यसको तयारी गरेर त्यो गर्छ भने त्यो राम्रो तनावमा गयो तर त्यही कुराले उसलाई चाहिँ जतिखेर पनि पिरोल्न थाल्यो भनेदेखि त त्यो खराब तनाव भयो त्यसले भोलि गएर मानसिक रोग लिएर आउँछ होइन र यस्तो बच्चाहरूमा चाहिँ हाम्रो किशोर किशोरीमा चाहिँ विभिन्न किसिमको साथी रिलेसनसिप अहिलेको बच्चाहरूमा चाहिँ मैले चाहिँ रिलेसनसिप प्रब्लम पनि धेरै देखेको छु त्यो रिलेसनसिपमा चाहिँ उनीहरूले आफूले भनेको जस्तो केटा वा केटीसँग सम्बन्धमा बस्न पाएन भने एकदमै हीनताबोध हुने हात काट्ने खुट्टा हातमा देखिन्छ भने खुट्टा काटेर त्यो स्ट्रेस रिलिज गर्ने नराम्रो नेगेटिभ कोपिङ भन्छ कि यसलाई नेगेटिभ कोपिङ गरिरह हुन्छन् बच्चाले अब यस्ता नेगेटिभ कोपिङहरूलाई चाहिँ हामीले टिचरहरूले बुझेर हेर यसले अब टिचर अभिभावकले देख्यो भने तिम्रो यहाँ कसरी चोट लाग्यो भनेर बुझ्ने अनि उसले चाहिँ आजकल त 11 वर्षको उमेरदेखि बच्चाहरूलाई चाहिँ एकअर्काप्रति आकर्षण बढिसकेका हुन्छ टिनेज उनीहरूलाई त 11 अहिले अब डब्ल्युएचओको अनुसार त 10 वर्षदेखि नै हाम्रो किशोर किशोरी भन्छ नि त होइन अनि त्यति बेलादेखि उनीहरूको हार्मोनल अहिलेको बच्चाहरूमा चेन्जेस भइसकेका हुन्छ अनि उनीहरूलाई चाहिँ तिम्रो यस्तो अब हामीले सहज वातावरण बनाइदिएर उनीहरूलाई साथीभाइले उसले मनमा भएका केही कुराले उसले तनाव भयो भने त्यो पोख्ने ठाउँ चाहिँ हुनु पर्यो कि मान्छेलाई चाहिँ पोख्ने ठाउँ भएन भने यस्तो समस्या आउने पोख्नलाई चाहिँ सहजै उसले टिचरलाई सहज गर्न सक्ने हो कि आफ्नो साथीकोमा चाहिँ उसले त्यो पोख्न सक्नु पर्ने हो कि पोख्यो भनेदेखि यो धेरै मिनिमाइज हुन्छ उसलाई पोख्ने वातावरण चाहिँ हामीले बनाउनु पर्छ
3: अब विशेष गरेर चाहिँ मानसिक समस्याहरू त अथवा तनाव चिन्ता भनेको हाम्रो जीवनमा कुनै पनि बेला आइ नै रहन्छ आउने जाने क्रम चलिरहन्छ तर त्यसको व्यवस्थापन नै महत्वपूर्ण रह्यो होइन त्यसको लागि चाहिँ विद्यालय र परिवारबाट चाहिँ कस्ता खालका भूमिकाहरू निर्वाह गर्नुपर्छ
2: परिवारबाट चाहिँ आफ्नो बालबालिकालाई के भइरहेको छ सहयोगीको रूपमा हेर्नु पर्यो उसलाई पहिले औलाउनु भन्दा पहिले उसलाई जज गर्नुभन्दा अगाडि चाहिँ यसलाई यो यसको उसको क्यारेक्टर त बुवामालाई र अभिभावकलाई र शिक्षकलाई जति त कसलाई थाहा हुन्छ र होइन त्यो हेरेर उचित परिवारले घरमा चाहिँ न्यानोपन दिनु पर्यो माया दिनु पर्यो सौहार्दपूर्ण वातावरण सृजना गरिदिनु पर्यो परिवारमै एक आपसमा झगडा छ टक्कर छ रक्सी खानेछ चुरोट खानेछ अनि अहिले त बाउआमाको डिभोर्सले पनि बच्चाहरूलाई यस्तो भइरहेको छ नि त मानसिक रोग छन् आमा एकातिर बुवा एकातिर त्यो बच्चा बीचमा पेन्डुलम भइरहेछ कि अहिलेको समाजमा अहिलेको हाम्रो समाजमा चाहिँ यो पनि एउटा एकदम ठूलो समस्या भइरहेको छ त्यसमा चाहिँ कस्तो हुन्छ भने यो हाम्रो सहरी भेगमा मात्र नभएर ग्रामीण भेगमा पनि बुवाले अर्कै बिहा गरिदिने आमाले अर्कै बिहा गर्ने अनि आफ्नो बुवाका जाँदा अर्को आमाले लखट्ने अनि अर्को जाँदा अर्को बुवाले लखट्ने त्यो चाहिँ मैले कम्युनिटीमा जाँदाखेरि हाम्रो विद्यार्थी हाम्रो त एकदमै भल्नरेबल विद्यार्थीलाई हामीले छनौट गरेर पढाइरहेका छौँ होइन हाम्रो ग्रामीण स्वास्थ्य शिक्षा सेवा गुठीले अनि त्यस्तोमा चाहिँ हामीले 70-80% चाहिँ त्यस्तै फ्यामिली कन्फ्लिक्ट हुने त्यो अब सेपरेसनहरू भएको बच्चाहरू धेरै छन् अनि तिनीहरूकोमा चाहिँ एउटा बच्चाले त सुसाइडै गर्न लगाइसकेका थियो हाम्रो प्रोग्राममा होइन सुसाइडै गर्न लगाइसकेको थियो अनि पछि के भन्दाखेरि बुवाले अर्को बिहा गर्नु आमाले अर्को बिहा गर्यो उसलाई पढ्नलाई चाहिँ कोसँग पैसा माग्ने अब प्लस टूसम्म हामीले पढाउँछौँ ब्याचलर त हामी पढाउँदैनौँ अनि त्यसले गर्दाखेरि अनि मैले एकजना धनगढीकै मेरो साथी काउन्सिलर हुनुहुन्थ्यो उहाँको संरक्षणमा चाहिँ उसलाई काउन्सिलिङ पठाइरहेको थिएँ अनि उहाँले मलाई फोन गरेर उसले त सुसाइड गर्न लगाए म्याम भन्दाखेरि अनि मैले उसलाई यहाँ काठमाडौँबाट काउन्सिलिङ गरेर बुझ्दाखेरि त ब्याचलर पढ्न एकदम राम्रो बच्चा ब्याचलर पढ्न पैसा छैन बुवासँग माग्ने कि आमासँग माग्ने हो त्यस्ता त्यस्ता समस्या हुने हुनाले अभिभावकले चाहिँ आफै घरबाट त्यस्ता सौहार्दपूर्ण वातावरण बनाउने आफ्नो घरमा कलहरू आफूभित्रै सीमित राख्ने बच्चाहरूलाई नदेखाउने स्कूलमा कम्पेरिजन नगरिदिने स्कूलले वातावरण गरेर बच्चालाई चाहिँ उसको क्षमता भन्दा माथि गएर चाहिँ केही काम गर्न पनि दबाव नगरिदिने
3: विशेष गरेर अघि पनि यहाँले भन्नुभयो कि परिवार छ तर परिवार भए तापनि उसलाई चाहिएको बेला त्यो परिवारबाट सहयोगहरू नपाइरहेको हुन सक्छ होइन खुल्ला संवाद चाहिँ कसरी सुरु गर्न सकिन्छ
2: बच्चाहरूसँग खुला संवाद चाहिँ अब हामी नै अभिभावकले चाहिँ अवेर भएर मैले अघि पनि भने नि आइसकेपछि चाहिँ हामी कामबाट आउँछौँ या घरमै बस्छौँ बच्चा आइसकेपछि चाहिँ आधी घण्टादेखि 45 मिनट चाहिँ विभिन्न अहिले त त्यो फिजिकल गेमहरू पनि त हामीले किनेर राख्न सक्छौँ चेस खेल्न सक्यो अनि अरू कुराहरू ल केही प्रोग्रामै हेऱ्यौँ भने ल आज टिभीमा यो प्रोग्राम छ हामी सँगै बसेर हेरौँ मेन कुरा चाहिँ अहिले यो समस्या अहिले नेपालमा यो बढेकै नै त्यही हो कि एउटै परिवारमा बसे पनि सबै त्यो मोबाइलभित्र छिरेछ कि एकअर्कासँग हामी बोल्या हुँदैनौँ यो हामीले त सुरु गरिसकेका छौँ विभिन्न जिल्लामा चाहिँ परिवार यसरी बस्नुपर्छ यो गर्नुपर्छ भनेर चाहिँ हामीले सुरु गरेका पनि छौँ कम्युनिटी लेभलमा अवेरनेस किनभने सहरी भएको मान्छेले त पढेर पनि नेट हेरेर पनि आइएआईमा हेरेर पनि सबै सिम्टमदेखि लिएर डक्टरलाई भन्दा बढी थाहा हुने भइसकेको छ होइन कोही कोही मेरो पेसेन्टहरू आउँदाखेरि त मलाई यो सिम्टम भएको छ मलाई यस्तो छ ल अब म कसरी व्यवस्थापन गर्ने भनेर आउनुहुन्छ त्यो पुरै हेरेर आइसकेको हुन्छ होइन ग्रामीण भेगमा चाहिँ त्यो हुँदैन नि त हामी चाहिँ ग्रामीण भेगमा चाहिँ के भन्दछ भने शारीरिक परिश्रम गराएर त्यहाँ त फेरि त्यो अरू कुरा हुँदैन त्यो इन्टरटेनमेन्टहरू चेस लुडो भयो जे आफ्नोमा क्षमता छ केही काम छ भने त्यो बच्चाहरूसँग सहयोग लिने कि मलाई आज यो कारमा गाह्रो भयो हामीले मेन कुरा यो बच्चाहरूलाई चाहिँ मलाई यो कुरामा गाह्रो भयो तिमीले हेल्प गर्न सक्छौ भनेर उनीहरूलाई एउटा अलिकति प्रायोरिटीमा राखिदिने बित्तिकै त्यो बच्चा त यसै माथि आउँछ कि उसँग बसेर लुडोै खेलिदिने हो कि चेसै खेलिदिने हो कि अथवा टिभी सो अहिले फुटबल आइरहेछ नि त सँगै बसेर हेरिदिने हो कि यहाँ तेरो यो भन्दा उसको केही मनपर्ने सिङ्गरको गीत आइरहेछ भने ल नि त हामी पनि हेरौँ तेरो सिङ्गरको तेरो सो भनेर बसिदिने हो कि अनि तिमीलाई गाह्रो भएको छ यस्तो उमेरमा यस्तो हुन्छ हाम्रो बेलामा यस्तो थियो भनेर पुराना कुराहरू पनि घटनाक्रमहरू राखेर उसलाई त्यो मोटिभेसन हुने किसिमले चाहिँ संवाद सुरु गर्यो भनेदेखि उसले आज नखोल्ला दुई दिन तिन दिन दुई हप्ता दस महिनापछि त उसले आफ्नो कुराहरू खोल्न थाल्छ कि अनि त्यो खोलेपछि चाहिँ यस्तो समस्याहरूबाट टाढा हुन्छ बच्चाहरू
3: उसले आफूले व्यवस्थापन गर्न पनि सिकिरहन्छ त्यो आइडिया चाहिँ मिलिरहन्छ अब विशेष गरेर हामीले यो मानसिक स्वास्थ्य समस्यामा चाहिँ खानपान पनि महत्वपूर्ण भूमिका खेलिरहन्छ होइन कस्तो खालको खानपान खाने र जुन खानपानले चाहिँ मानसिक स्वास्थ्य बढाइरहेछ त
2: अहिले त जङ्क फुड एकदम मान्छेहरूलाई अहिले हामीलाई चाहिँ एकदमै सजिलो जङ्क छ नि त इन्स्ट्यान्ट फुडमा जान्छौँ नि त हामी इभन बच्चाहरूलाई के भन्नु बच्चाहरूको त त्यो उमेरै त्यस्तो हुन्छ हामीहरू एउटा उमेर परिपक्व मान्छे त बाहिर जाँदाखेरि कहिलेकाहीँ बिहान भनेदेखि चाउचाउ बिस्कुटमा डिपेन्ड हुन्छौँ पिय पदार्थहरू पनि बढी कार्बोनेटेड ड्रिङ्कहरू हामी गरिरहेका हुन्छौँ होइन यसले चाहिँ हाम्रो स्वास्थ्यमा चाहिँ एकदमै नकारात्मक असर गर्छ तपाईँहरूले याद गर्नुभयो होला नि हामीले बिहान चाहिँ एकैचोटि पकौडा समोसा खाँदाखेरिको हाम्रो दिनभरिको दिन चर्याएर आफ्नो हाम्रो दैनिकमा हामी खान्छौँ नि जे बिहान चिया खाएर भातै खान्छौँ नि हामी नेपालीहरू त नर्मल्ली होइन हामीले त्यो खाना जुन सबै हाम्रो नेपाली खाना भनेर त एकदम हरेक किसिमको पौष्टिक खानेकुरा छ त्यसमा मिनरल भिटामिन सबै पुगेको प्रोटिनदेखि सबै त्यो खाना खाँदाखेरि हामीले डिफ्रेन्स आएको हुन्छ अब अहिले हाम्रो बच्चाहरूमा के छ भनेदेखि इन्स्ट्यान्ट कुरामा चाहिँ हामी नै पैसा दिएर बच्चालाई चाहिँ फ्यान्सी रूपमा टिफिनमा पठाउँदा पनि अब पहिले त चिउरा भुटेको चना भुटेको हालेर पठाउँथ्यो अहिले त कहाँ हुनु अहिले त बेकरीबाट केक पठाउने हो कि पिज्जा पठाउने हो कि मोमो पठाउने हो कि जति खानेकुरा फ्यान्सी भयो त्यति चाहिँ स्टेटस हाई भयो भने हाम्रै अभिभावकै त्यस्तो धारणा छ नि त तेलले गर्दाखेरि चाहिँ 80% चाहिँ हाम्रो शरीरमा जुन त्यो खुसी हुने रसायन हुन्छ सेराटोनिन भन्छ होइन त्यसलाई ह्याप्पी हर्मोन 80% चाहिँ हाम्रो गटबाट आउँछ त्यसलाई चाहिँ हामीले हेल्दी खानेकुरा दियौँ भनेदेखि चाहिँ हामी स्वस्थ हुन्छौँ हेल्दी खानेकुरा दिएनौँ र यस्तो जङ्क फुडहरूले चाहिँ हामीले गर्यौँ भनेदेखि चाहिँ त्यसकारण अभिभावकै ठुलो रोल हुन्छ आफ्नो बच्चालाई अब चाउचाउ दिने बच्चाले त जन्मिँदै म चाउचाउ बिस्कुट खान्छु भनेर त जन्म्या हुँदैन नि त त्यो बानी कसले लायो
3: यो कमसे कम कति निन्द्रा कति व्यायाम अनि कति चाहिँ शारीरिक गतिविधिहरू चाहिँ जरुरी छ तनाव लगायतका मानसिक समस्याबाट बच्नको लागि विशेष गरेर बाल बालिकाकै केसमा भनौँ किशोर अवस्थामै भनौँ
2: हो अहिले हाम्रो मानसिक समस्या भनेकै भनिहाले नि खेल खेल्न पनि बाहिर गइँदैन ग्याजेटमै हुन्छ हामी अनि व्यायाम पनि त्यो बसेरै हुन्छ अनि त्यसले गर्दाखेरि पनि हामीलाई चाहिँ यस्ता समस्याहरू हुन्छ र हाम्रो मानसिक रूपमा स्वस्थ हुनको लागि चाहिँ खानपान शारीरिक व्यायाम अनि निन्द्राले चाहिँ एकदमै ठूलो भूमिका गर्छ जस्तो हाम्रो व्यवहारले पनि हो हाम्रो यो ह्याप्पी हर्मोनहरू हुन्छन् कि त्यो त्यस्तै कुराहरूबाट चाहिँ हामीले ब्रेनमा त्यो केमिकल बढाउन सक्छौँ होइन हामीलाई आनन्दको अनुभूति हुने हर्मोनै हाम्रो व्यायामबाट अनि खाँदाखेरि हाम्रो सेराटोनिन मैले अघि पनि भने 80% त्यो केमिकल चाहिँ हाम्रो पेटबाट आउने हुनाले राम्रो खायौँ भने हाम्रो त्यो आनन्द हुने हर्मोन पनि निस्किन्छ यो सबै तिनवटा गरेर एक्सर्साइज निन्द्राले चाहिँ हाम्रो ब्रेनले रेस्ट पाउँछ चारवटै कुराको तालमेल हामीले राम्रोसँग मिलायौँ भनेदेखि चाहिँ एउटा किशोर किशोरी र वयस्कलाई चाहिँ मिनिमम 6-8 घण्टाको निन्द्रा चाहिन्छ व्यायाम चाहिँ आधी घण्टादेखि 1 घण्टा पनि गर्न सकिन्छ किनभने बच्चाहरूले त गेम बाहिर खेल्दैनन् तर अहिले त फुटबल खेल्नु पर्यो भने फुटसलहरू छन् नि त अहिले पनि होइन त्यस्तोहरू गर्न सकियो त्यसबाट पनि उनीहरूको ह्याप्पी हुन्छ अनि म्युजिक सुनेर पनि हामी ह्याप्पी म्युजिक सुनेर आफूलाई गर्न मन लागेको कुराबाट चाहिँ हाम्रो पनि हामीले हाम्रो ह्याप्पी हर्मोनहरू निकाल्न सक्छौँ यो व्यायाम र खानपानले चाहिँ हाम्रो खुसी हुने रसायन चाहिँ सबै निकाल्ने हुनाले चाहिँ यो चाहिँ तालमेल व्यायाम निन्द्रा खानपान फिजिकल एक्सर्साइज सबैको तालमेल चाहिँ मेन्टल हेल्थको चाहिँ एकदमै औषधि मान्नुपर्छ
3: केही त्यस्तो मनोसामाजिक समस्या देखियो मानसिक समस्याहरू देखियो के भने चाहिँ हामीले के को आधारमा चाहिँ कस्ता खालका लक्षणका आधारमा चाहिँ त्यो समस्या छ बाल बालिकामा भनेर पहिचान गर्ने त
2: यो कुरामा चाहिँ हो यसैमा चाहिँ हामी चुकिरहेका हुन्छौँ र यो सुसाइड जस्ता घटनाहरू भइरहेको हुन्छ नि त होइन आफ्नो बच्चाले गरिरहेको कुरामा चाहिँ अलिकति पनि आमी बुवा आमाले चनाएको विद्यालयले चनाएको हुनु पर्यो गरिरहेकोमा भन्दा पनि थोरै फरक आयो भने पहिले आफूले बुझ्न कोसिस गर्ने साथीभाइहरूसँग पनि बुझ्न कोसिस गर्ने यो उसले केही स्कूलमा अथवा कलेजमा केही व्यवहार फरक छ उसले भनेर हामीले पहिले त्यो इन्डाइरेक्ट रूपमा पत्ता लगाउने यदि देखियो भने आफ्नो बच्चासँग आफू बसेर यदि यो भर्खर शुरू भएको छ भने काउन्सिलरहरू हामी जस्ता काउन्सिलरहरूले पनि हामी यो प्रकृति त 3 खालको हुन्छ नि माइल्ड मोडरेट र सिभियर हुन्छ नि त होइन यो मानसिक स्वास्थ्य पनि माइल्ड र मोडरेट हामी थेरापिस्ट र काउन्सिलरहरूले पनि गर्न सक्छौँ र हामीले गर्न नसक्ने केसमा चाहिँ हामीले साइकियाट्रिस्ट कहाँ रिफर गर्नुपर्ने हुन्छ त्योभन्दा अगाडि चाहिँ सुरुवात हुने बित्तिकै काउन्सिलर कहाँ जाने कि यो हाम्रो समाजमा चाहिँ लान्छना छ नि त काउन्सिलर कहाँ गयो भने भोलि एकदम यसलाई मानसिक रोग लाग्यो भनेर भन्छन् यहाँ हुन्छ भनेर त्यो स्टिग्मालाई नै हटाउनु पर्यो पहिले काउन्सिलर कहाँ आउन लजाउनु भएन यदि काउन्सिलरबाट नहुनेछ भने उहाँहरूले आइडेन्टिफाई गरेर तपाईँ साइकियाट्रिस्ट कहाँ जानुभयो भने औषधि खान पनि हिचकिचाउन भएन र अहिले त हाम्रो ग्रामीण भेगको हिसाबमा जिल्ला अस्पतालमा हरेक पालिकामा काउन्सिलरको व्यवस्था छ फ्रीमा छ त्यो जिल्ला अस्पतालहरूमा राखेको त्यो पालिकामा राखेको काउन्सिलरहरू सरकारी उसमै हुनुभएको हुनाले उहाँले फ्रीमा गर्नुहुन्छ त्यसबाहेक यदि आफ्नो आइडेन्टिटीहरू चाहिँ केही गरी देखाउनु मन लाग्दैन भने अहिले त विभिन्न नेपाल सरकारको पनि 1166 भन्ने टोल फ्री नम्बर छ पाटन हस्पिटलले पनि टोल फ्री नम्बर र विभिन्न अर्गनाइजेसनहरूको पनि टोल फ्री नम्बरहरू छन् त्यसबाट पनि हामीले आफू अगाडि नगएर पनि गर्न सक्यो बच्चाहरूलाई गराउन सक्यो होइन त्यसरी गर्दा भएको सुविधा चाहिँ हामी पहुँचमा गएर गर्नुपर्छ
3: अब विशेष गरेर यो सँगसँगै चाहिँ धेरै समय बिताउने भनेको विद्यालयमा हो होइन एकदम छोटकरीमा भनिदिनु होला समय धेरै अभाव छ होइन विद्यालयले चाहिँ गर्नुपर्ने भूमिका उसको छोटकरीमा चाहिँ के गर्नुपर्छ त उसले
2: विद्यालयले आफ्नो बच्चालाई आइडेन्टिफाई भइसकेपछि उसलाई चाहिँ ग्रुपमा क्वेसन नगर्ने उसलाई छुट्टै उसको व्यवहारमा यदि परिवर्तन देखिएको छ भनेदेखि छुट्टै उसलाई राखेर उसको बुझ्न कोसिस गर्ने के थाहा बच्चालाई पढ भन्नुहुन्छ अहिले त यो इन्टेलेक्चुअल उसमा पनि त पढ्नै नसक्ने हुन्छ, त्यो कसैले हिसाबै डाँठै गर्न नसक्ने होइन, डिसलेक्सिया भन्छ, ग्रामरै पढ्न नसक्ने, डिसक्याल्कुलिया भन्छ, हिसाबै गर्न नसक्ने, त्यस्तो छ भनेदेखि उसको त्यो पत्ता लगाउनु पर्यो कि टिचरहरूले, किमा चाहिँ ऊ कमजोर छ, किन यस्तो भइरहेछ, त्यो आफूले पत्ता लगाएर त्यो बच्चासँग छुट्टै कुरा गरेर त्यतिले पनि पुगेन, अभिभावकसँग सहकार्य गरेर यतिले पनि पुगेन, स्कुलमा त काउन्सिलर हुन्छ नि त, उसलाई पनि राखेर सहकार्य गरेर यो बच्चाको चाहिँ यस्तो यस्तो समस्या रहेछ, अब हामी कसरी पढ्ने भनेर समयमै गर्यो भने यो एकदमै छिटो आइडेन्टिफाई पनि हुन्छ, प्रिभेन्सन पनि हुन्छ।
3: हजुर, अब पालिकाहरूको चाहिँ भूमिका के हुन सक्छ यसमा, विशेष गरेर अब किशोर किशोरीको अवस्था, बाल बालिकाको अवस्था, अब स्कूल र विद्यालयमा मात्र, विद्यालय र घरमा मात्र सीमित भइरहेको हुन्छ होइन, उनीहरूमा भएको समस्या समाधान गर्न पालिकाले चाहिँ कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ?
2: पालिकाले निर्वाह गर्नेमा उहाँहरूले काउन्सिलर राख्नु भएको छ, उहाँहरूले काउन्सिलर राखेको ठाउँमा चाहिँ अब पालिकाले त आफ्नो समुदायमा जान त यो कुरालाई चाहिँ अवेरनेसमा लानु पर्यो, पालिकाबाट नै यो कुरा भनेको चाहिँ छिटै हामीले प्रिभेन्ट गर्न सक्छौँ, यो कुराको जस्तो अरू रोग लागेको देखिने घाउ जस्तै नै, यो नदेखिने हो, फरक त्यति मात्रै हो, देखिने घाउमा चाहिँ हामीले औषधि उपचार, मलमपट्टि औषधि खाएर ठिक पार्न सक्छौँ भनेदेखि यो मानसिक स्वास्थ्यलाई मात्रै किन यत्रो हावा फिजाउने, यो पनि उचित व्यवस्थापन, उचित टाइममा राइट व्यवस्थापन भयो भनेदेखि चाहिँ यसमा चाहिँ कति मान्छेले नर्मल बाँचेका पनि छन्, धेरै अगाडि बढेका पनि छन्, यो गर्न सकिन्छ, यो के पनि होइन मानसिक स्वास्थ्य भनेको, अवेरनेस चाहिँ हाम्रो नेपालमा चाहिँ 10% पनि छैन, यो चाहिँ एकदम जरुरी छ, यो मिडियाहरूबाट गर्ने, पालिकाबाट गर्ने एकदमै जरुरी।
3: अब विशेष गरेर किशोरा अवस्थाकाहरूलाई चाहिँ यहाँले सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ बाल बालिका किशोर किशोरीलाई चाहिँ?
2: किशोरको शरीर र बालबालिकामा चाहिँ उनीहरूको यो उमेरै त्यस्तो भइरहेको हुन्छ, उनीहरूलाई पढाइको प्रेसर हुन्छ, उनीहरूलाई साथीभाइको प्रेसर हुन्छ, उनीहरूलाई रिलेसनसिपको, परिवारको प्रेसर, अनि कम्पेरिजनको प्रेसर, लोनलिनेसको प्रेसर, फ्यामिली आइसोलेसन हुँदाखेरिको त्यो तनाव, कति तनाव हुन्छ, यस्तो कुरामा चाहिँ यदि उसलाई एउटै कुराले लामो दुई हप्ताभन्दा माथि त्यही कुराले समस्या भएको छ, सुत्नलाई, खानलाई, आफ्नो दैनिकीमा परिवर्तन आएको छ भने मेरो नजिकको मान्छे को हो त, मैले जसलाई सेयर गर्न सकौँ, छिटोभन्दा छिटो उसलाई सेयर गर्ने, सेयर गरेर यदि उसले उसँग कुरा गरेर हल्का भएर तपाईँको व्यवस्थापन हुन सक्ने अवस्थामा व्यवस्थापन भयो, नभएको ठाउँमा हामी जस्ता काउन्सिलरसँग परामर्श लिने र तपाईँहरूको हातमा ग्याजेट छ, राम्रो प्रयोग गर्नुहुन्छ, त्यसलाई प्रयोग गरेर टोल फ्री नम्बरहरू कहाँ कहाँ छन् त, के छन् त, त्यस्ता टोल फ्री नम्बरहरू पत्ता लगाएर तपाईँहरूले उहाँहरू तपाईँहरूको फेस, तपाईँले आफ्नो परिचय दिन पनि पर्दैन, तपाईँले के भन्छ मलाई यस्तो समस्या भएको छ, म कसरी अगाडि बढ्ने भनेर चाहिँ तपाईँले सोधेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ, र तपाईँको आफ्नो स्क्रिन टाइमलाई पनि तपाईँले घटाउने, अनि तपाईँलाई गाह्रो लागेका कुरा छ भने मलाई यो कुरा गाह्रो लागेको छ भनेर चाहिँ अगाडि आएर भन्न नहिचकिचाउने, किनभनेदेखि सबै मान्छे सबै कुरामा एक्सिलेन्ट हुँदैन, हामी नर्मल हो, त्यसकारणले हामी जस्तो छौँ

स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुंगाना किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी गर्यौं। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्ट संघको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार हामी अर्को विषयमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460004
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्चुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 9 बजेको छ
6: एक्सट्रिम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पानी पर्न थालेपछि गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना, पूर्व तयारी र सतर्कता अपनाउन सुझाव। 23 राष्ट्रिय धान दिवस, दही चूरा खाने दिन, झण्डै 10 लाख मेट्रिक टन धान अपुग। झापाको बाहुनडाँगीमा जंगली हात्तीको त्रास, उदयपुरको चौदण्डी गढीमा हात्तीले 6 वटा घर भत्कायो। अमेरिका र इरान बीच एकअर्कामाथिको आक्रमण रोक्ने सहमति, हर्मू जलमार्ग विवाद समाधानका लागि भोलि दोहामा वार्ता हुने। र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मनसून सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ। गए राति र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सिसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़

0: र हिमाली भेगका धेरै ठाउँमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म पानी पर्ने सम्भावना छ। त्यस्तै तराई भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। भोलि र पर्सी पनि केही ठाउँमा मुसलधारे वर्षासँगै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित आज 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कृषि विभागका महानिर्देशक तथा 23 औं राष्ट्रिय दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवर्धनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। विभागका अनुसार नेपालमा 41 लाख 31 हजार किसान घरधुरी मध्ये 27 लाख 65 हजार घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको झण्डै 13% तथा कुल गृहस्थ उत्पादनमा 50% योगदान रहेको उल्लेख छ। पछिल्ला 5 वर्षमा धानको उत्पादन प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागको भनाई छ। यद्यपि वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल झण्डै 10 लाख मेट्रिक टन धान अपुग रहेको छ। जलवायु परिवर्तनका कारण हुने सुक्खा, बाढ़ी तथा डुबान जस्ता प्राकृतिक विपदले धान उत्पादनमा चुनौती थपिरहेको भन्दै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान, विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। यस्तै हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता दी शक्ति संचय हुने विश्वास गरिन्छ। असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ। खेतीपाती बाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। यस्तै 2062 सालदेखि असार 15लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाको जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका धेरै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई समेत हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजदात रहेको जनाएको छ। झापा जिल्लाको मेचीनगर 4 बाहुनडाँगीमा भारतबाट आएका 40-50 वटा जंगली हात्ती गाउँ पसेपछि स्थानीय बासिन्दाको दैनिकी प्रभावित भएको छ। हात्ती बाटोमै भेटिने डरका कारण अभिभावकले आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाउन समेत सकेका छैनन्। किसानहरू धान रोप्ने काम छाडेर दिनभर हात्ती धपाउन बाध्य भएका छन्। स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर हात्तीलाई बस्तीबाट हटाउने प्रयास गरिरहेका छन्। मेचीनगर वडा नम्बर 4 का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार पालिका प्रहरी र युवाहरू नागरिकको सुरक्षाका लागि निरन्तर खटिएका छन्। यस्तै उदयपुरको चौदण्डीगढ़ी नगरपालिका 7 कुमाङ लामाचौर क्षेत्रमा पनि गैराती जंगली हात्ती प्रवेश गर्दा 6 वटा घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका काठ र कर्कट पाताले बनेका घर हात्तीले भत्काएका छन्। घर भत्काएका परिवारलाई चौदण्डीगढ़ी नगरपालिकाले अस्थायी सुरक्षित बसोबासको व्यवस्था गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz। अब थप खबरहरू। नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 जेठको कार्य सम्पादन मूल्यांकन रिपोर्ट कार्ड अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रहरी कार्यालयहरूमध्ये पहिलो भएको छ। वैशाख महिनामा पहिलो स्थान हासिल गरेको लुम्बिनी प्रदेश कार्यालयले जेठमा समेत उत्कृष्ट कार्य सम्पादनलाई निरन्तरता दिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक डीआईजी भूपेन्द्र बहादुर खत्रीको नेतृत्वमा परिणाममुखी नागरिक मैत्री तथा प्रविधि मैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिएको, मातहतका प्रहरी कार्यालयहरूको नियमित अनुगमन, समीक्षा र समन्वयलाई प्रभावकारी बनाएको र अपराध नियन्त्रण, लागू औषध विरूद्धको अभियान, अवैध तस्करी नियन्त्रण, समुदाय प्रहरी साझेदारी र सेवा प्रभावमा सुधार गरिएकाले यो उपलब्धि हासिल भएको हो। मनसून शुरू भएसँगै अधिकांश पर्यटकीय गन्तव्य सुनसान बन्दै गए पनि बागलुङको ढोरपाटन पर्यटकले आकर्षण बढ़ाएको छ। हरियालीले ढाकिएका विशाल पाटन, रंगीचंगी भुइँफूल, कुहिरोले छोपिएको बुकी र रमणीय पदमार्गले मनसून पदयात्राप्रति आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ़ाएको छ। लामो समयदेखि शिकार पर्यटनका लागि परिचित ढोरपाटनलाई अब प्रकृति, पदयात्रा, जैविक विविधता, संस्कृति र स्थानीय समुदायमा आधारित दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवाज बन्दै गएको छ। बागमती प्रदेश कृषि तथा पशुपक्षी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा संचालित 3 दिने ड्रागन फ्रूट महोत्सवमा 10 मेट्रिक टन ड्रागन फ्रूट बिक्री तथा 25 लाख रूपियाँ बराबरको कारोबार भएको छ। महोत्सवमा हेटौँडा र आसपासका क्षेत्रका उपभोक्ताको सहभागितामा महानगरपालिका कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीले महोत्सवमा उल्लेख्य रूपमा आम नागरिकको सहभागिता रहेको बताउनुभयो। स्थानीय उत्पादनको प्रवर्धनको उद्देश्यका साथ आयोजित महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादनप्रतिको उपभोक्ता र बजारको प्राथमिकतामा सुधार आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ। अब विदेशको खबर। केही दिन यता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन्। रोइटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख छ। वार्ताको अवधिमा दुवै पक्षले सैन्य कार्यवाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवजावत गर्न दिने समझदारी बनेको छ। यद्यपि वाशिङटन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया भनिदिएका छैनन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षापूर्ण रूपमा इरानको जिम्मेवारी भएको बताउनु भएको छ। पछिल्ला केही दिन यता हर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरानबीच तनाव बढ़ेको थियो। अमेरिकाले इरानका केही तटीय क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि बहराइन र कुवेतमा अमेरिकी सैन्य लक्षित इलाकाहरूलाई माथि आक्रमण गरेको थियो। दोहामा हुने वार्ताले हर्मुजको सुरक्षा, अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजको आवागमन तथा अमेरिका इरान बीचको पछिल्लो तनावलाई कूटनीतिक रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ। अब खेल खबर। फिफा विश्वकप अन्तर्गत आज हुने राउण्ड अफ 32 मा ब्राजिल र जापानले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार आज राति पौने 11 बजे अमेरिकाको वेस्टर्न स्टेडियममा हुँदैछ। ब्राजिल बलियो टोली मानिए पनि पछिल्ला नतिजामा जापानले पनि राम्रो खेल खेल्दै आएको छ। ब्राजिल समसीको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। उसले मोरक्कोसँग एक एकको बराबरी खेलेपछि हैटी र स्कटल्याण्डलाई समान 3-0 पराजित गर्यो। जापानले पनि उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्डसँग 2-2 बराबरी, ट्युनिसियामाथि 4-0 शानदार जित र स्वीडेनसँग एक एकको बराबरी खेलेर नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो। ब्राजिलका स्टार खेलाड़ी नेमार पनि चोटबाट फर्किएका छन्। यता जापान भने आफ्ना मुख्य प्लेमेकर ताकु फुसा कुबो बिना नै मैदान उत्रने भएको छ। खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि आइवरी कोस्ट र नर्वेबीचको खेलको विजेतासँग जुलाई 5 खेल्नेछ। गैराती नकआउट चरणको खेलमा दक्षिण अफ्रिका क्यानाडासँग 1-0 पराजित भएको छ। विश्वकपमा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको क्यानाडा दक्षिण अफ्रिकासँग विजय भएसँगै राउण्ड अफ 16 पुगेको हो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पानी पर्न थालेपछि गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना, पूर्व तयारी र सतर्कता अप्नाउनु सुझाव। 23 राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन, झण्डै 10,00,000 मेट्रिक टन धान अपुग। झापाको बाहुनडाङ्गीमा जंगली हात्तीको त्रास, उदयपुरको चौदण्डीगढ़ीमा हात्तीले 6 घर भत्कायो। अमेरिका र इरानबीच एकअर्कामाथिको आक्रमण रोक्ने सहमति, हर्मू जलमार्ग विवाद समाधानका लागि भोलि कतारको दोहामा वार्ता हुने। र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
6: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943334955।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रण लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिड़ियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले यस अवधिसम्म कागले धेरै नै ठाउँमा बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरंग अर्थात ओपीडी सेवा आजदेखि फेरि संचालनमा ल्याएको छ। अस्पताल प्रशासनले हिजो निकालेको सूचना अनुसार स्वास्थ्य बीमा मार्फत उपचार गराउँदै आएका सेवाग्राहीले फेरि ओपीडी सेवा लिन सक्नेछन्। अस्पतालले गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सबै सेवा बन्द गरेको थियो। काभ्रेको ऐतिहासिक नगर पनौतीमा आज भद्रकाली महादेव र इन्द्रेश्वरका तीनवटा रथको जात्रा मनाइँदैछ। पूर्णिमाको दिन आज बिहानै पनौती बजारमा भद्रकाली महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड़ गराउने र रथलाई एक आपसमा जुधाउने गरिन्छ। र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा प्रयोग गरेर सञ्चालन गरिएका 57 गाड़ीलाई कार्यवाही सहित जरिवाना गरेको छ। उपत्यकाका विभिन्न ठाउँबाट सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालो सिसा प्रयोग गरेका गाड़ी चालकलाई जरिवाना सहित कार्यवाही गरिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा वर्षा पानी पर्न थालेसँगै गर्मीबाट राहत। काठमाडौँ उपत्यकामा कागबाट बर्ड फ्लू फैलिएको पुष्टि। कृतिपुर र कागसरी मनोहरा बाहेकका ठाउँमा बर्ड फ्लू नियन्त्रण। र त्रिवी शिक्षण अस्पतालबाट स्वास्थ्य बीमाको ओपीडी सेवा शुरू। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
2: यो मोबाइलले पनि तनावै दियो भन्या
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665220209।

0: California.
1: Extreme energy drink.
2: पानी उमालेर पिउने, मास्क लाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
2: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
3: बाफे, यति धेरै जोखिम?
2: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
5: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
6: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
5: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
6: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0662529773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: ओहो भाउजू नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बच्चालाई यति गरुङ्गो किताबको भारी बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
11: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
10: केमा बानी पार्नु हुन्छ हो भाउजू? बिचरा यति सानो बाबु बिहान 8 कति खुवाएर पठाउनुहुन्छ, अनि स्कुलमा खाजाको रूपमा घरमा तयार पारेको खाजा पठाउनुहुन्न, पसलका चाउचाउ, बिस्कुट जस्तो पत्रु खाना र जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी 6 बसबाट आइपुग्छ, अनि उसैले होमवर्ककै चटारो। यो त बाल बालिकाको लागि शारीरिक तथा मानसिक यातना जस्तै भयो नि, होइन र?
11: के गर्नु त नानी, नजिकका स्कुल भर्ना गर्न सकिन्न, खाजा पकाउनै भ्याइँदैन।
10: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खानाको आवश्यकता पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबी भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
11: ए त्यस्तो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ, अनि घरमा बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
12: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात जङ्क फुडको प्रयोग नगरौ। बाल बालिकाको शरीर तथा मानसिक विकासमा सहयोग गरी स्मार्ट बनौ। सार्वजनिक हितको लागि प्रदेश जनस्वास्थ्य कार्यालय, बेसी सहर, लमजुङ।
13: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
14: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल नेल आर्ट मेहंदी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिंग क्लिन्सिङ सँगै ट्रेनिङ को समेत व्यवस्था रहेको छ।
4: प्रोफाइटर तारा गुरुङ मीरा ब्यूटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका साथ पुरानो बैंकसोक लमसुङ सम्पर्क 9841626344 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काष्ठ मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
10: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
11: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
10: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008261।

0: Liponia. Extreme energy drink.
1: Hello, Marsang DFM 95 MHz.

0: खिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जानु त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, रेडियो मर्सङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org बिहान 10 बजेको मर्सङ्गदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज धान दिवस सहित दही चिउरा खाएर असार 15 मनाइँदै मध्य नेपाल नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट 65,83,00,000, बाल विकास सहजकर्ता विद्यालय कर्मचारी तथा सहयोगी कर्मचारीको पारिश्रमिकमा 15% वृद्धि, लमजुङमा आगामी आर्थिक वर्षमा कृषितर्फ गण्डकी प्रतिशत 18 शीर्षकमा बजेट र पानीको बहाव बढ़ेसँगै गाई खुरै छनमा आन्तरिक पर्यटकको चहल पहल।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
3: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
4: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।
5: अब समाचार विस्तारमा। हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउरा शरीरमा शीतलता भए शक्ति संचय हुने विश्वास गरिन्छ। असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा लिइन्छ। खेतीपाती बाहेक अरू पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार पत्र मनाउँछन्। यस्तै 2062 सालदेखि असार 15 राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। कृषि प्रधान देश नेपाल भएकाले धेरै मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोक दोहोरी गाउँदै चुपो चुपो हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा पस्ने पनि मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजदाता रहेको जनाएको छ। मनसून सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ। गए राती र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पनि पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सीसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र हिमाली भेगमा धेरै ठाउँमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगमा केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म पानी पर्ने सम्भावना छ। यस्तै तराई भेगका केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा को सम्भावना छ। कोशी र गण्डकी प्रदेशका केही पहाड़ी र तराई भागमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मध्य प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। भोलि र पर्सी पनि केही ठाउँमा मुसलधारे वर्षासँगै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ। लमजुङको मध्य नेपाल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 63,72,623 बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको अनुमानित आय व्यय सहितको कुल बजेटमा नगरपालिकाले चालू तथा पूँजीगत तर्फ तलब भत्ता लगायतका प्रशासनिक खर्चका लागि 10,09,00,000 विनियोजन गरेको छ। त्यस्तै नेपाल सरकारबाट प्राप्त हुने सशस्त्र तर्फका चालू तथा पूँजीगत कार्यक्रम सञ्चालनका लागि 35,46,00,000 बजेट छुट्याएको छ। समपूरक अनुदान अन्तर्गत बांग्रे नेटा वडा कार्यालय जोड्ने सड़क निर्माणका लागि संघीय सरकार र नगरपालिकाको साझेदारीमा 2,26,00,000 विनियोजन गरिएको छ, जसमध्ये नगरपालिकाले मात्र 1,13,00,000 छुट्याएको छ। प्रदेश समपूरक कार्यक्रम अन्तर्गत थापागाउँ वडा कार्यालय जोड्ने सड़कका लागि गण्डकी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा ₹1,20,00,000 बजेट व्यवस्था गरिएको छ। बांग्रे बेसी शहरी स्वास्थ्य केन्द्र निर्माण योजनाका लागि 40,00,000, बहुप्राविधिक शिक्षालयका लागि 13,00,000 विनियोजन गरेको छ। वडा स्तरीय योजना तथा कार्यक्रमका लागि प्रत्येक वडालाई 35,00,000 दरले 3,50,00,000 रूपियाँ छुट्याएको छ भने विभिन्न क्षेत्रगत योजना कार्यक्रम तथा नगर स्तरीय योजना तथा विपद व्यवस्थापन कार्यक्रमका लागि 10,52,87,623 विनियोजन गरेको छ। नगरपालिकाले सामुदायिक विद्यालयका बाल विकास सहजकर्ता विद्यालय कर्मचारी तथा सहयोगी कर्मचारीहरूको पारिश्रमिकमा 15% वृद्धि गर्ने घोषणा गरेको छ। सोको लागि नगरपालिकाले 17,75,000 रूपियाँ विनियोजन गरेको जनाएको छ। यसै गरी स्वास्थ्यतर्फ सेवा करारमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकका लागि 39,10,000 विनियोजन गरेको छ। सोबाहेक पालिकाले यी परीक्षामा पालिकाभर सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई वार्षिक 2,00,000 प्रदान गर्ने शैक्षिक प्रोत्साहन छात्रवृत्तिको लागि बजेट विनियोजन गरेको छ। नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूलाई अत्यावश्यक औषधि तथा उपकरणको व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको नगर प्रमुख रमेश कुमार पाण्डेले बताउनुभयो। गण्डकी प्रदेश सरकारले लमसुङका लागि आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने गरी कृषितर्फ 20 शीर्षकमा बजेट विनियोजन गरेको छ। कृषि विकास कार्यालय मार्फत लमसुङका लागि विभिन्न प्रकृतिको 18 कार्यक्रमका लागि करिब 3,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको हो। प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा योजना अनुसार लमसुङका लागि 2,95,00,000 रूपियाँ बजेट विनियोजन गरेको हो। रातो किताबमा उल्लेख भए अनुसार जिल्लामा कृषि विकास कार्यालय मार्फत सबैभन्दा धेरै बजेट समुदाय स्तरमा प्रशोधन योग्य खाइन आलु उत्पादन तथा प्रवर्धन कार्यक्रमका लागि रहेको छ। सो कार्यक्रमका लागि मात्रै आगामी आर्थिक वर्षमा 60,00,000 रूपियाँ विनियोजन गरिएको रातो किताबमा उल्लेख छ। त्यसै गरी आगामी आर्थिक वर्षमा कृषि विकास कार्यालय मार्फत फलफूल बगैँचा शुद्धिकरण तथा क्षेत्र विस्तार कार्यक्रमका लागि 45,00,000 रूपियाँ बजेट व्यवस्था गरिएको छ भने खाद्यान्न उत्पादन प्रवर्धन कार्यक्रमका लागि 33,00,000 रूपियाँ व्यवस्था गरिएको छ। सो बाहेक निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रमका लागि 20,00,000 रूपियाँ र ग्रामीण पोषण सुरक्षा कार्यक्रमका लागि 20,00,000 रूपियाँ विनियोजन भएको छ। त्यसै गरी व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रमका लागि 15,00,000 रूपियाँ विनियोजन भएको छ भने कृषि उद्यम विकास कार्यक्रमका लागि पनि 15,00,000 रूपियाँ विनियोजन भएको छ। त्यस्तै जलवायु मैत्री कृषि प्रविधि प्रवर्धन कार्यक्रम प्राङ्गारिक मल वितरण ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम र आकस्मिक सेवा तथा राहत कार्यक्रमका लागि 10,00,000 रूपियाँ व्यवस्था गरिएको रातो किताबमा उल्लेख छ। लमजुङको बेच्छा नगरपालिका एक दलाल स्थित गाईखोरे छर्नमा वर्षायाम शुरू भएसँगै पानीको बहाव बढ़ेको छ भने आन्तरिक पर्यटकको चहल पहल पनि उल्लेख्य रूपमा बढ़ेको छ। झण्डै 70 मिटर भन्दा माथिबाट खस्ने मनमोहक झरनाले वर्षायाममा थप आकर्षक रूप लिने भएकोले दैनिक 100 आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्। डुम्रे बेस्तर सड़क खण्डको छेउमै रहेको यो झरना सहज पहुँचका कारण पनि पर्यटकको रोजाईमा पर्ने गरेको छ। स्थानीय सम्झना परियारका अनुसार केही दिन अघिसम्म सुनसान जस्तै रहेको झरनामा अहिले पानीको बहाव बढ़ेसँगै दैनिक 50 देखि 100 जनासम्म पर्यटक आउने गरेका छन्। झरनाको चिसो पानीमा रमाउने, पौड़ी खेल्ने, तस्वीर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने युवा युवतीको विशेष भीड़ लाग्ने गरेको उहाँले बताउनुभयो। हाल गर्मी बढ़दो र वर्षासँगै झरनाको बहाव अझै आकर्षक बनेको छ। झरनाको फेदीमा बनेको प्राकृतिक पोखरीमा नुहाउने, परिवार तथा साथीभाइसँग रमाइलो गर्ने र प्राकृतिक दृश्यको आनन्द लिने पर्यटकको संख्या दिन प्रतिदिन बढ़िरहेको छ। स्थानीयका अनुसार पर्यटकको आगमनले आसपासका होटल, रेस्टुरेन्ट तथा साना व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ। पर्यटकको बढ़दो चहल पहलले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगेको स्थानीयको भनाई छ। राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा सगरमाथा वृक्षरोपण महाअभियान अन्तर्गत लमसुङको मर्संगी गाउँपालिका छ बाउण्डाडा स्थित चिसापानी सामुदायिक वनको हरित उद्यानमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। डिभिजन वन कार्यालय लमसुङले आयोजना गरेको उक्त कार्यक्रममा धुपी, जमुना, लाली गुराँस, लालुपाते लगायतका पार्कलाई थप आकर्षक बनाउने विभिन्न प्रजातिका बिरूवा रोपिएको थियो। डिभिजन वन कार्यालय लमसुङका प्रमुख दीपक प्रसाद पण्डितले वृक्ष मानव जीवनको आधार भएकाले यसको संरक्षण र वृक्षारोपणको अपरिहार्य रहेको बताउनुभयो। बिरूवालाई प्रदूषण नियन्त्रण गर्ने प्राकृतिक माध्यमको रूपमा उल्लेख गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण, वृक्ष नियन्त्रण तथा वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपणको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो। नेपालको करिब 46% भूभाग वनले ढाकिएको भए पनि औद्योगिक राष्ट्रबाट उत्सर्जित प्रदूषणको असर नेपाल जस्तो मुलुकले पनि भोग्नु परेको भन्दै उहाँले वातावरण संरक्षणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। मर्संगदी 6 का वडा अध्यक्ष मिनराज सिंह गुरूङले जन्मदिनमा वृक्षारोपण गर्ने अभियान निकै सन्देशमूलक र प्रेरणादायी रहेको उल्लेख गर्दै हरित उद्यान निर्माणको पूर्वाधारका कामलाई छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यका साथ रायनस नगरपालिका छ धमेली कुवाका सुदीप मल्ल र रेखा मल्लले सर्वोदय सेवा आश्रम सहयोग गरेका छन्। मल्ल दम्पतिले छोरा श्रेया मल्लको जन्मदिनको अवसरमा 14,655 रूपियाँ सहयोग प्रदान गरेका हुन्। श्रेयाका हजुर आमा सीता मल्ल तथा परिवारका अन्य सदस्यहरूको उपस्थितिमा रायनस नगरपालिका 8 रहेको सर्वोदय सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई फलफूल, जूस, चाउचाउ, बिस्कुट वितरण गर्नुका साथै भोजन सेवा र अन्य व्यवस्थापनका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको आश्रमका प्रचार प्रसार संयोग जगलक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। आउँदो आर्थिक वर्ष 82-84 बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आइतबार प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू, छूट, आयकर लगायतका व्यवस्था गर्छ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ। यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान आन्तरिक र बाहिर ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थ मन्त्री सोनी बोगले जवाब दिनुभयो। छलफलमा क्रममा सांसदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला वर्षहरूले ऋण बढ़ाएको विषयमा प्राज्ञिक अनुसन्धान हुनुपर्ने बताउनुभयो। आफूले जीडीपीसँग ऋण अनुपात नबढ़ने गरी मात्र ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनुभयो। यस्तै आर्थिक विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले उच्च कदरको दरले राजस्व बढ़ाउनुको सट्ट घटाउने र अनौपचारिकता बढ़ाउने तर्क गर्नुभयो। मर्सुङकी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एक पटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
5: मध्य नेपाल नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट 65,83,00,000 बाल विकास सहजकर्ता विद्यालय कर्मचारी तथा सहयोगी कर्मचारीको पारिश्रमिकमा 15% वृद्धि लमजुङमा आगामी आर्थिक वर्षमा कृषितर्फ गण्डकी प्रदेशको 18 शीर्षकमा बजेट र पानीको बहाव बढेसँगै गाईखुरे झरमा आन्तरिक पर्यटकको चहल पहल। बिहान 10 बजेको मर्सुङकी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ दी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सिङ दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: आया मरे न्यामा, आया नि आया।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 9849068924, 9845586780,

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
0: सुवर्ण अवसर।
1: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
0: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67787।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-602-299।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगाट्छ, क्याल्भोलुम प्रविधिले शोभा, आल्मोनियम कोटे सादा थिन रङ्गीन जस्ता पाता, हुलास जुरा कलर सानभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला, हुलास मुसाम अर्को तिल दमाइसे।
9: हेलो, मर्सिङ्गे FM 95 MHz।

0: घरबनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
7: बेसीसहर नगरपालिकाको जरुरी सूचना। बेसीसहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 मासिक चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
8: बुझाउनु पर्ने कागजातहरू, कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
7: मनोज सिंह बोरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत, बेसीसहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बेसीसहर, लमसुङ।
9: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
10: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
9: यसलाई शोक नमान्नु साथी, सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
10: ए हो र?
9: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
10: बाप्रे, यति धेरै जोखिम?
9: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
11: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौ, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
12: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1300

0: सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
2: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
3: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
2: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
3: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एक लाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: you? Extreme energy drink.
1: मर्सेन्डी समय
2: अहिले बिहानको ठिक 11 बजेको छ।

यो माया कुका पर्यो यो माया कुका पर्यो रोटी पिङ्जै फाना न फाना।

देखे खाने मुंडारा को पानी।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय सीताराम, जय सीताराम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: here? Extreme energy drink.
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मासिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: California. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560202900।
3: प्रविधि से शोभा अल्मोनियम को तेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर सान बंदा तीन गुना बड़ी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइशे।
4: धरहरा भैरवा अंतरराष्ट्रीय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी को लागि सम्पर्क 0665902900, 98477969, सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लम्जुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
10: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
11: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ।
9: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्ष राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी यहाँ दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाको
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130909532।
8: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
6: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
8: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
6: मलाई त एकदमै मन पर्यो।
8: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
9: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनसादी खरिद बिक्रीका लागि
8: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर:
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रिचो लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिखर नगरपालिका साथ त्रिवेणी टोल रमझुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
5: हुल्लासले बनाउँदैछ परिवार एकसाथ।

0: ए आमा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
1: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ, स्वस्थ बनौ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: रिबन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, ब्लिन्चिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्सोक, लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।
10: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्सेङ्गे FM 95 MHz

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यहीँ जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
12: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
11: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
12: तीव्र गतिमा सवारी नचलाओ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
11: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-99, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
0: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
0: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 98490-68924, 98450-86780।
4: ब्याङ्की खैमज बिले चौधरी, एटीएम, मोबाइल डे, इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्योजेप्रे छली जानकारी री विषया न्यो कल पर्जिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदेप्रे विवरण री विषया ब्याङ्जी निल पर्जिमो न्यो तने सतर्क तना ठगरिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
2: कृषि ज्ञान केन्द्र लमजुङको अनुरोध:
6: अमेरिकन फौजी किरा मकै बालीमा लाग्ने पुतली वर्गको रात्रिचर किरा हो। यो किरा नेपालमा 2076 सालबाट देखिन थालेको हो। यो किराको वयस्क लार्भाको निधारमा दुईवटा आँखाको बीच भागमा अंग्रेजी अक्षरको उल्टो वाई अक्षरको चिन्ह र पेटको आठौं खण्डको माथितिर वर्गकार रूपमा मिलेर रहेका चारवटा काला थोप्ला देखिन्छ र वयस्क भाले पुतलीको अघिल्लो पखेटाहरूको टुप्पोतिर ठूलो सेतो धब्बा र बीचतिर अण्डकार हल्का खैरो धब्बा देखिन्छ।
7: यस किराको नियन्त्रणको लागि बिरुवालाई स्वस्थ र किराको क्षति सहन सक्ने बनाउन सिफारिस अनुसार सन्तुलित मलखादको प्रयोग गर्ने, मकै रोप्नु अघि इमी डाक्लोफेट 48% विषादी प्रति किलोग्राम बिउमा 4 मिलिलिटरका दरले बिउ उपचार गरेर रोप्दा शुरूको 3 हप्तासम्मको बिरुवाहरूलाई क्षति हुनबाट बचाउन सकिन्छ। निरीक्षणको क्रममा पातको तल्लो सतहमा झुण्डमा पारिएका अण्डाहरू संकलन गरी नष्ट गर्न सकिन्छ।
2: सार्वजनिक हितका लागि कृषि ज्ञान केन्द्र लमजुङ।
1: यो मोबाइलले पनि तनावै दियो भने
8: हैन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
10: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: extreme energy drink.
1: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: खानाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गर गहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गर गहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गर गहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गर गहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: को 15 दही चूरा खाने साउने 15 के उयो बन्द गर्दै

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङ्गी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु पनि हामीलाई टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज असार 15 धान दिवसको सम्पूर्णलाई एकदमै धेरै शुभकामना छ विशेष गरी खेतीपाती गर्नुहुने किसानहरूलाई एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने सोमबारको बसाईमा जुनसुकै आफूले मन लागेको गीतहरू रोज्नु बिर्साइरहेको छ तपाईँले फोन गर्न सक्नुहुनेछ र यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
1: लक्ष्मीजी नमस्ते लक्ष्मीजी
0: ओहो नमस्कार बालकृष्णजी
1: हजुर
0: सन्चै हुनुहुन्छ
1: है सन्चो छैन प्रेग्नेन्सी नानी घाँटी त क्या सन्चो छैन भन्नु पर्यो नानी
0: ओहो बर्बाद भएछ त बालकृष्णजी कति दिन जति भयो घाँटी
1: दुखेको भोलि चितवन जाने भनेको विदाय लिएको छ आज भोलि चितवन जाम भनेको
0: हजुर राम्रोसँग चेकअप गराउनु होला है एकदमै दुःख लाग्यो अब नियमित रूपमा जोडिनुहुन्थ्यो त्यही भएर पो नजोडिनु भएको रहेछ एकदमै राम्रोसँग केयर गर्नु होला यहाँले चाहिँ राम्रोसँग चेकअप गराएर चाहिँ छिटो भन्दा छिटो चाहिँ निको भएर चाहिँ आउनु होला है त बालकृष्ण अनि आज बिरामी हुँदाखेरि पनि कार्यक्रममा जोडिनु भएको छ आजको बसाइको बारेमा बालकृष्णजीलाई जानकारी छ कि छैन गीत भनिसक्नु भएको छ है हुन्छ यो गीत बजाउनेछौ तपाईँले सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ
1: पहिला शब्दमा लक्ष्मी बहिनीलाई
0: हजुर धन्यवाद
1: अब हाम्रो दुली बहिनीले भित्र बहिनीलाई म चाहिँ म आउने पछि आउने सम्पूर्णलाई भन्दैछु
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो बालकृष्ण घिमिरेजी आजको पहिलो कलरको रूपमा उहाँले गीत रोजिसक्नु भएको छ यदि तपाईँले पनि बालकृष्णजीले कुन गीत रोज्नु भएको छ त्यसै गीतमा समर्थन गर्न चाहनुहुन्छ भने 0665220020 तपाईँले फोन गर्न सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि तपाईँले कार्यक्रमको बारेमा प्रतिक्रिया दिन सक्नुहुनेछ र

कुण्ठाबाट सुन्दै हुनुहुन्छ, मौसम कस्तो छ त्यसको बारेमा पनि तपाईँले मजाले जानकारी गराउन सक्नुहुनेछ। र हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, सात दिनको सातै बार फरक फरक बसाईको साथमा। तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। आइतबारको दिनमा एउटा शीर्षक राखेर त्यसमा छलफल गर्नुपर्ने हुन्छ। सोमबारको बसाई जुन चाहिँ आजको बसाई पनि रहेको छ, आजको बसाईमा तपाईँले जुन गीत रोज्नुहुन्छ हामी त्यसै गीतलाई बजाइदिनेछौ। मंगलबारको दिनमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न सक्नुहुनेछ। बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्तक जस्ता लेख रचनाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। तपाईँको जीवनको एकदमै अविस्मरणीय क्षणहरू छ भने पनि त्यो मजाले सुनाउन सक्नुहुनेछ बिहिबारको बसाईमा। शुक्रबारको दिनमा तपाईँले हामी म्युजिकको ट्र्याक लिएर आउँछौ, तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ भने शनिबारको दिनमा खुल्ला गीत गाउनुपर्ने हुन्छ। यो चाहिँ हाम्रो सात दिनको बसाई। यसरी नै हामी कार्यक्रममा उपस्थित हुने गर्छौ र आजको बसाईमा बालकृष्णजीले गीत रोजिसक्नु भएको छ र समर्थनको लागि कसैले पनि फोन गर्नुभएको छैन। तपाईँको सामु बालकृष्णजीले रोज्नु भएको गीत राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोशीली सँगै फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। बालकृष्णजीलाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आज स्वर सम्राट राजु परियारको जन्मदिन पनि रहेको छ, उहाँको आवाजको गीत रोज्नु भएको थियो उहाँले। र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ। आज तपाईँले मनपर्ने बसाईको जुनसुकै गीतहरू पनि रोज्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले 0665520020 फोन गर्नुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हेलो, नमस्ते लक्ष्मीजी।
0: नमस्ते सम्झनाजी, सन्चै हुनुहुन्छ?
1: हजुर, आरामै छु। आज नुहाइ धुवाइ गरेर छोराको बर्थडे, आज आउनु होला बर्थडेमा।
0: हजुर, भइहाल्छ नि। यहाँको छोरालाई एकदमै जन्मदिनको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। नाम चाहिँ के हो
1: सम्झनाजी?
0: हजुर, धनप्रसाद श्रेष्ठ भन्नुभयो है?
1: हजुर।
0: अनि के गर्दै हुनुहुन्छ सम्झनाजी?
1: म आज नुहाइ धुवाइ गरेर लुगा सुगा धोएर बसेको। आज
0: भनेपछि आज नुहाइ धुवाइ चलिरहेको छ असार पन्ध्रको दिनमा है?
1: हजुर।
0: आज असार पन्ध्र विशेष केही कार्यक्रम भएको छ घरमा?
1: त्यही हो, दही चिउरा त होला खाने आज।
0: दही चिउरा,
1: दही चिउरा खानलाई भरे ह्याप्पी बर्थडेको शुभकामना पनि।
0: हजुर, हुन्छ। हामी बर्थडे पार्टी र दही चिउरा खाना एकैचोटि आउनु पर्ला जस्तो लागेको छ।
1: हुन्छ हुन्छ, म प्रतीक्षा गरेर बसिहाल्छु नि।
0: हस् हुन्छ। अनि आज कार्यक्रममा जोडिनु भएको छ, अनि पानी पिउन चाहिँ पिउनु भएको छ कि छैन सम्झनाजीले? खुसीले गदगद भएर पानी पिउनै बिर्सिनु भयो कि?
1: ओहो, कहाँ लक्ष्मी पिउनु भने नि पिइहाल्छु नि म।
0: पानी पिउनुपर्छ अब, होइन त?
1: हजुर,
0: हजुर, मैले पनि पिइराखेको छु। अब यहाँले दही पनि खुलाउने भन्नुभएको छ, अब चाहिँ पेट खाली गरेर चाहिँ आउनु पर्यो।
1: पेट भरेर आयो, म बेलुकासम्म त पुरेर बसिहाल्छु नि।
0: हस् हुन्छ। अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्ने विचार गर्नुभएको छ सम्झनाजीले?
1: त्यही भिकोस दिलुजीलाई पनि भनेछु, तपाईँलाई पनि भन्छु। त्यही सुन्दर बजार कति सिकुन छ भन्ने लगाइदिनु न।
0: सुन्दर बजार कति सिकुन छ भन्ने गीत रोज्न चाहनु भएको छ है?
1: हजुर,
0: यो गीत बजाउनेछौ। यो गीत मार्फत तपाईँले सम्झिनु पर्दा क कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई।
0: हजुर, धन्यवाद।
1: अनि भित्र दिलुजीलाई र मेरो घर परिवार, सासु मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ र मेरो छोरा धनप्रसाद श्रेष्ठ, आज जन्मदिनको मेरो बाबुलाई लाखौंला शुभकामना। अनि मेरो बुहारी सचिता श्रेष्ठ, नाति निदा श्रेष्ठ र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँ बस्ने दुईटा बहिनी जयको लागि र विश्वकर्मा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, अनि माथि सुकमाया परिवार, टिकाराम परिवार, राम परिवार, सीता परिवार र मसँगै म भन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छु। हस्त, नमस्ते लक्ष्मीजी।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई।
1: बाई बाई।
0: हजुर, भर्खरै मात्रै सम्झनाजी जोडिनु भएको थियो र उहाँको आज छोराको जन्मदिन पनि रहेको छ। उहाँको छोरालाई रेडियो मर्स्याङदी होल युनिटको तर्फबाट फेरि पनि जन्मदिनको एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र उहाँले आज एकदमै राम्रो गीत रोज्नु भएको छ, साथै सम्पूर्ण फ्यामिली र साथी सम्पूर्णलाई सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने 0665520020 तपाईँले फोन गर्न सक्नुहुनेछ। हामी सात दिनको त्यतिबार फरक फरक बसाईको साथमा तपाईँको माझमा उपस्थित हुने गर्छौं। यहाँले पनि आफूलाई मनपर्ने बसाईमा फोन गरेर कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि प्रतिक्रिया दिन सक्नुहुनेछ तपाईँले। र मौसम कस्तो छ त्यो पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ। आज असार पन्ध्र रहेको छ, सम्पूर्णलाई फेरि पनि शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँको ठाउँमा कस्तो छ असार पन्ध्रको बारेमा पनि जानकारी गराउन सक्नुहुनेछ। यति बेलाको साथी कलमा हुनुहुन्छ। हेलो, नमस्ते।
2: नमस्कार।
0: नमस्ते छाजलो, गुड आफ्टरनुन। कृष्णजी सन्चै हुनुहुन्छ? हजुर, म पनि सन्चै छु कृष्णजी। के गर्दै हुनुहुन्छ कृष्णजी? भनेपछि दिउँसो दिउँसै सुत्नु भएको छ है यहाँ चाहिँ?
2: हजुर, अब मौसम पनि त्यस्तै त के अरे पाँच सय तिन सय डलर त बाहिर गएको तर त्यो घाम लागेको अरे
0: हजुर
2: अनि अब
0: अनि आज असार पन्ध्रमा दही चिउरा खानुभयो कि खानु भएन त नि कृष्णजीले चिउरा चाहिँ खानु भएन है अनि कार्यक्रममा जोडिनु भएको छ आजको बसाइको बारेमा जानकारी छ कि छैन यहाँलाई
2: जानकारी प्राप्त भयो सम्झनाजीले गीत रोकेर जानुभयो उहाँको छोराको लागि पनि खेती बन्थे भन्न चाहेको खेती मात्र सुन्नुभयो
0: हजुर हुन्छ अनि कसलाई सम्झिन चाहनुहुन्छ
2: हजुर सम्झिनु पर्दछ भन्दा पहिला तपाईँलाई प्राविधिक साथी मेटीलाई
0: हजुर
2: मच्छन्दी हो तिमीलाई
0: हजुर
2: रेडियो सुनेर रेडियो प्रेमी साथीहरू बाबा पर्ने आमा पर्ने सुमे पर्ने माजु पर्ने मुलोमल्छो पर्ने सबैलाई एकमुष्ट सम्झिँदै बिदा हुन चाहन्छु हस् त बाबाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो कृष्ण लामाजी जोडिनु भएको थियो उहाँले सम्झनाजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ र सम्पूर्ण साथीहरूलाई सम्झिँदै यो गीत सुनाउन चाहन्छु भन्दै विदा भइसक्नु भएको छ र अहिले तपाईँको माझमा सम्झनाजीले रोज्नु भएको कृष्णजीले समर्थन गर्नुभएको गीत राख्नेछौ स्वीकार दिनुहोला

0: हजुर, मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। मिलन घायल मोटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, र यति बेला कोही साथी हुनुहुन्छ कलमा, हामी उहाँसँग कुराकानी गर्छौं। तपाईँले पनि फोन ट्राई गर्दै गर्नुहोला, र कार्यक्रम रेडियो मर्सिङको फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ भने त्यहाँबाट तपाईँले कमेन्टहरू पनि पठाउन सक्नुहुनेछ। मुना घिमिरे कान्छीजीले लेख्नु भएको छ, म पनि सुन्दैछु है दी भन्नुभएको छ। हजुर मुनाजी, फोन पनि गर्न सक्नुहुनेछ है। र कोही साथी हुनुहुन्छ कलमा, हेलो नमस्ते।
1: हेलो नमस्ते।
0: नमस्ते कामनाजी, सन्चै हुनुहुन्छ?
1: म सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ? दही चिउरा आँप केरा खान आउनुहोस् हाम्रो यहाँ लमजमतिर घरतिर।
0: ओहो, आज असार पन्ध्रको दिनमा अरू बेला त खाजा के खाने भनेर के बनाउँदै हुनुहुन्छ भनेर सोध्नु पर्थ्यो, आज चाहिँ असार पन्ध्रको दिनमा अरू केही बनाउनु भए पनि त्यसमा दही चिउरा चाहिँ अट्याच हुन्छ होइन त?
1: हजुर, अनि हाम्रो यहाँ त गुरुङहरूले त नखाने रहेछ कि, हामी काठमाडौँमा त खाने बानी भएर चाहिँ म चाहिँ एकदम खालि जुन चाड पनि मान्छु नि त फेरि यहाँ।
0: राम्रो हो, सबै चाड चाहिँ मान्नु, राम्रो माया गर्नु, सबै चाहिँ राम्रो होइन त कामना चाहिँ?
1: हजुर हो नि, वर्ष दिनको आएको चाड त मान्नु पर्यो नि त।
0: हजुर हो नि, अनि आज पुरै दही चिउरा खाने तयारीमा हुनुहुँदो रहेछ, हामी पनि आउनु पर्यो 2 बजेतिर।
1: अनि आउनु न दुईजना हजुरहरू।
0: हजुर हुन्छ, ट्याक्क बनाएर रेडी पारेर राख्नु, 2 बजेतिर यताबाट निस्किनु पर्यो।
1: के गर्ने अब, मेरो गाडी भएको भए चाहिँ म लिन पठाउँछु।
0: हजुर हुन्छ, बेसी सहरतिर आउनु भएको बेला भेट चाहिँ गर्नुपर्छ है।
1: तर म चाहिँ असिना आएको थिएँ नि,
0: तर भेट्नलाई आउनु भएन होइन त?
1: हजुर, त्यहाँ आउन भ्याएन नि त, हतार हतार हुन्छ कि त्यहाँ आयो भने, त्यही भएर।
0: अब आउनुभयो भने चाहिँ हतारमा नआउनु होला, मजाले 1-2 दिन बस्ने गरी आउनु होला, त्यो बेला चाहिँ रेडियो पनि भेटघाट गर्नलाई आउन सक्नुहुनेछ।
1: 1-2 दिन बस्ने गरेर आउनु?
0: हजुर
1: हस् हस्,
0: कामनाजी त एकदमै पुरानो फिल्मको हिरोइनहरू जसरी हाँस्नु भयो त, नेपाली फिल्मको पुरानो हिरोइनहरू जसरी।
1: खोइ मेरो त हाँसो नि के हो के हो,
0: हाँस्नु पर्यो नि मिठो हाँसोलाई, आज कार्यक्रममा जोडिनु भएको छ, यति मिठो हाँस्नु पनि भएको छ। कुन गीत रोज्ने विचार गर्नुभएको छ कामनाजी?
1: मैले चाहिँ अन्जु पन्तको पुरानो गीत सुन्न मन लाग्छ कि, अनि रुदै हिँड्छ जहिले पनि मैले देख्ने सपनीमा भन्ने, यही गीत रोजेको छु, यही गीत बजाइदिनुहोस्।
0: हजुर हुन्छ, हामी यो गीत बजाउनेछौ। यो गीत मार्फत तपाईँले सम्झिनु पर्दा ककसले सम्झिन चाहनुहुन्छ?
1: अब विशेष गरी सम्झिनु पर्दा विशेष गरेर त अब हजुर दुईजनाको लागि भन्नु पर्यो।
0: हजुर,
1: अनि विशेष विशेष त मेरो घर परिवारको लागि, अनि मलाई कामना गुरुङ भनेर चिन्नुहुन्छ, चिन्नुहुन्न उहाँहरू सम्पूर्णको लागि चाहिँ सम्झिँदै छुटिन्छु, बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै भारतीबाट कामनाजी जोडिनु भएको थियो भने उहाँले एकदमै राम्रो गीत रोज्नु भएको छ आजको बसाईमा, र सम्पूर्ण साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ। साथै असार पन्ध्रमा एकदमै दही चिउरा खाने तयारीमा पनि हुनुहुन्छ उहाँ चाहिँ। यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने 0665220020 डायल गर्न सक्नुहुनेछ। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौ नगरपालिका 8 बेल्टा राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङ्गदी एफएम 95 MHz, अनि आज असार पन्ध्र र धान दिवसको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु है सञ्चालिका लक्ष्मीजी भन्नुभएको छ। हजुर टेक बहादुरजी, एकदमै धेरै खुशी लाग्यो है, कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, फोन पनि गर्न सक्नुहुनेछ। साथै टेक बहादुरजी चाहिँ आज असार पन्ध्र धान दिवसको अवसरमा यहाँले चाहिँ के विशेष गरिरहनु भएको छ, यहाँले दही चिउरा आँपहरू खाइरहनु भएको छ कि धान रोपाईमा व्यस्त हुनुहुन्छ कि के काम गरेर चाहिँ आजको दिनलाई विशेष मनाउँदै हुनुहुन्छ, त्यो पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ है। र यति बेला तपाईँको सामु कामनाजीले रोज्नु भएको गीतसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
1: सुवर्ण अवसर सुवर्ण अवसर।
2: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट: भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 8 सेरा फिल्म हल चोक, लमजुङ।
0: नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
3: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
4: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउनेछु।
0: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी यहाँ दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछ? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
5: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर
6: सर, म आफ्नो भाग्य।

0: हजुर, यो मिठो सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोला 0665520020 डायल गरेर। ईश्वरी मेयोहाङ राईजीले लेख्नु भएको छ मिस यू भनेर, मिस यू भन्न चाहन्छु यहाँलाई पनि ईश्वरीजी। मीडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ मिस यू अल भनेर, मिस यू अनिसाजी। र कार्यक्रम आज हामी सोमबार बसाईमा छौं। सोमबारको बसाईमा तपाईँले जुनसुकै विदाको गीतहरू रोज्न पाउनुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0665520020 र हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं। सात दिनको सातै बार फरक फरक बसाईको साथमा तपाईँले आफूले मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। र कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट सुनेर पनि यहाँले कार्यक्रम कस्तो लाग्छ, तपाई कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ, ती कुराहरू चाहिँ मेन्सन गरेर पठाउन सक्नुहुनेछ। र सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। एक बजेदेखि दुई बजेसम्म आफूलाई मन परेको बसाईमा यहाँले फोन गर्नुहोला। मौसम एकदमै गर्मी छ, यो चर्को घाम लागिरहेको अवस्थामा प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला, पटक पटक मात्रामा चाहिँ पिउनुहोला। र सम्पूर्णलाई धान दिवस, राष्ट्रिय धान दिवसको पनि एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। पक्कै पनि सबैजना धेरैजसो साथीहरू चाहिँ खेतीपातीमा चाहिँ व्यस्त हुनुहुन्छ होला, त्यही भएर पनि फोन नगर्नु भएको होला। तैपनि कार्यक्रम चाहिँ सुन्नुहोला, भरि बेलुका रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ यदि अहिले सुन्दै हुनुहुन्न भने। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते लक्ष्मीजी।
0: नमस्ते श्यामजी, सन्चै हुनुहुन्छ?
1: सन्चै छु। अनि हजुर सन्चै हुनुहुन्छ?
0: हजुर, म पनि एकदमै सन्चै छु। के गर्दै हुनुहुन्छ श्यामजी?
1: आज गोठालो नै छु।
0: गोठालो हुनुहुन्छ है?
1: हजुर।
0: आज असार 15 धान दिवस पनि रहेको छ, आज के विशेष भएको छ श्यामजी?
1: विशेष खासै केही छैन, शुभकामना छ हजुर, हजुरलाई सम्पूर्णलाई।
0: हजुर, एकदमै धेरै धन्यवाद छ। अनि एक्लै हुनुहुन्छ कि साथीहरू पनि हुनुहुन्छ?
1: आज एकजना दाई हुनुहुन्छ मसँग।
0: दाई पनि हुनुहुन्छ है? अनि पानी पिउनु भएको छ कि छैन श्यामजी?
1: एकदमै पिएको छु म त।
0: हजुर, एकदमै खुसी लाग्यो। पिउनुपर्छ प्रशस्त मात्रामा पानी, चाहिँ धेरै पिउनु होला भन्न चाहन्छु है यो गर्मी मौसममा। तिर्खो पनि लाग्छ।
1: भयङ्करको जुस खानुभयो कि खानुभएन?
0: हजुर, खाइरहेको छु है श्यामजी। हजुरले भन्ने बेला त्यही दिनमा मैले 4 बजेतिर चाहिँ लिएर चाहिँ आएर चाहिँ खाएको छु है।
1: ए, खानुभयो, ल धन्यवाद छ। मेरो कुरालाई चाहिँ एकदम मानिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ।
0: हजुर, हो नि, राम्रो कुरा भन्नुभयो भने, कसैले सिकाउनु भयो भने मान्नु पर्यो नि। अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ श्यामजी?
1: मैले बन्दे बुरे सोल्टिनी आँधी फले सोल्टी।
0: ओहो,
1: मैले छाबा
0: एकदमै नाचौँ नाचौँ लाग्ने गीत पो रोज्नु भएको रहेछ, अब नाच्नु पर्यो।
1: हजुर, हुन्छ, नाच्नु पनि यता नाचौँला नि त।
0: हजुर, हुन्छ, गीत सुनेर पक्कै नाच्नु होला है त।
1: हस्,
0: अनि कसलाई सुनाउन चाहनुहुन्छ यो गीत?
1: यति मिठो बोली गर्नुहुन्छ, आज दही चिउरा नै खानु होला अफिस बसेर चलाएर।
0: हजुर, हुन्छ,
1: बोली गर्नुहुन्छ हजुरलाई नि, त्यसै गरी दिलु बहिनीलाई र प्रशान्तजीलाई, खुसीलाई, अनि मिनाजीलाई, मर्सिन्जी होल टिमलाई र साथीहरू भन्नुभयो त, रिना बहिनीलाई, सलिना बहिनी, मुना बहिनी, ऐतिश्री दिदी, कृष्ण लामा, सुषमा दिदी, शङ्कर भाइ, राम पाण्डे भाइ, तामाना, लक्ष्मी मिश्र, केपी छेत्री, एम सरु भाइ, अनि कृष्ण गुरुङ, अनि मोलो कान्छा, अघि आउने पछि आउने सम्पूर्णलाई, र मेरो यहाँ साथमै हुन्छ दाई हुनुहुन्छ, उहाँलाई पनि सम्झिन चाहे र भन्दै बिदा हुन्छु। हस्त, नमस्ते, बाई बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै श्यामजी जोडिनु भएको थियो र आजको बसाईमा उहाँले एकदमै राम्रो गीत रोज्नु भएको छ। यदि तपाईँले समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्नुहोला। सम्पूर्ण साथीहरूले सम्झिँदै आजको बसाईबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ। र कार्यक्रममा टेकु छेत्रीजीले कमेन्ट गर्नुभएको छ, हजुर नानी नमस्ते नमस्कार, 15 असार धान दिवस दही चिउरा खाने दिनको शुभकामना सहित सुन्दैछु म तनहुँबाट। मौसमी अवस्था पानी परेकोले केही हल्का शीतल र बदली छ, अब बस्ने मिठो भाका हजुरलाई, रेडियो होल युनिटलाई र सम्पूर्ण साथीहरूको लागि 15 असारको शुभकामना सहित सम्झिँदै भन्नुभएको छ। हजुर, एकदमै धेरै धन्यवाद छ। यहाँलाई पनि एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु। र यति बेला फेरि पनि कोही साथी जोडिनु भएको छ कलमा। हेलो, नमस्ते।
2: नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
2: साधना से।
0: हजुर, साधना जी बोल्दै हुनुहुन्छ है?
2: हजुर।
0: सन्चै हुनुहुन्छ साधना जी?
2: सन्चै।
0: के गर्दै हुनुहुन्छ साधना जी आज?
2: दही चुरा खानलाको।
0: ओहो, दही चुरा खान लाउनु भएको है?
2: तपाईँ नै आउनुहोस् न।
0: हस् हुन्छ। ओहो, हजुरले त बनाइसक्नु भएछ। म त 2 बजेपछि मात्रै आउन मिल्छु, त्यति बेलासम्म त सकिन्छ होला नि त साधनाजी।
2: फेरि बनाउँछु।
0: ए हस् हुन्छ, म आउँछु है त 2 बजेतिर।
2: हस्।
0: अनि कार्यक्रम सुन्नु भएको छ साधनाजीले?
2: हजुर,
0: सुनिराख्नु भएको छ। भर्खरै मात्रै श्यामजीले एकदमै राम्रो गीत रोज्नु भएको छ साधनाजीले पनि, त्यसैलाई चाहिँ सुन्नुपर्ने हुन्छ। कसलाई सम्झिन चाहनुहुन्छ साधनाजी?
2: घर परिवार सबैलाई अनि हजुरलाई।
3: हेलो लक्ष्मीजी।
0: हजुर, सम्झनाजी।
3: मेरो नानी अचानक लगाउँछ भने
0: हुन्छ, अब कहिले कस्तो यस्तो पनि हुन्छ, पछि पछि चाहिँ बानी पर्छ।
3: हजुर हजुर, ल ल, अब नानीको भाषामा सम्झिन्छु के अरे, जसरी नै आउनु, आज आउनु भनेको, अब आउनु चाहिँ आउनु न, बाटो हेरेर बस्छु के अरे म।
0: होइन होइन, आज त आउन अलिकति सम्भव छैन सम्झनाजी, भात खुलाइमा चाहिँ आउन कोसिस गर्छ है। उसो भए त भोलि भात खुलाइ भन्ने दिनमा तपाईँ बेसी सहर आउनु पर्यो।
3: म त्यो दिन बोकेर नि आइहाल्छु।
0: हस् हुन्छ,
3: ल ल ल,
0: हस् हुन्छ सम्झनाजी। हजुर, भर्खरै मात्रै साधनाजी जोडिनु भएको थियो, एकदमै क्युट, हाम्रो सबैभन्दा सानो साथी हुनुहुन्छ आज जोडिनु भएकोमा चाहिँ। उहाँले पनि श्यामजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ र सम्पूर्ण फ्यामिलीलाई सम्झिँदै विदा भइसक्नु भएको छ। यति बेला श्यामजीले रोज्नु भएको र साधनाजीले समर्थन गर्नुभएको गीत तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला।

0: यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। नमस्ते सुनिताजी, सन्चै छु। अनि के गर्दै हुनुहुन्छ सुनिताजी? ओहो, कार्यक्रम सुन्दै हुनुहुन्छ है सुनिताजीले? फोन ट्राई अहिले नै गर्नुभएको हो कि फोन नलागेको हो सुनिताजी? भर्खरै। अनि आज असार 15 के गर्दै हुनुहुन्छ त सुनिताजी?
1: कपडा धुँदै बसेको अनि फेरि हजुरको प्रोग्राम जान लाग्यो भनेर फोन गरेको, ठ्याक्क लागिहाल्यो
0: है। अनि हतार हतारमा फोन गर्नु भएको छ। पानी पिउन चाहिँ बिर्सिनु भएको छ कि पानी पिइराख्नु भएको छ सुनिताजीले?
1: म पानीमै खेलिराख्छु है।
0: पानीमै खेलिराख्नु भएको छ। अनि आज के कुन गीत रोज्न चाहनुहुन्छ त सुनिताजीले?
1: आज मैले यो के भन्छ अरे गुरुङ भाषाको, यो अब हामी गुरुङ भाषामा त अब हिलरी भन्छ नि त होइन?
0: हजुर।
1: नेपाली भाषामा अर्को देश भनौँ न होइन?
0: हजुर।
1: हो, त्यस किसिमको गीत सुन्न चाहन्छु, आफै सुनाउन चाहन्छु हजुरलाई भनेर।
0: हजुर, हुन्छ, यो गीत हामी पक्कै पनि बजाउनेछौ। ककसलाई चाहिँ सम्झिन चाहनुहुन्छ त यो गीत मार्फत?
1: प्रशस्त हजुरलाई, स्वर्ग धनी हजुरलाई, अनि भित्र खाना खाने बहिनीलाई,
0: हजुर,
1: अनि मिना बहिनीलाई,
0: हजुर,
1: अनि सन्तोष भाइलाई, अनि गाउँघरको सुषमा दिदीलाई, अनि सिलगढीको चन्द्रकाशी दिदीलाई र यमुना दिदी मल्सीलाई भन्दै छुट्टिन्छु। बाई बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो सुनिताजी हुनुहुन्थ्यो। उहाँले गुरुङ मुभी आगुई ह्युलरी भन्ने मुभीबाट चाहिँ गीत रोज्नु भएको छ र सम्पूर्णलाई सुनाउन चाहन्छु भनेर पनि भन्नुभएको छ। एकदमै धेरै धन्यवाद दिन चाहन्छु। धर्मराजले लेख्नु भएको छ, नमस्ते, शुभ दिन, असार 15 दही चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको शुभकामना। म ढकाल धर्मराज बिर्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई रिमी र झिमी पानी पर्यो है असारे रोपाई भएको गीत बजाइदिनुहोस् ल। यस कार्यक्रम मार्फत शुभ सन्देश राख्नुपर्दा आज 15 गते जन्मदिन मनाउनु हुने मोरङ विराट चौकी बहिनी टिका बस्नेत, इटहरीकी साथी प्रभा अधिकारी, मोरङ पथरीकी साथी अर्पणा आसु, मोरङ रतुवा मायाका मीडिया प्रेमी राई दाई रत्नबहादुर थापा, मलेसियामा हुने मीडिया प्रेमी साथी मित्र आली, हेटौडाका साथी उतिस मगर र इलामका साथी चन्द्र खतिवडालाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना गर्न चाहन्छु भनेर लेख्नु भएको छ। धर्मजीलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु, एकदमै राम्रो कमेन्ट लेख्नु भएको छ। र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आज हामीसँग प्रत्यक्ष रूपमा फोन गरेर 7 साथी जोडिनु भएको थियो। बालकृष्णजी हुनुहुन्थ्यो, सम्झनाजी हुनुहुन्थ्यो, कृष्ण लामाजी हुनुहुन्थ्यो, कामना गुरूङजी हुनुहुन्थ्यो, श्याम प्रसादजी हुनुहुन्थ्यो, साधनाजी हुनुहुन्थ्यो भने अन्तिममा हामीसँग सुनिताजी जोडिनु भएको थियो। उहाँहरू 7 फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। एकदमै मिठो कमेन्ट लेखेर पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रमलाई जुनसुकै माध्यम र स्थानबाट सुन्नु हुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवादका साथ टेक्निकल म सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु। र आज असार 15 रहेको छ, सम्पूर्णमा फेरि पनि असार 15 तथा धान दिवसको एकदमै धेरै शुभकामना व्यक्त पनि गर्न चाहन्छु। र अन्तिममा सुनिताजीले रोज्नु भएको गीत सुन्न पनि यहाँहरू सम्पूर्णलाई अनुरोध गर्दै म कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुटिन्छु। रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org सुन्दै गर्नुहोला। नमस्कार।
2: दिलकुमारी, मेरो कुरा त सुन। दिलकुमारी, दिलकुमारी, मेरो कुरा त सुन।
3: सुन्दिन म तिम्रो कुरा।
2: तिमी कुरै नबुझी रिसाउँछौ।
3: मलाई सबै कुरा थाहा छ, कसैले भन्नु पर्दैन।
2: दिलकुमारी, यदि तिमी मलाई माया गर्छौ भने मेरो कुरा सुन।
3: मैले तिम्रो कुरा सुनेको त छु नि, तिम्रै विश्वासमा बसेकी छु। आखिर तिमी मलाई किन कुरा लुगाउँछौ?
2: दिलकुमारी, म पनि त मेरो आफ्नो मनको कुरा तिमीलाई नखोले कसलाई खोल्ने? म टाढा गइरहेको हुँ र

नमस्कार, दिउँसो दुई बजेको मर्सिङडी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले सांसदहरूको हरेक गतिविधिको आम जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै सोही अनुसार अब्बल व्यवहार प्रदर्शन गर्न निर्देशन दिएका छन्। संघीय संसद सचिवालयको सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको सांसदहरू लक्षित दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन्। सो क्रममा उनले कार्यक्रमका सांसदहरूको न्यून र ढिलो उपस्थितिप्रति खुलेर असन्तुष्टि व्यक्त गरेका छन्। नेकपा एमालेका युवाहरूले पार्टी पुनर्गठनबारे मत सर्वेक्षण अभियान पनि शुरू गरेका छन्। पार्टीको पुनर्गठन कार्यदलले समिति नेताहरूसँग मात्र सुझाव लिएकाले स्वतन्त्र मत सर्वेक्षण शुरू गरिएको उहाँहरूले बताएका छन्। एमाले पार्टी जीवनको कुरा नेताहरूलाई मात्रै होइन सदस्यहरूलाई पनि उत्तिकै चासोको विषय हो। अभियानको नेतृत्व गरिरहेका गजेन्द्र थापलियाले बताउनु भएको छ, यो मत सर्वेक्षणमा पार्टी सदस्य र स्वतन्त्र नागरिकले पनि एमाले बारे धारणा राख्नेछन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले उहाँलाई शपथ गराउनु भएको हो। यही असार पाँच गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजीगत परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पताल मध्ये 89 अंकसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो स्थानमा छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो भएको बताउनुभयो। सुन चाँदीको भाव आज घटेको छ। सुन आज तोलामा 1400 रूपियाँले घटेर 2,82,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। मंगलबारदेखि लगातार घटेको सुनको भाव शुक्रबार र आइतबार बढ़ेको हो। त्यस्तै आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँ पुगेको महाशाखाले जनाएको छ। हिजो 4,325 रूपियाँमा कारोबार भएको थियो। संखुवासभाको सिलीचोङ गाउँपालिकामा लगातारको वर्षपछि आएको बाढ़ी पहिरोले विद्युत संचार तथा यातायात सेवा अवरूद्ध भएको छ। सिलीचोङ सिसुवा खोलामा अविरल वर्षसँगै आएको बाढ़ी पहिरोका कारण दुई विद्यालयमा क्षति पुगेपछि पठन पाठन पूर्ण रूपमा ठप्प भएको छ। वर्षपछि आएको भीषण बाढ़ी पहिरोले सिलीचोङमा विद्युत संचार तथा यातायात सेवा अवरूद्ध भएको गाउँपालिकाका अध्यक्ष भूपाल राज मेवाहाङले बताउनुभयो। बाढ़ी पहिरोका कारण गाउँपालिका केन्द्रसम्म पुग्ने सड़क अवरूद्ध हुनुका साथै केन्द्रीय विद्युत माइक्रो हाइड्रो इन्टरनेट तथा संचार सेवा प्रभावित भएका कारण सरकारी सेवा प्रवाह समेत प्रभावित भएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताउनु भएको छ। पहिरोले गाउँपालिकाभित्रका सबै सड़क तथा गोरेटो बाटो अवरूद्ध भएका छन्। बाढ़ीले स्थानीय दुईवटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। करिब 70% संचार सेवा अवरूद्ध हुँदा जनजीवन थप प्रभावित बनेको छ। माथिबाट खसेको पहिरोले सिलीचोङ एक नेवाटारमा कालिका माध्यमिक विद्यालयमा क्षति पुगेको छ। शनिबार राति माथिबाट खसेको पहिरोले कालिका माध्यमिक विद्यालयको 15 कक्षा कोठा चिराचिरा परेको र शैक्षिक सामग्री क्षति पुगेपछि पठन पाठन समेत ठप्प भएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताउनुभयो। कालिका माविका 127 जना विद्यार्थी अध्ययनरत छनृ।

दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0662524297।

0: Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? ये विकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिसु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801377246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Mario.
1: Extreme energy drink.
2: Ayah, mari ni ama. Ayah ni,
3: के भयो दिदी तपाईलाई सुन्छु छैन कि कसो
2: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
3: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
2: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
3: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
4: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
5: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
4: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
5: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
4: सम्पर्क फोन 98490-68924 98450-86780
2: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32
9: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो।
1: ओहो दाई, टीवी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: ओ मसे मिजेबा खनियामो
6: छिप्रे भरे याउ अक्यो आया गुस्यो
5: याउ अंगुस्यो तुङेर प्ररो लड्याएर
6: विशिष्ट हररी खोली रेडियो मर्सिङ क्याले यो भाषारी कत्ते छाबो कुए खैमु खोजिन ती गल्छ्यो
5: ए छब्बिस नर तिसे घरी बालोटी र रेडियो मर्सिङ ए नल्छ्यो
7: क्यों यो आफै रेडियो मर्सिङ एफएम 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
5: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
4: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
6: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
7: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
3: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजुङ।
8: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
9: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
9: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98546662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: जय श्री राम, जय श्री राम।
11: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
10: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
11: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
10: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
11: हो नि भाउजू।
12: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
12: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
12: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
13: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Extreme energy drink.
1: 아니, 쿠시, 게 칸죠? 아스컬도 전에이 푸르디로 라스워스터 데크추다.
2: 칸이다, 카스테 게이 오이나 디디. 람중 에그로비 컨선 두아라 우트파딧 수드다 람중 마하 비하나 벨루카 다이닉 에킥 삼차 칸이가 데크추.
1: 아니, 마하사이 수드다라 오르가닉 네 홀아라?
2: 호니 디디, 람중 마하다 1350 미터 우사이마 아프네이 펌마 정갈이 스로드바다 우트파디 카티키 오르가닉 마하 호.
1: 마하 바이크 어루 키케 파인차 데 해?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसिसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841445148।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
6: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: Extreme Energy Drink.
1: सुरबी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
2: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
1: धन्यवाद काका।
2: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
1: किन नहुनु नि काका? ए, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
2: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
1: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
2: हजुर हजुर,
1: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
3: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ लम्सुङ।
5: विगत 2 दशक अघिदेखि

0: Extreme energy drink. Taste the difference. Feel the energy.
1: Marsang DFM 95 MHz. 95 MHz.
2: अभिमुखीकरण कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड. मध्यपूर्वमा तनाव पुनः चर्किरहेका बेला बहरायनलाई इरानको कडा चेतावनी. क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता. र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै. नेपाल खबरमा अब पूरा खबर. देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ. कृषि प्रधान नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसको रूपमा मनाउने गरेको छ. कृषि तथा पशुपक्षी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रम आयोजना गरेका छन्. यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने रहेको छ. नेपाली समाजमा असार 15 गतिलाई दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ. मानव रोपेर मुली फलाउने यो महत्वपूर्ण समयमा किसानहरू दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ. आजका दिन किसान हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्। यसैबीच असारको 15 गते भइसक्दा पनि मध्य प्रदेशमा 4.36% मात्र रोपाई सम्पन्न भयो. भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मध्य प्रदेशमा धान रोपाई हुने कुल 3,87,933 हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म 16,911 हेक्टरमा मात्र रोपाई भएको हो. महोत्तरीमा सबैभन्दा धेरै 8.17% रोपाई भएको छ. तदनुसार 12 दुवै जिल्लामा 7.7% दरले प्रगति भएको छ भने सिराहा र सप्तरीमा 5.5% रोपाई भएको छ. सर्लाहीमा 2.5% रोपाई भएको छ. पर्सा र रौतहटमा भने चैते धान नकाटिएकाले रोपाई शुरू भएको छैन. अहिले वर्षा भइरहेका कारण अब धान रोपाईले गति लिने किसानहरू बताउँछन्. सप्तकोशी नदीको किनारमा फैलिएको कोशी टप्पू वन्यजन्तु आरक्ष्य पर्यटनको उच्च सम्भावना भएको क्षेत्र भए पनि ओझेलमा रहेको छ. जैविक विविधताले भरिपूर्ण र प्रकृतिमा आधारित पर्यटनको ठूलो सम्भावना बोकेको कोशी टप्पूमा दुर्लभ वन्यजन्तु र सयौं प्रजातिका चराचुरुङ्गी पाइन्छन्. अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार क्षेत्र वातावरणीय समस्यासँगै आवश्यक पूर्वाधार प्रचार प्रसार र राम्रो व्यवस्थापन हुन नसक्दा पर्यटन सम्भावना अझै पूर्ण रूपमा उपयोगमा आउन नसकेको हो. पूर्वी नेपालको सुनसरी सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो आरक्ष्य 535 प्रजातिका चराचुरुङ्गी 42 प्रजातिका स्तनधारी जनावर र 141 प्रजातिका माछा पाइन्छन्. नेपालमा जंगली भैंसी अर्ना पाइने एकमात्र संरक्षित क्षेत्र रहेको यो आरक्षमा अहिले 498 अर्ना छन्. रामसार सूचीमा सूचीकृत यो आरक्षमा गंगेटिक डल्फिन घडियाल र मगर गोही लगायत दुर्लभ जलचर पनि रहेका छन्. चराविज्ञ अनिश तिमिल सिन्हाका अनुसार कोशी टप्पू उत्तरी गोलार्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्राम स्थल हो र चराचुरुङ्गी अवलोकन नै यहाँको सबैभन्दा ठूलो पर्यटनको सम्भावना हो. संरक्षण पूर्वाधार विकास र प्रचार प्रसारलाई सँगसँगै अघि बढ़ाउन सके कोशी टप्पू दक्षिण एसियाकै प्रमुख इको टुरिज्म गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो. संघीय संसद सचिवालयले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ. सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय र अन्तर्गतका विभिन्न महाशाखाहरूको कामबारे सांसदहरूलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो. सांसदहरूलाई विधेयक र कानून निर्माण प्रक्रिया, संसदीय समिति प्रणाली र संसदीय निगरानी, संसदीय मर्यादा, संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउने सचिवालयले जनाएको छ. दुई दिने प्रशिक्षण कार्यक्रम सिंहदरबारमा रहेको निर्माणाधीन संघीय संसद सचिवालयको नयाँ भवनकै बहुउद्देश्यीय हल सञ्चालन भइरहेको छ. यसैबीच अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै सभामुख डोलप्रसाद अरियालले नागरिकको मूल्यांकनमा अब्बल हुने गरी आफ्ना गतिविधिहरू अघि बढ़ाउन सांसदहरूलाई निर्देशन दिनुभयो. अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विश्वास रहेको भन्दै सभामुख अरियालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो. नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आज र भोलिका लागि मालवाहक गाड़ीको आवाजात रोकिएको छ. त्यहाँ रहेको बेली ब्रिजबाट वर्षायाममा गाड़ी चलाउन मिल्ने वा नमिल्ने बारे प्राविधिक जाँचका लागि आज र भोलि मालवाहक गाड़ी चलाउन रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो. स्थानीय बासिन्दा र मानसरोवर कैलाशका यात्रुलाई भने आवाजातमा कुनै असहज नहुने प्रजीय पन्थले बताउनुभयो. नेपालबाट केरूङ र केरूङबाट नेपालभित्र नि मालवाहक गाड़ीलाई मात्र चिनिया सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिएको छ. अघिल्लो वर्षको असार 24 गते आएको लेन्दी खोला बाढ़ीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेली

0: विचरण गरिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। 9 वटै पालिकामा जन्मेदेखि 15 महिना र 16 देखि 23 महिना मुनिका बाल बालिकाहरूले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। बाजुराका 1,348 बाल बालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। 1 खोप लगाएर अन्य 4 खोप नलगाउने त्रिवेणी नगरपालिकाका 1 जना, बढीमालिका नगरपालिका 1 जना, बुढीनन्दा नगरपालिका 1 जनालाई पनि खोप लगाइएको छ। पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका स्वास्थ्य कर्मीको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसी राम रोकायले बताउनु भएको छ। विदेशको खबर, मध्यपूर्वमा तनावपूर्ण चर्किरहेकै बेला इरानले बहरइनलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहरइनलाई आफ्नो सीमा नर्नाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। तस्मिन समाचारका अनुसार उहाँले आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उकसाहटको जवाफ इरानले कड़ा रूपमा दिने बताउनुभयो। अमेरिकाले आफ्नो विरूद्ध सैनिक कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसैबीच अमेरिका र इरान बीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भएका खबरमा उल्लेख छ। मध्यपूर्वमा पछिल्ला सैन्य गतिविधि, हर्मुज जलमार्गको सुरक्षा र अमेरिकी सैन्य उपस्थिति लिएर बढ़दो तनावका बीच इरानको बहरइनप्रति आएको यो चेतावनीले क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता उत्पन्न भएको छ। अब खेल खबर, तथा विश्वकप फुटबलको राउण्ड अफ 32 आज राति 11:15 5 पटकका च्याम्पियन ब्राजिल र जापान बीच खेल हुँदैछ। यो खेल अमेरिकाको हस्टन रंगशालामा हुनेछ। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताको रूपमा नकआउटमा प्रवेश गरेका हुन्। सन् 2026 सन् 2006 विश्वकपमा ब्राजिलले जापानलाई 4-1 गोलले हराएको थियो भने गएको अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले 3-2 गोलले ब्राजिललाई हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो। जापान विश्वकपमा अहिलेसम्म प्री क्वार्टर फाइनलभन्दा अगाडि पुग्न सकेको छैन। यस्तै भोलि बिहान 2:15 अमेरिकाको बोस्टनमा 4 पटकको विजेता जर्मनी र पाराग्वे बीच खेल हुनेछ। सन् 2002 यी दुई टोली बीच भएको विश्वकपमा जर्मनीले 1-0 जित हासिल गरेको थियो। यसै गरी भोलि बिहान 7:15 मेक्सिको मोन्टेरीमा नेदरल्याण्ड्स र मोरक्को बीच खेल हुनेछ। सन् 1994 यी दुई टोली बीच भएको खेलमा नेदरल्याण्ड्स 2-1 विजयी भएको थियो। विश्वकपका यी तीनै खेल नेपाली दर्शकका लागि अत्यन्त रोमाञ्चक हुने अपेक्षा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो। असारको 15 मधेशमा 4.5% भन्दा कम रोपाई। कोशी टप्पूमा पर्यटनको सम्भावना उच्च। प्रचार प्रसार सहित पूर्वाधारमा लगानी गर्नुपर्नेमा बिग्रेको जोड। विधेयकका कानून निर्माणबारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड। मध्य पूर्वमा तनाव पुनः चर्किरहेका बेला बहराइनलाई इरानको कड़ा चेतावनी। क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता। र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 ललितपुरको घुमलटारमा हर्ष उल्लासका साथ मनाइएको छ। महोत्सवमा यसपटक ड्रोन मार्फत मल छरेर मेसिनद्वारा धान रोपिएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोक कुमार चौधरीले ड्रोन उठाएर महोत्सवको शुभारम्भ गर्नुभयो। कार्यक्रममा कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले शहरीकरणका कारण घट्दो कृषि भूमिको चुनौती बीच यान्त्रिकरण र उन्नत प्रविधि मार्फत उत्पादक बढाउनु पर्ने बताउनुभयो। भन्नुभयो, असार 15 गतेको अवसरमा भक्तपुरको प्रसिद्ध जुजु धौको माग अत्यधिक बढ़ेको छ। दही चिउरा खाने परम्परागत चलनका कारण बिहानैदेखि जुजु धौका पसलहरूमा उपभोक्ताहरूको लामो भीड़ लागेको थियो। भक्तपुर जुजु धौ व्यवसायी संघका अध्यक्ष कृष्ण गोपाल सैजुका अनुसार आज एकै दिनमा भक्तपुरबाट 1,00,000 लिटर भन्दा बढ़ी दही बिक्री भएको छ। अरू दिन 200 लिटर मात्र बिक्री हुने ठाउँमा आज 2,000 लिटर भन्दा बढ़ी दही दिउँसो समयमै सकिएको व्यवसायीहरूले जानकारी दिएका छन्। माटोको भाँडो अर्थात कतारोमा परम्परागत शैलीमा बनाएको दही आज प्रति लिटर 250 रुपियाँमा बिक्री भएको छ। तर धेरैले जुजु धौकै नाममा मेसिन र फ्रिजमा जमाएको दही बिक्री गर्न थालेकाले यसको गुणस्तर र साख घट्दै गएको भन्दै जुजु धौ व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। परम्परागत शैलीमा बनाएको असली जुजु धौलाई चक्कुले काट्न सकिन्छ र घोप्ट्याउँदा पनि पोखिँदैन भन्ने यसको पहिचान हो। सरकारले काठमाडौँ उपत्यकामा खाद्य गुणस्तर तथा उपभोक्ता स्वास्थ्य परीक्षणका लागि बजार अनुगमन तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले घुम्ती प्रयोगशाला सहित 3 छुट्टा छुट्टै टोली परिचालन गरी व्यापक निरीक्षण गरेको छ। बानेश्वरको एक स्टोरमा कस्मेटिक ग्रेडको रोज वाटर खाद्य प्रयोजनका लागि राखिएको भेटिएपछि तत्काल नष्ट गरी सम्बन्धित व्यवसायलाई 5 दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। मन्त्री निशा मेहताले उपभोक्ताको स्वास्थ्यमा जोखिम सृजना गर्ने व्यक्ति वा संस्थामाथि कानून बमोजिम कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। भक्तपुर नगरपालिका वडा नम्बर 9 कार्यालयको आयोजनामा ओडावासी युवा विद्यार्थीका लागि डिजिटल मार्केटिङ सम्बन्धी 1 महिने तालिम हिजोदेखि शुरू भएको छ। तालिमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सूचना प्रविधिको विकासले संसार नै गाउँ जस्तो बनिरहेको अवस्थामा संसारभरिका युवाहरूसँग भक्तपुरका युवाले अध्ययन, पेशा, खेलकुद लगायत सबै क्षेत्रमा प्रतिस्पर्धी बन्न सक्नुपर्नेमा जोड़ दिनुभयो। काठमाडौँ महानगरपालिका वडा नम्बर 14 कलंकी पुल नजिक सड़कमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बिहान मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कैलाली घर भएका 27 वर्षका प्रकाश शाहको ज्यान गएको प्रहरीले जनाएको छ। भक्तपुरको श्री विनायक नगरपालिका नम्बर 8 सिपाडोलबाट लागू औषध सहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलले सिपाडोलका 23 वर्षीय राज थापालाई पक्राउ गरेको। यस्तै ललितपुर महानगरपालिका नम्बर 6 ओकुबाहालबाट लागू औषध सहित सुर्खेत घर भएका 18 वर्षका किशोर पक्राउ परेका छन्। प्रहरी प्रभाग मंगल बजारबाट खटिएको टोलले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। यस्तै ललितपुर महानगरपालिका नम्बर 6 नेफ गल्लीबाट धादिङ घर भएका 22 वर्षीय साहिल लामा पक्राउ परेका छन्। प्रहरी प्रभाग मंगल बजारबाट खटिएको टोलले उनलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विधेयक र कानून निर्माणबारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड़। ललितपुरको खुमलटारमा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 सम्पन्न। ड्रोन मार्फत मल छरेर मेसिनद्वारा धान रोपियो। र दही चिउरा खाने दिनको अवसरमा आज भक्तपुरमा जुजु धौको माग उच्च। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै, लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 98460903001 98460774065
2: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
5: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
6: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउनेछ।
4: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्ष राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाको
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497398।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर
5: सर, म आफ्नो भाग्य

0: extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299।
1: सुवर्ण अवसर।
3: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
4: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568286 फोन 0665202093 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Siliconia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो मात्र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: टु फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: लमसुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सहरको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागजपत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउं। लमसुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सहर लमसुङ।
10: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083/84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
11: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
10: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
11: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
10: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
11: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
10: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
11: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
10: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
11: मासिक एकाइ परीक्षाको व्यवस्था,
10: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
11: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
10: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
11: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
10: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
11: थप जानकारीका लागि
10: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लम्सुङ, सम्पर्क फोन 98460 74553, 98560 45875, 98460 85791 र 98460 83862।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
12: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारीको लागि सम्पर्क 0665909999, 98477 69229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856 74 486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: औठीलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यु गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यु गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2101-083,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-00-2160।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ खुल्दिउ भन्दा उहिसु सुखन क्या खलो सुजी पिमिलो खनयामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शंख लैदी भिसा बैंगरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: me a extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, म सङ्गदेव FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिशहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ। सम्पर्क मोबाइल नम्बर 98464 र 98065854। सुवर्ण अवसर, सुवर्ण अवसर।
4: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20-8 सेना फिल्म हल चोक, लमजुङ।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
6: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
8: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
9: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
8: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0664-520-532, मोबाइल 98460-90301, 98460-74-065।
10: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
11: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाटा, खुलास चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: अनि तयो कागज केमे थि वा?
9: अ झिल्काई
8: के पर्सनल नम्बर ब्लक लै बधि?
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई।
8: अनि ब्याङ्क रि?
9: ब्याङ्क रि
8: अ
9: चढ चाहिँ तले लगपर्दि
8: समलपति न आफै न मोबाइल नम्बर फेर दिया बजेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
9: सतर्क तना ठगी तब्द क्या जोगी न
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: extreme energy drink.
1: ओहो दाइ, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 98130949।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on ya.
1: Extreme energy drink.
2: 아니, 쿠시, 게 간소? 아스컬도 전에 푸르디로 라소스도 데크수다.
3: 하니타 카스테 케이 호이나 디디. 람중 에그로비 컨선 드와라 우트파딧 수드다 람중 마하 비하나 벨루카 다이닉 에케 참차 하니 가리고수.
2: 아니 마하사이 수드다라 오르가닉 네 홀라라?
3: 호니 디디. 람중 마하다 1350 미터 우사이마 아프네 펌마 장갈리 스로드바타 우트파딧 카티키 오르가닉 마하 호.
2: 마하 바이크 어루 키케 파인차 데하?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 98461 26344, 98461 26344।
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
8: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका सात त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ आल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463 38518।

0: me a extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 चिङेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेर तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902990, मोबाइल नम्बर 9856602990।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: चौधरी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्कर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्क दे निल पर्दिमो न्यो ताने सतर्क तना ठगरिक्या बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश।
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665204497।

0: California.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट

0: पण्डितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556-94-333, 4-93-555।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 देशभर हर्ष उल्लासका साथ मनाइएको छ। कृषि प्रधान देश नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसको रूपमा मनाउने गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रमहरू आयोजना गरेका छन्। यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भनी रहेको छ। दिवसको मूल समारोह ललितपुरको खुमलटारमा मनाइयो। खुमलटारमा आयोजित महोत्सवमा यसपटक ड्रोन मार्फत मल छरेर मेसिनद्वारा धान रोपिएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोक कुमार चौधरीले ड्रोन उडाएर महोत्सवको शुभारम्भ गर्नुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौचनले जलवायु अनुकूलन पोषणयुक्त धान उत्पादनमा राज्य र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले शहरीकरणका कारण घट्दो कृषि भूमिको चुनौती बीच यान्त्रीकरण र उन्नत प्रविधि मार्फत उत्पादकत्व बढ़ाउनुपर्ने बताउनुभयो। कार्यक्रममा उत्कृष्ट धान उत्पादक किसान, रैथाने धान संरक्षक संस्था, योगदानकर्ता वैज्ञानिक र कृषि पत्रकारलाई सम्मान गरिएको छ। आजका दिन किसान हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्।
7: यसैबीच असार 15 को धान दिवससम्ममा देशभरि 13.49% मात्र धान रोपाई भएको कृषि विभागले जनाएको छ। गएको वर्ष यही समयसम्ममा 15.62% क्षेत्रमा रोपाई भइसकेको थियो। यसपालि वर्षा कम भएकाले रोपाई पनि कम भएको हो। यसपालि सबैभन्दा धेरै गण्डकी प्रदेशमा 25% रोपाई भइसकेको छ भने धानको भण्डारण मानिने मधेसमा 5% भन्दा कम रोपाई भएको छ। नेपालमा कुल 13,82,000 हेक्टर क्षेत्रमा धान रोपाई गरिन्छ। विभागले यस वर्ष झण्डै 60,00,000 मेट्रिक टन धान उत्पादनको लक्ष्य राखेको छ। विभागको तथ्याङ्क अनुसार नेपालको कुल गृहस्थी उत्पादन 66 खर्ब रूपियाँ मध्ये धान बाली उत्पादनले मात्रै 2 खर्ब रूपियाँको योगदान दिएको छ। नेपालमा वार्षिक झण्डै 70,00,000 मेट्रिक टन आवश्यक रहेकोमा नेपालको उत्पादनले झण्डै 10,00,000 मेट्रिक टन उपभोग अपोग हुने देखिन्छ।
6: यसैबीच नेपाली समाजमा असार 15 गतेलाई दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। मानो रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसान दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। दही चिउरा खाने परम्पराका कारण असार 15 गते बजारमा दहीको माग अरू बेला भन्दा उल्लेख्य रूपमा बढ़ने गर्दछ। आज झण्डै 75,00,000 लिटर दही, झण्डै 1 अर्ब रूपियाँ बराबरको खपत भएको नेपाल डेरी एसोसिएशनले जनाएको छ। तर कृषि प्रधान देश भए पनि पछिल्ला वर्षहरूमा गाई भैंसी पाल्ने परम्परागत किसानको संख्या घट्दै गएको छ। केही वर्ष अघि दहीका लागि अग्रिम अर्डर गर्नुपर्ने वा घरमै दही जमाउनु पर्ने अवस्था थियो भने अहिले सहज रूपमा बजारमा उपलब्ध हुन थालेको छ। परम्परागत रूपमा गाई भैंसी पाल्ने किसानको संख्या घटिरहेका बेला बजारको माग धान्ने गरी दही उत्पादन कसरी भइरहेको छ भनेर हामीले नेपाल डेरी एसोसिएशनका केन्द्रीय अध्यक्ष प्रहलाद दाहाललाई सोधेका छौं।
8: पहिला चाहिँ इन्डिभिजुअल घरमा 1-1 जनाले निर्वाहमुखी तरिकाले पशुपालन गर्नुहुन्थ्यो, होइन? त्यो बेला मात्र चाहिँ धेरै थियो, संख्या धेरै थिए किसानको। र अहिले चाहिँ अलिकति व्यावसायिक रूपमा पशुपालन गर्ने र एउटै घरमा 4-5 अब 10-15 वटा

0: सम्म पनि व्यावसायिक रूपले गाई भैँसीहरू पाल्ने हुँदाखेरि लगभग किसानको संख्या घटे तापनि गाई भैँसीको संख्या चाहिँ घटेको छैन। र अनि पहिला चाहिँ तपाईँको लोकल गाई भैँसीहरू हुन्थे अनि एउटा गाई भैँसीले कम दुध दिने हुन्थ्यो भने अहिले पछिल्लो समय चाहिँ अब हाइब्रिड विकसित खालका गाई भैँसीहरू उपलब्ध छन् अहिले, होइन अब सेक सिमेन्ट पनि त्यही खालको उपलब्ध छ। यतातिर माग बढी भए तापनि यता उत्पादनको माग पनि पूरा भएको छ।
1: दही उत्पादन गर्न पनि यो पाउडर दुधको पनि प्रयोग भइरहेको छ भन्ने कुराहरू चर्चाहरू पनि आइरहेको हुन्छ, त्यो चाहिँ कस्तो हो खासमा?
0: पाउडर दुध चाहिँ हामीले अब यसलाई नकारात्मक रूपले हामीले बुझिरहेको छौँ, होइन पाउडर दुध नकारात्मक रूपले बुझिदिनु भएन पाउडर दुधलाई। त्यो चाहिँ दुधबाटै ड्राई गरेर बनाएको पाउडर हो, होइन हामीले दुध बढी भएको बेलामा त्यसलाई पाउडर बनाएर राख्ने र अनि हामीलाई आवश्यक परेको बेलामा त्यसलाई फेरि लिक्विड बनाएर हामीले प्रयोग गर्ने हो, होइन त्यसै गरी यस्तो बढी माग भएको बेलामा चाहिँ हामीले यसरी यो पाउडर दुधलाई प्रयोग गर्ने गर्छौँ। र दही बनाउन चाहिँ अहिलेपछि पनि हामीलाई पाउडर दुध चाहिन्छ, त्यसले गर्दाखेरि यो पाउडर भन्ने बित्तिकै मान्छेको एकदमै नकारात्मक सोच छ, होइन त्यो सोचबाट हामी अलिक टाढा हुनुपर्छ। अहिले नेपालमै 10-11 वटा त पाउडर दुधको कारखानाहरू नै छन् अहिले, त्यसले गर्दाखेरि हाम्रो नपुग माग चाहिँ हामी यताबाट पनि केही मात्रामा हामी थप प्रयोग गर्न सक्छौँ। अब पाउडर दुध मात्रको त दही बन्दैन, होइन तर यसलाई हामीले 25%, 30%, 40%सम्म हामी प्रयोग गर्न सक्छौँ। यो दुध नै हो, केही फरक बनाउँदैन।
1: यो गुणस्तर र स्वच्छतालाई चाहिँ कसरी कायम राख्ने गरिएको छ यसको?
0: अनि यसमा हामीले कुनै दुविधा मान्नै पर्दैन, किनभने खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति प्राप्त गरेर हामीले हाम्रो अत्याधुनिक प्लान्टबाट हामीले दही दुधहरू बनाउँछौँ, होइन त्यसले गर्दाखेरि हाम्रो बजारमा हामीले एकदमै गुणस्तरयुक्त सामानहरू पठाउँछौँ। ढुक्क भएर आम उपभोक्ताहरूलाई दुध तथा दुग्ध पदार्थ सेवन गर्दाखेरि हामीले जहिले पनि उहाँहरूलाई गर्नको लागि आह्वान गरेका छौँ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले पनि दुग्धजन्य पदार्थको प्रचार गर्नुभएको थियो, त्यस्तै महाधिवेशनमा पनि चितवनमा पनि मही चाहिँ व्यापक बिक्री भयो भन्ने कुराहरू पनि आइरहेको थियो। त्यो घटनापछि अथवा भनौँ त्यस्तै खालका गतिविधिहरूले चाहिँ यो बजारमा चाहिँ कस्तो प्रभाव पारेको छ?
0: देशको अब विशिष्ट व्यक्तित्वहरूले चाहिँ कुनै पनि कुराहरूको प्रयोग गरिदिइसके पछि त्यसलाई महत्व दिइसकेपछि त्यसको उपभोग बढ्नु स्वाभाविक हो, होइन त्यसै गरी अहिले प्रधानमन्त्रीज्यूले चाहिँ अब चिज होइन मही दही दुधहरू सेवन गर्न थालिसकेपछि त्यो प्रचार प्रसार भएपछि चाहिँ स्वतः रूपले बजार यसको विस्तार भएको छ, बढेको छ। यो बढ्यो भने हुन्छ तपाईँको कार्यक्रमहरूमा चाहिँ अन्य पेय पदार्थको ठाउँमा मैले स्थान पाउने बिहा भोज भतेर सेमिनार गोष्ठी होइन सिंहदारमा जानुभयो भने तपाईँ अहिले मही पाउनुहुन्छ। त्यसले गर्दाखेरि प्रचार प्रसार भयो भने र त्यसको महत्व बुझाउन सक्यो भने त्यो कुराहरूको खपत बढी हुन्छ, यो स्वाभाविक रूपमा लिन्छ हामी यसलाई।
2: उहाँ हुनुहुन्थ्यो नेपाल डेयरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहलाद दाहाल। यसैबीच आज भक्तपुरको प्रसिद्ध जुजुधौको माग अत्यधिक बढ़ेको छ। जुजुधौ व्यवसायी संघका अध्यक्ष कृष्ण गोपाल सैजुका अनुसार आज एकै दिन 1,00,000 लिटर भन्दा बढ़ी जुजुधौ बिक्री भएको छ। माटोको कतारोमा परम्परागत शैलीमा बनाएको दही प्रति लिटर 250 रूपियाँमा बिक्री भइरहेको छ, तर मेसिन र फ्रिजमा जमाएको दहीलाई समेत जुजुधौ नाम दिएर बिक्री गर्न थालिएकोले यसको गुणस्तर र साख घट्दै गएको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। मल्लकालमा राजाले समेत भक्तपुरको दही खाने हुँदा भक्तपुरको दहीलाई दहीको राजा अर्थात जुजुधौ भनिएको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। देशभर 14% भन्दा पनि कम रोपाई, असार 15 गते दही खपत उच्च 1 अर्ब रूपियाँ बराबरको कारोबार भएको अनुमान, व्यावसायिक पशुपालनले माग धान्दै भक्तपुरमा जुजु धाउको माग उच्च लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। जल तथा मौसम विज्ञान विभागले भोलि र पर्सी केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएपछि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन सबैलाई अनुरोध गरेको छ। प्राधिकरणले सूचना निकालेर सर्वसाधारण मानिसहरूलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपदसँग जुझ्न आफूले तयारी गरिसकेको पनि बताएको हो। प्राधिकरणका अनुसार लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तन सक्ने चिन्ता छ। मौसम विभागको सूचना अनुसार भोलि र पर्सी मनसूनी गतिविधि बढ़न गई मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढ़ेको हो। केही ठाउँमा आरी घोप्टे वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन पनि भनेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिममा रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी दिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 भित्रिएको हो। औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला विभागले मुसलधारे वर्षा हुन लागेको भन्दै सूचना जारी गरेको हो। यसैबीच पछिल्लो 24 घण्टामा सुदूरपश्चिम कर्णाली र बागमतीका केही उच्च पहाड़ी तथा हिमाली क्षेत्र बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। आज पश्चिम तराईमा पानी पनि राम्रो वर्षा भएको छ। यो हप्ता पर्याप्त वर्षा भएर धान रोपाईमा सहज हुने मौसमविदको भनाइ छ।
2: संघीय संसद सचिवालयले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय अन्तर्गतको विभिन्न महाशाखाहरूको कामबारे सांसदहरूलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो। सांसदहरूलाई विधेयक र कानून निर्माण प्रक्रिया, संसदीय समिति प्रणाली र संसदीय निगरानी, संसदीय मर्यादा, संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउने सचिवालयले जनाएको छ। दुई दिने प्रशिक्षण कार्यक्रम सिंहदरबारमा रहेको निर्माणाधीन संघीय संसद सचिवालयको नयाँ भवनकै बहुद्देश्य हलमा सञ्चालन भइरहेको छ। यसैबीच अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै सभामुख डोलप्रसाद अरियालले नागरिकको मूल्याङ्कनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढ़ाउन सांसदहरूलाई निर्देशन दिनुभयो। सांसदहरू नागरिकले मत दिएर पठाएका जिम्मेवार नागरिक भएको हुनाले आम नागरिकको मूल्याङ्कनमा अब्बल हुने गरी व्यवहार देखाउनुपर्ने उहाँको भनाई छ। अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विश्वास रहेको भन्दै सभामुख अरियालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएकोमा सन्तुष्टि समेत व्यक्त गर्नुभयो।
1: सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै काम अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले जानकारी दिनुभयो। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो। कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई अर्ध जलाशयुक्त आयोजना निर्माण भइरहेको हो। आयोजनाले विद्युत उत्पादनका साथसाथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याइसकेको छ। भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण, सड़क ट्र्याक र 10 बेली ब्रिजको जडानले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता आएको छ। नेपालगंजबाट डोल्पा पुग्न 3 दिनभन्दा बढ़ी लाग्ने यात्रा अब एकै दिनमा सम्भव भएको छ। चालनपछि संघ, प्रदेश र पालिकाले वार्षिक झण्डै 38 करोड़ रूपियाँ रोयल्टी पाउनेछन्। आयोजनामा झण्डै 16 अर्ब 66 करोड़ रूपियाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइएको छ।
2: सभामुख डोलप्रसाद अरियालले वर्षेनी उस्तै प्रकृतिका बेरोजी दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिकोणले गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिक उत्सवमा बोल्दै सभामुख अरियालले औंल्याएका बेरोजीहरूको समयमै फर्सुट गर्नु र भविष्यमा बेरोजी नै नआउने गरी वित्तीय व्यवस्थापनमा सुधार ल्याउनु तीनै तहका सरकार र सम्बन्धित पदाधिकारीको साझा जिम्मेवारी रहेकोमा जोड़ दिनुभयो। उहाँले नेपालको लेखा परीक्षण प्रणालीलाई आधुनिक सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको उपयोगबाट थप परिष्कृत गर्न आवश्यक रहेको पनि बताउनुभयो। महालेखा परीक्षक तोयम रायले लेखा परीक्षण कार्यलाई गुणस्तरीय र पारदर्शी बनाउन विभिन्न सुधारका प्रयास थालेको दावी गर्नुभयो। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 94 अर्ब भन्दा बढ़ीको लेखा परीक्षण भएकोमा 88 अर्ब रूपियाँ भन्दा बढ़ीको बेरुजी औल्याएको छ। कार्यक्रममा लगती बेरुजी नभएका महाभारत, महाशिला र धुरकोट गाउँपालिकालाई सम्मान गरिएको छ।
1: शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज 16.54 अंकले घटेर 2632.96 बिन्दुमा सरेको छ। नेप्से गएको हप्ताभरि नै घटेको थियो। आज सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहको सूचक 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.94 अर्ब करोड़को कारोबार भएकोमा आज 391 कम्पनीका 76,99,000 कित्ता शेयर 2.67 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। यसैबीच अर्थमन्त्री सोडिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष गोपाल प्रसाद भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमान्दारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ। नवनियुक्त अध्यक्ष भट्टलाई मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउँदै अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सृजना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
2: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री विष्णु पौडेल विरूद्ध 3 दिनको म्याद थप गरेको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा पेश गरेको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्र अनुसार प्रहरीले असार 8 गते सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको विभागले जनाएको छ।
1: त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आफ्ना माताहतका विभाग र क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनको संरचना हटाउन निर्देशन दिएको छ। सरकारको सयबुदे कार्यसूची अनुसार 60 दिनभित्र दलीय विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिलले संयन्त्र विकास गर्नुपर्ने व्यवस्था गरेको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत यो कार्यसूची कार्यान्वयन गर्न आग्रह गरेपछि यो निर्देशन जारी भएको हो। सरकारले विश्वविद्यालय सम्बन्धी अध्यादेश मार्फत विश्वविद्यालय सभामा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व सम्बन्धी व्यवस्था निलम्बन गरेको छ। विद्यार्थी संगठनहरूले सरकारको यस निर्णयको विरोध गर्दै आएका छन्।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
10: हर घर हुनेछ अयोध्या, हर घर में प्रकट होने राम बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हरेक बिहीबार शुक्रवार राति 8 बजे मात्र विश्वम को रमाइलो टीवी में
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेपालको उत्तरी नाका रसुवागढ़ीमा रहेको मितेरी पुलबाट आज र भोलिका लागि मालवाहक गाड़ीको आवत जावत रोकिएको छ। त्यहाँ रहेको बेलीब्रिजबाट वर्षायाममा गाड़ी चलाउन मिल्ने वा नमिल्ने बारे प्राविधिक जाँच गर्नको लागि आज र भोलि मालवाहक गाड़ी चलाउन रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। स्थानीय बासिन्दा र मानसरोवर कैलाशका यात्रुलाई भने आवत जावतमा कुनै असहज नहुने प्रजीय पन्थीले बताउनुभयो। अघिल्लो वर्षको असार 24 गते आएको लेदो सहितको बाढ़ीले पक्की पुल बगाएपछि तत्काल संचालन गर्न बेली ब्रिज जडान गरिएको थियो।
2: धनकुटामा प्रहरीले आज एकै दिन 795 किलो गाजा बरामद गर्दै दुईवटा गाड़ी सहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरी धनकुटाबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रकबाट साँगुरीगढ़ी गाउँपालिका 6 कोलबोटेमा बिहान 775 किलो गाजा बरामद भएको हो। ट्रकमा 25 वटा प्याकेटमा प्रति प्याकेट 31 किलोका दरले गाजा लोड गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। ट्रकका चालक धनकुटाको पाखरीवास नगरपालिका घरमै इटहरी बस्दै आएका परीक्षण कुंवर पक्राउ परेका छन्। यस्तै साँगुरीगढी गाउँपालिका नम्बर 7 लुम्फाजुङबाट मोटरसाइकलमा ल्याउँदै गरेको 20 किलो गाजा सहित विशेष साईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
1: पूर्वी नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष पर्यटनको उच्च सम्भावना बोके पनि अपेक्षित विकासबाट पछाडी रहेको छ। सुनसरी सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो आरक्षमा 535 प्रजातिका चराचुरुङ्गी 42 प्रजातिका स्तनधारी र 141 प्रजातिका माछा पाइन्छन्। नेपालमा जंगली भैंसी अर्ना पाइने एकमात्र संरक्षित क्षेत्र रहेको आरक्षमा अहिले 498 वटा अर्ना छन्। रामसार सूचीमा सूचीकृत यो आरक्षमा गंगेटिक डल्फिन घड़ियाल र मगर गोही पनि पाइन्छ। चराविज्ञ अनिश तिमलसिन्हाका अनुसार उत्तरी गोलार्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्राम स्थल रहेको कोशी टप्पु चरा अवलोकन सबै भन्दा ठूलो पर्यटन आकर्षण हो। आवश्यक पूर्वाधार प्रचार प्रसार र व्यवस्थापनमा ध्यान दिन सकिए कोशी टप्पु दक्षिण एसियाकै प्रमुख इको टुरिज्म गन्तव्य बन्न सक्ने विज्ञहरू बताउँछन्।
2: बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। 9 वटी पालिकामा जन्मेदेखि 15 महिना र 16 देखि 23 महिना मुनिका बालबालिकाले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। बाजुराका 1348 बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका स्वास्थ्य कर्मीहरूको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायले बताउनुभयो।
1: भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड एमएसएसमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पताल मध्ये 89 अंकसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 वटा संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो।
2: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानी सेनाले अफगानिस्तानका 3 वटा प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा 36 जना सर्वसाधारणको ज्यान गएको छ। अरू 158 जना भन्दा बढ़ी घाइते भएका छन्। गैराती पक्तिया पक्तिका र कुनार प्रान्तमा यो आक्रमण भएको अफगानी संचार माध्यमले जनाएका छन्। अफगानिस्तानबाट सशस्त्र समूहले आफ्नो देशमा गरेका आक्रमणको जवाफमा यस्तो आक्रमण गरेको पाकिस्तानी संचार मन्त्री अताउल्लाह तरारले दावी गर्नुभएको छ। केही दिन अघि पाकिस्तानको कराँचीमा रहेको अर्धसैनिक बल मुख्यालयमा आक्रमण भई 3 जना सैनिकको ज्यान गएको थियो। त्यो आक्रमणको जिम्मेवारी जमात उल अहरार समूहले लिएको थियो। अफगानिस्तानको तालिबान सरकारले यो आक्रमणको कड़ा निन्दा गर्दै यसलाई सर्वसाधारणको क्रूर हत्या भनेको छ। पाकिस्तानले फेब्रुअरी 21 तारीकमा अफगानिस्तानसँग खुल्ला युद्धको घोषणा गरेको थियो। चीनको मध्यस्थतामा वार्ता भए पनि युद्ध अन्त्य हुन सकेको छैन।
1: भेनेजुएलामा विनाशकारी भूकम्प गएको 32 घण्टापछि भग्नावशेषबाट 18 दिनका नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ। भूकम्पका बेला अपार्टमेन्टको आठौं तलामा रहेकी दयाना पातिनो र उनका शिशुलाई उद्धार कर्मीहरूले पूरै भत्किएको संरचनाबाट उद्धार गरेका बीबीसीले जनाएको छ। बीबीसीसँग कुरा गर्दै पातिनोले जमीन मुनि पुरिदा आफ्नो सानो छोरालाई छातीमा टाँसेर उद्धार कर्मी आउने प्रतीक्षामा प्रार्थना गरिरहेको बताउनुभयो। उहाँका अनुसार भूकम्प आउँदा भाडा माझ्दै गरेकोमा तत्कालै बच्चालाई काखमा लिनुभयो। शुरूमा हावामा उड़िरहेको जस्तो महसुस भएकोमा पछि फर्निचरहरूको बीचमा थिचिनुभयो। फर्निचरको आड पाएपछि 32 घण्टासम्म 1 मिनटपछि ननिदाई शिशुलाई छातीमा टाँसेर श्वास फेरे नफेरेको थाहा पाउन उहाँको नाक छोराको नाक जाँच गरिरहेको उहाँले बताउनुभयो। भेनेजुएलामा गएको बुधबार बिहान 7.2 र 7.5 म्याग्नेच्युडका दुई शक्तिशाली भूकम्पले कम्तीमा 1500 जनाको ज्यान गएको पुष्टि भएको छ। झण्डै 50,000 जना मानिस हराइरहेको अनुमान छ। भेनेजुएलाको यो विपदमा एउटा नवजात शिशु अहिले सिंगो भेनेजुएलाको आशाको किरण बनेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पाउने 11 बजे 5 पटकको च्याम्पियन ब्राजिल र जापान बीच खेल हुँदैछ। यो खेल अमेरिकाको हस्टन रंगशालामा हुनेछ। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका हुन्। सन् 2006 विश्वकपमा ब्राजिलले जापानलाई 4-1 गोलले हराएको थियो भने गएको अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले 3-2 गोलले ब्राजिललाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो। जापान विश्वकपमा अहिलेसम्म प्री क्वार्टर फाइनल भन्दा अगाडि पुग्न सकेको छैन। यस्तै भोलि बिहान 2:15 अमेरिकाको बोस्टनमा 4 पटकको विजेता जर्मनी र पारोग्वे बीच खेल हुनेछ। सन् 2002 यी दुई टोली बीच भएको विश्वकपमा जर्मनीले 1-0 जित हासिल गरेको थियो। यसैगरी भोलि बिहान पाउने 7 बजे मेक्सिको मोन्टेरीमा नेदरल्याण्ड्स र मोरक्को बीच खेल हुनेछ। सन् 1994 यी दुई टोली बीच भएको खेलमा नेदरल्याण्ड्स 2-1 विजयी भएको थियो। विश्वकपका यी तीनवटै खेल नेपाली दर्शकका लागि अत्यन्त रोमाञ्चक हुने अपेक्षा छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
1: आज राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। देशभर 14% भन्दा पनि कम रोपाई। असार 15 दही खपत उच्च। 1 अर्बको कारोबारको अनुमान। व्यावसायिक पशुपालनले माग धान्दै।
2: भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना। केही ठाउँमा आरी घोप्टे वर्षा पनि हुन सक्ने। पूर्व तयारी र सतर्कता अपनाउन प्राधिकरणको आग्रह।
1: विधेयक र कानून निर्माणबारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखी। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड।
2: पाकिस्तानी हवाई आक्रमणमा अफगानिस्तानमा 36 जनाको ज्यान गयो। 158 जना भन्दा धेरै घाइते।
1: र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
5: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाए नि त्यही सिलाए नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
5: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिष नगरपालिका चार, त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846692406 र 9816674372।
2: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
5: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
7: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषणको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधन

0: 35 बजेको मर्संग दिस समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज असार 15 लमसुङमा तीनजना उत्कृष्ट किसानलाई सम्मान सहित 2300 धान दिवस तथा रोपाई महोत्सव मनाइयो। लमजुङमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने दुई चालकको लाइसेन्स निलम्बन, अन्य 6 जनाको निलम्बन प्रक्रियामा। पत्रकार महासंघ लमजुङमा स्थापित विकास खोज पत्रकारिता पुरस्कार पत्रकार द्वय परमेश्वर अधिकारी र मीना गुरूङलाई प्रदान गरिने र विश्व दुईमा बाख्रा पालन तथा आहार व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न। आज असार 15 अर्थात 2300 राष्ट्रिय धान दिवस देशभरि जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ। लमजुङमा पनि किसान कृषि प्राविधि तथा स्थानीय तहको सहभागितामा धान दिवस मनाएको हो। कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सुगदेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरूङको प्रमुख आतिथ्यतामा 2/3 आम डाँडामा रोपाई महोत्सव कार्यक्रम भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय प्रमुख गुरूङले कृषि नेपालको अर्थतन्त्रको प्रमुख आधार भएकाले आधुनिक प्रविधिको प्रयोग, उत्पादन वृद्धि तथा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सबै तहका सरकार र सरकारवालाले समन्वय गरेर अघि बढ़नुपर्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्न किसान मैत्री नीति तथा प्रविधिको विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो। सोही कार्यक्रममा सम्मानित कृषकहरू दिनेश गुरूङ, कृष्णमान श्रेष्ठ र टेक बहादुर गुरूङले आफ्नो कृषि व्यवसायको अनुभव, फार्म सञ्चालनको अवस्था तथा उत्पादनका गतिविधिबारे जानकारी गराउँदै कृषि पेशाबाट राम्रो आमदनी गर्न सकिने बताए। उनीहरूले व्यावसायिक खेतीमा अझै पनि सिंचाई बजार व्यवस्थापन र प्राविधिक सहयोग आवश्यक रहेको धारणा राख्नु भएको थियो। कार्यक्रमका अध्यक्ष तथा कृषि विकास कार्यालयका प्रमुख सिगदेलले जिल्लामा जलवायु मैत्री कृषि प्रविधिको विस्तार, उत्पादन वृद्धि तथा किसानको आय स्तर उकास्न कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले कृषि क्षेत्रलाई व्यावसायिक, आधुनिक र प्रतिस्पर्धी बनाउन किसानसँग सहकार्यलाई थप प्रभावकारी बनाइने बताउनुभयो। सोही अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका 3 जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ। रायनस नगरपालिका 1 का व्यावसायिक तरकारी कृषक टेक बहादुर गुरूङ, रायनस नगरपालिका 8 का फलफूल कृषक कृष्णमान श्रेष्ठ तथा बेसन नगरपालिका 10 का पशुपालक कृषक दिनेश गुरूङलाई जनाही 10,000 रूपियाँ दोसल्ला सम्मान पत्र प्रदान गरी सम्मान गरिएको कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन कृषि प्रचार अधिकृत सरोज थापाले गर्नुभएको थियो। कार्यक्रममा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, कृषक तथा सरकारवालाको सहभागिता रहेको थियो। लमजुङको दुर्ती गाउँपालिका 4 पुतली फाँटमा पनि 2300 राष्ट्रिय धान दिवस उत्साह साथ मनाइएको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने राष्ट्रिय नाराका साथ आयोजित कार्यक्रममा बाग बजार र र्याली सहित किसान, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, शिक्षिका तथा विद्यार्थीहरू खेतमा पुगेका थिए। सहभागीहरूले सामूहिक रूपमा धान रोपेर दिवस मनाउँदै कृषि पेशाप्रति सम्मान व्यक्त गरेका थिए। दुर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफले, लेखा अधिकृत रारा चन्द्र ढकाल, जनप्रतिनिधि कर्मचारी चैतन्यद्वय माध्यमिक विद्यालयको शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा धान उत्पादन वृद्धि, जलवायु परिवर्तन, अनुकूल खेती प्रणालीको प्रवर्धन तथा खाद्य आत्मनिर्भरताका विषयमा विशेष जोड़ दिएको थियो। खेतमा काम गर्दै गाउँपालिकाका अध्यक्ष अधिकारीले कृषि नेपालको अर्थतन्त्रको मुख्य आधार भएकाले आधुनिक र जलवायु मैत्री प्रविधिको प्रयोग मार्फत उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औलाउनुभयो। उहाँले कृषकलाई उत्पादनमुखी बनाउन स्थानीय सरकारले आवश्यक सहयोग र प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनुभयो। त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले धान दिवसले कृषि पेशाप्रति सम्मान बढ़ाउनुका साथै युवा पुस्तालाई खेतीप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय उत्पादन बढ़ाएर खाद्य आत्मनिर्भरता हासिल गर्न सबै पक्षको सहकार्य

0: रहेको उल्लेख गर्नुभयो। दोर्दी गाउँपालिका र ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीडीसी नेपालको संयुक्त आयोजनामा तथा चैतन्यदय माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न कार्यक्रमले कृषिमा आधुनिक प्रविधिको प्रयोग, जलवायु अनुकूल खेती प्रणालीको विकास तथा कृषकलाई उत्पादनमा थप उत्साहित बनाउन सकारात्मक सन्देश दिएको जनाएको छ। लमजुङमा मादक पदार्थ सेवन मापसे गरी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आरोपमा दुईजना चालकको सवारी चालक अनुमति पत्र लाइसेन्स निलम्बन भएको छ। जिल्ला ट्राफिक प्रहरीको सिफारिश अनुसार यातायात व्यवस्था विभाग कास्कीले दुईजनाको लाइसेन्स निलम्बन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले विभिन्न समयमा सञ्चालन गरेको ट्राफिक जाँचका क्रममा मापसे गरी सार्वजनिक सवारी चलाएको पुष्टि भएपछि सम्बन्धित यातायात व्यवस्था कार्यालय लाइसेन्स निलम्बनका लागि सिफारिश गरेको हो। जिल्लाबाट हालसम्म मापसे सम्बन्धी कसुरमा 8 जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिश भएकोमा 2 जनाको लाइसेन्स निलम्बन भइसकेको हो। अन्य 6 जनाको लाइसेन्स निलम्बन प्रक्रियामा रहेको ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ नायब निरीक्षक ले जानकारी दिनुभयो। ट्राफिक प्रहरीले सिफारिश गरिएका चालकहरूको विवरण सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा पठाएको जनाएको छ। सवारी चालक अनुमति पत्र लिएको सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पत्राचार गर्नुपर्ने कानूनी प्रावधान अनुसार फरक फरक जिल्लामा सिफारिश गर्नु परेको ट्राफिक प्रहरी प्रमुखको भनाइ छ। ट्राफिक प्रहरी प्रमुखले सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय कास्की, तनहुँ, बागलुङ, काठमाडौँ र वीरगंजमा पत्राचार गरेको थियो। तीमध्ये हालसम्म यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै निलम्बन सम्बन्धी जवाब प्राप्त भएको र अन्य कार्यालयहरूबाट पनि जवाब आउन बाँकी रहेको कार्यालयले जनाएको छ। विशेष गरी सार्वजनिक सवारी साधनका चालकहरूले मापसे गरी सवारी सञ्चालन गर्दा यात्रुको ज्यान जोखिममा पर्ने भएकाले यस्ता गतिविधिहरू कड़ा निगरानी र कार्यवाहीलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले बताउनुभयो। सार्वजनिक सवारी साधनमा चालकको सानो लापरवाहीले समेत ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले मापसे जाँचलाई प्राथमिकताका साथ सञ्चालन गरिँदै आएको प्रहरी निरीक्षक छेत्रीको भनाइ छ। विद्यमान कानूनी व्यवस्था अनुसार मादक पदार्थ सेवन गरी चलाएको प्रमाणित भएमा चालकले लाइसेन्स 3 महिनासम्मका लागि निलम्बन गर्न सकिने व्यवस्था छ। उक्त अवधि पूरा भएपछि तोकिएको दण्ड र जरिवाना तिरेर लाइसेन्स फुकुवा गर्न सकिने पनि प्रावधान रहेको छ। ट्राफिक प्रहरीका अनुसार सार्वजनिक सवारी साधन चलाउने चालक मापसे कार्यवाहीमा परेमा पहिलो पटकमै लाइसेन्स निलम्बनका लागि सिफारिश गरिने व्यवस्था छ। यसबाहेक एउटै प्रकृतिको कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको हकमा पनि लाइसेन्स निलम्बनका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङले सड़क सुरक्षा कायम गर्न तथा दुर्घटना न्यूनीकरण गर्न मापसे विरूद्धको अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ। साथै सबै सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ सेवन गरेर कुनै पनि सवारी साधन सञ्चालन नगर्न तथा यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखा र तत्कालीन जिल्ला विकास समिति जीविसाको सहकार्यमा स्थापना गरिएको विकास पत्रकारिता पुरस्कार लमजुङका 2 जना क्रियाशील पत्रकारलाई प्रदान गरिनु भएको छ। विकास पत्रकारिता पुरस्कार 2081 शाखाका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी र 2082 रेडियो मर्संदीका निर्देशक मीना गुरूङलाई प्रदान गरिनु भएको हो। पुरस्कार छनौट समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। पत्रकारिता क्षेत्रमा 2 दशकदेखि क्रियाशील शाखाका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी नेपाल टेलिभिजन र लक्ष्मीनारायण मीडिया हाउसमा कार्यरत रहनु भएको छ भने मीना गुरूङ निरन्तर रूपमा रेडियो मर्संदीमा क्रियाशील रहे निर्देशकको जिम्मेवारीमा रहनु भएको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखाको यही असार 17 गते आयोजना हुने जिल्ला शाखाको साधारण सभाका अवसरमा दुवैजनालाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिने जिल्ला शाखा अध्यक्ष सन्देश पौडेलले जानकारी दिनुभयो। विकास पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आए पनि गत वर्ष रोकिएकोले यो वर्ष 81 र 82 सँगै प्रदान गर्न लागि हो। पुरस्कारको कार्यविधि अनुसार स्थानीय पालिकाको प्रतिनिधिका रूपमा उपप्रमुख पद्मा गुरूङको अध्यक्षतामा पुरस्कार छनौट समितिको बैठक बसेको हो। बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, शिक्षा विज्ञ विनोद न्यौपाने, जिल्ला समन्वय समितिका प्रतिनिधि दीपक गुरूङ र नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलको सहभागिता रहेको थियो।
1: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: लमजुङ सदरमुकाम बेसीचहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
2: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
2: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
2: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
2: मासिक एकाइ परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
2: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
2: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
2: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9860-85791 र 9860-83862।
3: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
4: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
3: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
4: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
3: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ,
4: अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
5: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि, प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
6: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
5: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
7: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
7: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर 7 लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
10: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा, इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा। गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर सात लमजुङ, सम्पर्क 0665200004, 98400050663।
11: मर्सेंग एफएम 95 मेगाहर्ज।
0: श्रमपछि स्वागत छ। अब बाँकी समाचार। भेषण नगरपालिका दुईमा बाख्रा पालन तथा आहार व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको सहयोगमा आयोजित तालिममा वडा नम्बर दुईका 22 महिलाको सहभागिता रहेको थियो। तालिममा भेषण नगरपालिका पशु सेवा शाखाका प्राविधिक नवीन प्रसाद उपाध्यायले व्यावसायिक बाख्रा पालन, उन्नत जातको छनौट, खोर व्यवस्थापन, सन्तुलित आहार, हरियो घाँस रोगको पहिचान तथा रोकथाम, खोप तथा औषधि व्यवस्थापन, प्रजनन व्यवस्थापन र उत्पादन वृद्धि गर्ने आधुनिक प्रविधिका बारेमा सहजीकरण गर्नुभएको थियो। तालिमका सहभागीहरूले बाख्रा पालनलाई आय आर्जनको भरपर्दो माध्यमका रूपमा विकास गर्न आवश्यक ज्ञान र सिप हासिल गरेको बताएका छन्। आरसीडीसीका बजार संयोजक दुर्गाप्रसाद ढुंगानाले ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण, स्वरोजगार प्रवर्धन तथा व्यावसायिक पशुपालन मार्फत आय वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी उत्पादन र आमदानी बढ़ाउन सहभागी आग्रह गर्नुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पशुपालक, किसान तथा सरकारवालाहरूको समेत सहभागिता रहेको थियो। यस्ता सिपमूलक तालिमले स्थानीय कृषकलाई आधुनिक पशुपालनतर्फ आकर्षित गर्दै आत्मनिर्भर बन्न प्रेरणा मिल्ने विश्वास आयोजकले व्यक्त गरेको छ। भेषण नगरपालिका आठ अस्पताल लाइन निवासी समाजसेवी नेत्रबहादुर गुरूङले आफ्ना स्वर्गीय पिता होमबहादुर गुरूङको पितृस्मरणमा सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा विशेष भोजन सेवा तथा आर्थिक सहयोग प्रदान गर्नुभएको छ। स्वर्गीय पिता होमबहादुर गुरूङको आत्माको चिरशान्तिको कामना गर्दै नेत्रबहादुर गुरूङ, उहाँकी धर्मपत्नी रामकली गुरूङ, बहिनी ढिलकुमारी गुरूङ, ज्वाई काशीप्रसाद गुरूङ तथा भाइ युक्त गुरूङको उपस्थितिमा सोमबार सेवा आश्रममा आश्रितहरूका लागि विशेष भोजन सेवासँगै फलफूल वितरण गरिएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। भोजन सेवा र अन्य व्यवस्थापनका लागि नेत्रबहादुर गुरूङ परिवारले सर्वोदय सेवा आश्रमलाई नगद 40,000 आर्थिक सहयोग समेत प्रदान गरेको सेवा आश्रमले जनाएको छ। सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात गर्दै गरिएको यस सहयोगले सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा अन्य व्यक्तिहरूलाई प्रत्यक्ष राहत पुगेको छ। पितृस्मरणलाई समाजसेवासँग जोड्दै गरिएको यस्तो कार्य अनुकरणीय रहेको आश्रमले जनाएको छ। सर्वोदय सेवा आश्रम धर्मनाथ धामले गुरूङ परिवारप्रति आभार व्यक्त गर्दै स्वर्गीय होमबहादुर गुरूङको आत्माको चिरशान्तिको कामना गरेको छ। साथै गुरूङसहित सम्पूर्ण परिवारमा पितृको आशीर्वाद तथा भगवान भोलेनाथको कृपा सधैं रहिरहोस् भनी शुभकामना व्यक्त गरेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
12: मुख्य समाचारका प्रायोजक
13: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी, बेसी सहर सात लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: आज असार 15 लमजुङमा 3 उत्कृष्ट किसानलाई सम्मान सहित 23 धान दिवस तथा रोपाई महोत्सव मनाइयो। लमजुङमा मादक पदार्थ सेवन गरी सार्वजनिक शरीर सवारी चलाउने 2 चालकको लाइसेन्स निलम्बन, अन्य 6 निलम्बन प्रक्रियामा। पत्रकार महासंघ लमजुङमा स्थापित विकास खोज पत्रकारिता पुरस्कार पत्रकार द्वय परमेश्वर अधिकारी र मीना गुरूङलाई प्रदान गरिने र बेसर 2 बाख्रा पालन तथा आहार व्यवस्थापन सम्बन्धी 2 दिने तालिम सम्पन्न। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला हे तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: ठिलाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665211083
5: सम्पर्क मोबाइल नम्बर 98573375
4: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0664524497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सामाजिक सञ्जालजी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आफै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परेमो नुई तोय तारी शङ्खलैदी विषा ब्याङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: Siphonia Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: ए बाबु हतियारो टर्च बालेर जाऊ
5: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
4: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
5: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुलालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
5: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
4: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
6: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: खै जन्म दर्ता दिनुस् त
9: जन्म दर्ता गरेको छैन नि म्याडम
8: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
9: हो र मलाई त थाहा नै थिएन म्याडम
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
9: ए पहिला कसैले भनेनन्
8: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
7: नेपाल सरकार विज्ञापन बोर्ड
11: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हरावरा
12: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
11: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
12: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
11: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
12: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244
13: नमस्कार भाउजू यसपालि त मकै निकै राम्रो उत्पादन भएछ
14: नमस्कार बाबु मकै त राम्रै भयो बरु यो मकैलाई किरा लाग्नबाट कसरी जोगाउने भनेर चिन्ता लागिरहेको थियो बेलैमा प्राविधिक बाबु आइपुग्नु भयो
13: हो नि भाउजू मकैमा घुन अङ्गोमोइस ग्रेन मोट खप्रा खप्टे पुतला र मुसाको डर हुन्छ नि
14: बाबु यी सबै थोकबाट कसरी जोगाउने होला
13: चिन्ता लिनु पर्दैन भाउजू, त्यसका लागि मकैको घोगा परिपक्व भएपछि मात्रै टिप्ने, सफा मैदान वा म्याटमा सुकाउने, त्यसपछि सुकिसकेको मकैलाई स्थानान्तरण गरेर मुसागाडको प्रयोग गर्ने, अनि भाउजू 100 केजी मकै बराबर 1 चटकी जिंक फोस्फाइड राख्ने, अनि प्रति बोरा 50 ग्रामका दरले एक्लेटिक गोल्ड धुलो पनि प्रयोग गर्न सकिन्छ।
14: ल बाबु, बेलैमा आउनु भयो, राम्रै भयो, अब म तपाईँले भने जस्तै गर्छु।
15: सार्वजनिक हितका लागि कृषि ज्ञान केन्द्र लमजुङ।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: गुड मर्निङ क्लास। ल, आज हामी मकैका जातका बारेमा पढ्छौ है। नेपाल सरकारबाट सूचीकृत भएका मकैका जातहरूको बारेमा समीक्षा, तिमीलाई केही थाहा छ?
5: हजुर सर, रामपुर कम्पोजी, अरुण दुई, मनकामना तीन, देउती, पोसिलो मकै तीन, मनकामना पाँच, अरुण चार, मनकामना सात, रामपुर हाइब्रिड दस, रामपुर हाइब्रिड बाह्र, रामपुर हाइब्रिड 14, रामपुर हाइब्रिड 16 आदि हुन् सर।
4: स्याबास समीक्षा, धेरै राम्रो। यति राम्रो कुरा कसरी थाहा पायौ?
5: मकैको जातीय विशेषता सम्बन्धी कृषि ज्ञान केन्द्रका प्राविधिकबाट थाहा पाएको हो सर।
6: सार्वजनिक हितका लागि कृषि ज्ञान केन्द्र लमजुङ।
7: यो मोबाइलले पनि तनावै दियो भने?
8: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
4: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
10: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
4: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
10: ए हो र?
4: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
10: बाफे, यति धेरै जोखिम?
4: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
9: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

ए छ बजेको बिहानी र साथी सको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा,

हे छ बजेको बिहानी र साथी सहको साँझ, बाल युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा,

ए छ बजेको बिहानी र साथी सहको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन घान्सी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: प्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: अनि तयो कागज केमा थियो?
9: झिल्काई केही पर्सनल नम्बर ब्लक लैबी
8: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
9: अनि ब्याङ्करी
8: ब्याङ्करी
9: सर चाहिँ तली लग पर्दी
8: सम्लपट्टि न आफै नै मोबाइल नम्बर फेरिया बढेर ब्लक तयार विषय आफै नै ब्याङ्क देवी जानकारी पिन परिम दे आफै नै ब्याङ्क खातै न जानकारी अरू नै योरी थोनी प्रज्ञा सचेत तल परिम
6: सतर्क तन ठगी तब्द क्या जोगी न
10: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सम्बन्ध विशेष गरेको फार्मको एकता हो। आफूलाई टोटली रूपान्तरित गरेको नेपाललाई बदल्नको लागि तत्पर भएको त्यस्तो खालको वामको एकता चाहिँ नेपालमा जरूरी हो।
1: गत फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक मत सहित एमाले 25 र नेकपा 17 सीटमा खुम्चिएको छ। दुई दलमा एकता
2: आकर्षक गोल जस्तो बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक गोलसबाटै गहना ल्याउनु भनेको छु। हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
3: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा
2: सुकै पसलमा बनेका गहना साक्षात तथा खरिद बिक्री गरिन्छ।
3: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
2: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
3: साथै सुनसारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
4: आकर्षक ज्वेलरी सुनसार नगरपालिका साथ नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सर्भिस प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9846656233 र 9801177246।
5: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनसादी पसल
6: के भयो दिदी तपाईँलाई? हुन्छ सुने कि कसो
7: हेर न बाबु, छाती दुख्ने, पेट बस्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
1: पटक पटक जुड्दै फुट्दै अघि बढेका कनिष्ठ जीवन बिन्दु
6: तुरन्त चेक जाँच गरिहाल्नलाई सत्ताको बहाल गर्नुपर्छ है दिदी। बेलैमा
1: सदुपयोग गरेको देखिँदैन। 7 फागुन 2074
6: नगरपालिका साथ पुरानो ब्याङ्क चौकमा रहेको
1: त्यसको 4 महिनापछि
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्दुनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: प्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 9894 98 4 50 6780।
7: यो मोबाइलले पनि तनावै दियो
3: खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने कतिलो पसल कतै छैन,
3: किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै
1: नेकपा एमाले नेता सुरेन्द्र पाण्डे
9: यातायात सञ्चालक प्राली विशेषको सूचना। यस प्रालीमा दर्ता भएका सवारी साधनहरू प्रालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिनाभन्दा बढी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने। उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भए सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा तीन महिना भन्दा बढीसम्म समय लाग्ने भएमा कम्पनीलाई जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगत्कर्ता गर्नुपर्ने भएमा लगत्कर्ता गरेको मितिले तीन महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाडी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले निलम्बितमा प्रालीको कार्यालयमा आफ्नो गाडीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाडी भाडा अनिवार्य रूपमा पास गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउन अनुरोध गरिन्छ। नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउ। लम्सुङ पालिका यातायात सञ्चालन प्रणाली देशी सर लम्सुङ
10: विद्यालयले आफ्ना आङ्गिक क्याम्पसहरूलाई 60 दिनभित्र दलीय विद्यार्थी संगठनका सबै संरचना हटाउन निर्देशन दिएको छ। विश्वकप अन्तर्गत आज राति 11:15 बजे ब्राजिल र जापान
11: तपाईँको आफ्नै रेडियो रेडियो मर्चेन्ट
10: अवस्था। आजलाई ताजा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनसुन र रेडियो मर्सेन्टी 95 मेगाहर्जको सहकारी
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे मात्र।

0: आजको कार्यक्रममा बाल अधिकारसँग सम्बन्धित विषयमा बालबालिकाको प्रतिनिधित्व गर्दै पैरवीको भूमिका निर्वाह गर्दै आएका बाल सञ्जालका प्रतिनिधिसँगको कुराकानी पनि समावेश गर्नेछौ।
1: बालबालिका कुनै पनि राष्ट्रका संविधान र कानूनमा उल्लेख भएको अनुसार अहिले तपाईहरूले सोचेको जति अझै जस्तो मानौ 100 अझै 75% मात्रै
0: राज्य परिवार समुदाय तथा सम्पूर्ण समाजको साझा दायित्व नेपालको संविधान बालबालिका सम्बन्धी 2075 तथा विभिन्न राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय प्रतिबद्धताले बाल अधिकारको संरक्षण प्रवर्धन र परिपूर्तिलाई विशेष प्राथमिकता दिएका छन्। स्थानीय तहमा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी सेवा प्रवाह गर्ने बालमैत्री स्थानीय शासनको अवधारणा विकास गरेको हो। साथै बाल विवाह जस्तो सामाजिक कुरीतिलाई अन्त्य गर्ने प्रहरी स्थानीय सरकार विद्यालय अभिभावक नागरिक समाज र समुदाय बीचको समन्वय अत्यन्त आवश्यक हुन्छ। बालमैत्री स्थानीय शासन भन्नाले स्थानीय सरकारले आफ्ना नीति योजना बजेट कार्यक्रम र सेवा प्रवाहमा बालबालिकाको अधिकार प्राथमिकतामा राखी सञ्चालन गर्ने शासन प्रणाली जनाउँछ। यसको मुख्य उद्देश्य बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण गर्न पाउने र सहभागिता जनाउने अधिकारको प्रभावकारी कार्यान्वयन गर्नु हो। बालमैत्री स्थानीय शासनका प्रमुख विशेषताहरू भनेको बालमैत्री नीति तथा योजना निर्माण, बालबालिकाको सहभागितालाई प्रोत्साहन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण तथा बालश्रमबाट संरक्षण लगायत पर्दछन्। त्यसै गरी जन्मदर्ता लगायत कानूनी पहिचानको सुनिश्चितता, बाल मैत्री पूर्वाधार र सार्वजनिक सेवा बाल अधिकार सम्बन्धी नियमित अनुगमन तथा मूल्याङ्कन पनि बाल मैत्री स्थानीय शासनका प्रमुख विशेषतामा पर्छन्। स्थानीय सरकारले बाल क्लब गठन, बाल सभा सञ्चालन, बालमैत्री विद्यालय निर्माण, जोखिममा रहेका बाल बालिकाको संरक्षण, बालमैत्री बजेट नियोजन तथा बाल अधिकार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरी बालमैत्री शासनलाई व्यवहारमा उतार्न सक्छ। नेपालको संविधान 2072 धारा 39 बाल बालिकाका मौलिक अधिकारको व्यवस्था गरेको छ। संविधानले प्रत्येक बाल बालिकालाई सम्मानपूर्वक बाँच्ने, शिक्षा प्राप्त गर्ने, स्वास्थ्य सेवा पाउने तथा शोषण सुरक्षित रहने अधिकार सुनिश्चित गरेको छ। संवैधानिक बाल अधिकारका मुख्य पक्षहरूभित्र मुख्यतः नाम र पहिचानको अधिकार पर्छ। प्रत्येक बाल बालिकाले जन्मदेखि नै नाम, पहिचान र जन्मदत्तक प्राप्त गर्ने अधिकार राख्छ। त्यस्तै प्रत्येक बाल बालिकाले निशुल्क तथा आधारभूत प्राप्त गर्ने र स्वास्थ्य सेवा पाउने अधिकार राख्छ। बाल बालिकालाई बाल श्रम, बाल विवाह, बेसुखन, अपहरण, यौन शोषण, घरेलु हिंसा तथा अन्य कुनै प्रकारका हिंसाबाट सुरक्षित राख्नुपर्छ। आफ्नो जीवनसँग सम्बन्धित उनीहरूको विचारलाई सम्मान गर्नुपर्ने व्यवस्था गरिएको छ। मनोरञ्जन, संस्कार, संस्कृति तथा व्यक्तित्व विकासका अवसर प्राप्त गर्न बालबालिकाको अधिकार हो। अनाथ, अपाङ्गता भएका सडक बालबालिका, द्वन्द पीड़ित तथा जोखिममा रहेका बालबालिकालाई विशेष संरक्षण र सहयोग प्रदान गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अब चर्चा गरौं बालबालिकाको अवस्था र प्रभावका विषयमा। बालबालिका भन्नाले कानूनले तोकेको उमेर नपुगेर गर्नु वा गराउनु हो। नेपालमा विवाहका लागि न्यूनतम उमेर 20 वर्ष तोकेको छ। यसभन्दा कम उमेरमा गरिने विवाह कानून विपरीत दण्डनीय अपराध हो। बाल विवाह कानून विपरीत दण्डनीय अपराध भए पनि हाम्रो समुदायमा अझै पनि बाल विवाह रोकिएको छैन। हाम्रो समाजमा शिक्षा, सामाजिक तथा सांस्कृतिक परम्परा, लैङ्गिक विभेद, दाइजो प्रथा, अभिभावकमा चेतनाको कमी आदि कारणले बाल विवाह हुने गरेको छ। विभिन्न दृष्टिकोणबाट बाल विवाहका नकारात्मक प्रभाव
2: जनसंख्याको विषयलाई
0: विद्यालय छोड्ने अवस्था, शिशु मृत्युको जोखिम, घरेलु हिंसा बढ्ने, आर्थिक आत्मनिर्भरता घट्ने, मानसिक तनाव, गरिबीको चक्र रहने, महिला सशक्तिकरणमा बाधा पुग्ने जस्ता मानसिक, सामाजिक, आर्थिक र भावनात्मक असरहरू देखिन्छन्। बाल विवाहले व्यक्तिको मात्र नभई समग्र समाज र राष्ट्रको विकासमा समेत नकारात्मक असर
2: पर्छ।
0: मुक्त समाज निर्माणमा परिवार, समुदाय र प्रहरीको भूमिका महत्वपूर्ण रहेको छ। नेपाल प्रहरी शान्ति सुरक्षा र कानून कार्यान्वयन गर्ने प्रमुख निकाय हो। बाल विवाह नियन्त्रणमा प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण छ। जस्तै बाल विवाह सम्बन्धी सूचना प्राप्त भएपछि तत्काल अनुसन्धान गर्दछ। जानकारी पाए लगतै हुन लागेको बाल विवाह पनि प्रहरीले रोक्न सक्दछ। कानून उल्लङ्घन गर्ने व्यक्तिलाई पक्राउ गरी कानून
2: कार्यवाही गर्ने काम पनि प्रहरीले गराएको छ। पीडित बालबालिकाको उद्धार तथा संरक्षण गर्ने

0: सचेत विद्यालय समुदाय र स्थानीय तहसँग समन्वय गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने बाल अधिकार कानूनी परामर्श सुरक्षा प्रदान गर्ने बाल मैत्री प्रहरी सेवा सञ्चालन गरी बाल बालिकामा विश्वासको वातावरण सृजना गर्ने स्थानीय बाल अधिकार समिति महिला समूह तथा सामाजिक संस्थासँग सहकारी गर्ने काम नेपाल प्रहरीले प्रहरीको सक्रियता र संवेदनशील व्यवहारले बाल विवाहका घटनामा उल्लेखनीय कमी ल्याउन सहयोग पुग्न पुगेको विश्वास गरिएको छ। प्रहरीको भूमिकाले मात्रै बाल विवाह रोकिँदैन, बाल विवाह अन्त्य गर्न समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। जस्तै समुदायले बाल विवाह विरूद्ध जनचेतना फैलाउने काम गर्न सक्छ। विद्यालय भर्ना र निरन्तर अध्ययनलाई प्रोत्साहन गर्ने, अभिभावकलाई कानूनी जानकारी दिने, शंकास्पद बाल बालिकाको सूचना प्रहरी वा स्थानीय सरकारले दिने, बाल क्लब तथा युवा समूह परिचालन गर्ने जस्ता कामहरू समुदाय स्तरमा हुन सक्छन्। त्यो बाहेक लैंगिक समानताको प्रवर्धन गर्ने, दाइजो तथा अन्य कुरीति विरूद्ध अभियान सञ्चालन गर्ने, गरीब तथा जोखिममा रहेको परिवारलाई सहयोग गर्ने जस्ता क्रियाकलाप सञ्चालन गर्ने, समुदाय सचेत र सक्रिय भएमा बाल विवाह नियन्त्रण अझ प्रभावकारी बन्न सक्छ। बाल विवाह नियन्त्रण कुनै एक निकायको मात्र जिम्मेवारी होइन, प्रहरी, स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, महिला समूह, धार्मिक अगुवा, संचार माध्यमकारी
1: साझेदारी,
0: समुदाय साझेदारीबाट अपराधको समयमै सूचना प्राप्त हुन सक्छ, जसले गर्दा बाल विवाह रोक्न सजिलो हुन्छ। कानून प्रति जनविश्वास बढ्छ, बाल अधिकारको संरक्षण प्रभावकारी हुन्छ र बालमैत्री समाज निर्माणमा सहयोग पुग्छ। स्थानीय तहमा नियमित अन्तर्क्रिया विद्यालय स्तरीय सचेतना कार्यक्रम, अभिभावक शिक्षा तथा युवा परिचालनले बाल विवाह मुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ। कार्यक्रम सुरक्षा सरकारमा आज हामीले बाल अधिकारको विषयमा बाल बालिकाको बुझाइ र विशेष गरी बाल विवाह रोकथामका लागि बाल बालिकाले के भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा सानो कुराकानी पनि समावेश गरेका छौं। विशेष गरी बाल बालिकाले संरक्षण गर्दै बाल अधिकारका विषयमा पैरवी गर्दै आएको विशेष शहर नगरपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष दीक्षा भुजेलसँग सहकर्मी देव कुमारीले गर्नुभएको कुराकानी राख्न चाहन्छौ।
1: मान्छेलाई विभेद भन्नका लागि हेर्नै पर्छ भन्ने होइन, विभिन्न किसिमका दस्तावेजहरूले, विभिन्न किसिमका कार्यक्रमहरूले समावेशी नगरिदिइसकेपछि त त्यो विभेद भएन।
2: अब त्यसो भए यो जुन खालको अघि तपाईँले पाठ्यक्रमको कुरा पनि नागरिक सचेतना एउटा महत्वपूर्ण कुरा छ र त्योसँग सम्बन्धित ऐन कानून बनाएर यसलाई कानूनी रूपमा पनि एक प्रकारको त्यो पहिचान दिन आवश्यक छ। यो पाठ्यक्रममा पठन पाठनको बेलादेखि नै यसबारेमा सचेतना जगाउनको लागि अहिले
3: बाल बालिका राम्रो भयो भने देश आफै राम्रो हुन्छ। अहिले जति बाल बालिका
1: त्यो नागरिक हुन्छ र राम्रो
0: बनाउँदाखेरि
1: जस्तो अहिले पछिल्लो क्रममा मात्रै होइन,
3: उनीहरूलाई
2: जस्तो यो बुझ्ने विषय चाहिँ नेपालको हरेक भूगोल क्षेत्रको बराबर उस्तै खालको बुझाइ हो कि सहरमा अलिकति फराकिलो राम्रो बुझाइ अथवा अलि गाउँ
0: बस्तीहरूमा
1: मेरो विचारमा बाल विवाहको लागि
3: महत्वपूर्ण भूमिका भनेको एउटा बाल क्लब, बाल बालिका नै एउटा महत्वपूर्ण भूमिका हो। किनभने जसले विवाह गर्न लागेको
1: समुदायलाई बुझाइदिनुहोस् न,
3: अभिभावक साथीलाई सबैभन्दा धेरै विश्वास गर्छ, आमा बाउलाई भन्छ, साथीलाई भन्छ, म यस्तो गर्न लागेको, म एउटा भाग्न लागेको, मेरो विवाह हुन लागेको छ, म त्यसलाई मन पराउँछु, त्यसलाई मन पराउँछु,
1: कलजराजमा कलजर स्टिल मान्छेलाई त के हो त यो साच्चै नै
3: ऊ एउटा सक्षम बालबालिकाको
1: अब यो विषयमा बुझाउनका लागि चाहिँ कारणले एकदमै पाठ्यक्रम सुरुको अवस्थामा किन बालबालिकाले अब टिनेज सम्झाउँछ बुझाउँछ आफ्नो आफूलाई जेन्डरको विषयलाई लिएर अथवा यसको विषयलाई
3: अभिभावकलाई भनेर एउटा महत्त्वपूर्ण भूमिका खेल्छ
1: त्यसले लिएर बालबालिका पछिल्लो अझ पनि यो अभियान
2: जस्तो अब निलिता समाज सबै ठाउँमा सबै बस्ती अथवा घरघरमा अब यसको लागि अभिभावक अथवा परिवारका सदस्य समाजले कसरी बुझ्नु पर्छ ताकि यो अलिक विशेष खालको अभिमुखीकरण नभए पनि बुझाइमा चाहिँ फ्राकिलो अथवा सकारात्मक
3: गतिविधिहरू घट्छन्।
1: अब बालबालिका
2: मैले भर्खरै डोल्पाको कुरा सुनाउनु डोल्पा त हामी भन्छौँ कारणले सुविधा पनि कम छ र अवसरहरू पनि कम छ त्यस कारणले गर्दाखेरि यस्तो खालको त अरू अरू चाहे सम्म परेको मधेस तराई नै हुन सक्ला अथवा हिमालमा परिवारका सदस्यले समाजले कसरी बुझ्नुपर्छ
1: कसरी बुझ्नुपर्छ भन्नेमा मान्छेको कसरी बुझ्नुपर्छ यो हामीले पनि बुझाइरहेको विषय बुझाउन सक्छौँ भन्दाखेरि प्रत्येक परिवारमा गएर यसको बच्चा जन्मिन्छ डकुमेन्टहरूले बोलेको अवस्था छ हुँदा हुँदा अब मन्त्रालयले त्यहाँबाट पनि बुझ्न सकिन्छ
0: बालमन्त्री स्थानीय शासन संवैधानिक बाल अधिकारको प्रभावकारी कार्यान्वयन तथा बाल विवाह मुक्त समाज निर्माण एक अर्कासँग अन्तर सम्बन्धित विषय हुन्। नेपालको संविधानले बाल बालिकालाई व्यापक अधिकार प्रदान गरेको भए पनि ती अधिकारको पूर्ण कार्यान्वयनका लागि स्थानीय सरकार शहरी समुदाय विद्यालय अभिभावक तथा नागरिक समाजको सक्रिय सहभागिता आवश्यक छ। बालिका अन्त्य गर्ने कानूनको कडाईका साथ कार्यान्वयन गर्नका साथै शिक्षा जनचेतना आर्थिक सशक्तिकरण र सामाजिक व्यवहार परिवर्तनमा जोड़ दिनुपर्छ। प्रहरी समुदाय साझेदारीलाई अझ सुदृढ बनाउँदै प्रत्येक बालबालिकाले सुरक्षित सम्मानित र अवसर युक्त वातावरणमा हुनुपर्ने अवस्था सृजना गर्न सके मात्र
2: जीवनयापन
0: सामुदायिक सुरक्षा र शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकलाई सचेत बनाई जिम्मेवार बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ। हामी यो कार्यक्रममा दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीका विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषय सहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौ, सुरक्षित रहौ। अर्को सोमबार बिहान 7 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवमाया र म दुर्कुमारी विदा माग्छु। तपाईँको साता शुभ रहोस्। जय नेपाल।

0: अध्ययन गर्नु भएन भने चाहिँ यस्तो किसिमको मान्छे अब तेस्रो लिङ्गीहरू आउनुहुन्छ उहाँलाई
1: तर जस्तो हर्षाले एउटा पालिकामा पुग्दा

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिन कि क्या हो?
5: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
9: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
10: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ।
8: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्ष राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य आफै।
0: सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको पाँचौं तहको लेखापाल आवश्यकता परेकोले निम्न बमोजिमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध गरिन्छ। तपसिल आवश्यक पद संख्या, सहायक स्तर लेखापाल एकजना, दरखास्त दस्तुर रु 1000, नियुक्तिको प्रकार अस्थायी, योग्यता स्नातक तह उत्तीर्ण, लेखा वाणिज्य शास्त्र व्यवस्थापन संकाय, उमेर 21 वर्ष पूरा भई 35 वर्ष ननागेको, दरखास्त दिने अन्तिम मिति 2083 साल असार 20 गते सम्म, सम्पर्क मिति 2083 साल असार 21 गते, परीक्षाको किसिम लिखित, मौखिक र प्रयोगात्मक, तलब स्केल आपसी सहमतिमा हुने, आवश्यक कागजातहरू नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट, सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो। दरखास्त दिने स्थान बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय। थप जानकारीका लागि सम्पर्क नम्बर 0665220073 र 0665220104।
6: आया मरेनी आमा, आया नि आए।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
7: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 98498694, 98450386780,

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9 5 60 13 375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
9: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
10: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
9: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
11: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
9: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा ब्याङ्क अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665-90-999, मोबाइल 9847-69-229।
6: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त, बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
6: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
13: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
12: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665-20-120, मोबाइल 9846-77-745।
1: लमजुङका लागि सामसुङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: मात्र 3300 रुपैयाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक चेक छोयो कि चल्यो
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बाल बालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा प्रष्टीकरण माग, रासोपा भन्छ।
1: टेक्निकल
0: भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
2: आज भोलि पर्सि पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले अलर्टमा त्यही भनेछौँ।
0: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरूषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका दुई मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य शवगृह भरिएको छ भने भेनेजुएला सरकार विरूद्ध जनआक्रोश बढ्दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन्, क्षतिको तह अकल्पनीय छ। सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भ्यू पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्, उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्याण्डले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानीजहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड़ डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भएता 1200 भन्दा बढ़ी घटनाहरू पुष्टि भएका छन्, जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको शुरूमा शुरू हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपील गरेका छन्। उनले भनेका छन्, मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जून 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कार्यवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू शुरू गरेपछि हालको युद्ध विराम बिथोलिने चिन्ता बढ़ेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ, प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कार्यवाहीको निन्दा गरेको छ। उसले त्यस क्रममा आफ्ना कम्तीमा 36 जना सर्वसाधारण मारिएको र 160 भन्दा बढ़ी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 जनाको मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कार्यवाही निर्दोष मानिसहरू विरूद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्ष भन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली कांग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढ़ी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले राजसभा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्,
1: यो विषयमा के भएको हो र राष्ट्रपतिले 18 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानून संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानाकर्षण सहितको पत्राचार गरेका छौँ। आज
0: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म रासोपाले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,
4: पोर्टलमा जन्ममिति इन्ट्री गर्ने ठाउँमा नेपाली र अंग्रेजीको फरक परेकोले गर्दाखेरि उमेर देखिने क्रममा फरक देखिएको छ। यो कारणले गर्दा सिस्टममा त्यो देखिएको हो, त्यो वास्तविकता होइन। टेक्निकल ग्लिचेज मात्रै यसको कुनै समस्या होइन। त्यो कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय, भोलि र पर्सि देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
2: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो जिल्लामा चाहिँ सिडी साहबहरूलाई पनि बढी एलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा भन्ने, अनि स्थानीय पालिकाहरू पनि एलर्ट भएर बस्ने भनेर हामीले भने हो, र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्दा अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ, अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सड़क विभागकोलाई एलर्ट गरेर त्यो कुनै ठाउँमा पहिरो गयो केही गयो भने डोजर रेडी अवस्थामा राख्नु भनेर।
5: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
2: यो पूर्वी क्षेत्रको तराई एरिया भन्नु सप्तरी छिरा यतातिर त्यो तराई एरिया देखाएको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढ़ी यता नेपालगंजसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेछ, अनि अन्य क्षेत्रहरू चाहिँ मध्यम वर्षा भनेर देखाइरहेछ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति अलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छन्।
5: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
2: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले उहाँहरू अलर्ट हुनुहुन्छ, अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ के सामग्री रेडी छ भनेर, त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो, अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरु साहबहरूले थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम घर छ, यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेको छ र प्रदेश सरकारबाट जान्छ त्यो।
5: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था छ?
2: अनि त्यो सोसल मिडियाहरूबाट दिया छ, अनि यो न्युज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाएछौँ, भन्थ्यो उहाँहरूलाई गएको छ अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा नै बजाइदिनु है भनेको छ. अब त्यहाँ सुसञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ.
5: यो वर्ष अब अलिक पानी कम पर्ने भनिएको थियो तर पनि अब कुनै बेलामा फेरि बेस्कन पर्न सक्छ भनिएको छ.
2: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको छ. मनसुनमा कम भनेर त कम पर्ने भएन नि त. पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको. तर अलिक रिस्की यसपालि के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भन्ने छ नि त.
5: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ.
2: थोरै समयमा धेरै पर्ने भन्ने हो नि. अनि त्यसपछि जुन बीचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ.
5: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मानिसहरूले के गर्नु पर्यो?
2: आज भोलि पर्सि तिन दिन चाहिँ अलि अलर्ट हुने भनेर भनिएको छ. अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले अलर्टमा त्यही भनेका छौँ.
0: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला साथी सञ्जय ढकालसँग कुरा गर्दै. अब देश बाहिरको एउटा खबर. भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्. गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ़ने अनुमान गरिएको छ. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप बस्यालबाट.
3: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्. भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्. त्यहाँ रहेका एकजना ब्रिटिस अग्नि नियन्त्रक भन्छन् धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ जुन आइतबार साँझ सकिएको छ. त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्. मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्.
0: अब अन्तिममा देशभित्रकै एउटा विषय. बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगंजबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा.
6: विगत दुई वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल.
7: आर्थिक वर्ष 81-82 444 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो. गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ. तर यो वर्षको असारको 9 गतेसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्यौं. हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्। ती पोखरीहरूमा हामी बिहानको समयमा बेलुकीको समय अथवा दिउँसोको समयमा गयौं भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ.
6: नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गाइड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्। नेचर गाइड शान्ति चौधरी भन्छन्
8: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गाइड गर्ने अवसर चाहिँ पाएको थिएन. त्यो वर्ष चाहिँ हप्तामा 3-4 वटासम्म सफारी हुने गरेको छ.
6: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन. यहाँका घनासालका जंगल, चुरे पहाड, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्य जन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्। निकुञ्जसँगै जोडिएको गाबर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी.
9: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि रमणीय खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ.
6: निकुञ्जको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 432,150 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ. विमला चौधरी, बीबीसी नेपालगंज.
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ. अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
1: नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
3: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
4: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउने।
1: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाको
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य
0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 401124, मोबाइल 98415414848।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495494046 र 98134932।

0: समी चो चौदह के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी भी है मुई खाता खे हमरो
1: खे खे बहु कोई लोटरी भर दिलवा
2: आई समी जो लोटरी पर दी छापताई गुरी
1: भर दी आ भर दी लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई बिस्ता खाई मई विश्वास आनंद फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्थे कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
3: सतर्क
2: सिद्धार्थ बैंक क्या रे जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना
9: कक्षा 11 भर्ना सम्बन्धी सूचना
10: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
9: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ
10: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
9: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
10: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
9: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
10: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
9: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
10: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
9: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
10: मासिक एकाइ परीक्षाको व्यवस्था
9: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
10: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला
9: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति
10: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट
9: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट
10: थप जानकारीका लागि
9: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 9860074553 9560445875 9860585791 र 9860383862

0: Mia?
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344 9841626344।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आठ, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9542131236 र 9540008261।

0: 会に。
1: दिदी अलमलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
0: ए बाबुको जोकतल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसीसर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किसन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसीसहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
1: थप जानकारीको लागि सम्पर्क 9856744486।
0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
7: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
1: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania Extreme Energy Drink.
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
8: अब जापान ट्राई होइन स्योर गरौं
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
7: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
7: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
9: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
7: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
9: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67787

0: Extreme Energy Drink.
1: Time check. Aile thik 10 baje ko cha.
2: Extreme Energy Drink. Taste the difference. Feel the energy.
3: आदरणीय श्रोता अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौं। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद छ। हवस् त आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: फ्या जालो
1: झोरले
0: लासो फ्या फुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्स्याङ्गदी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।